0: व्यावसायिक क्षेत्रबाट आएको हो र विगत 20-22 वर्षदेखि म यो क्षेत्रमै छु र यो क्षेत्रमा काम गर्दै जाँदा विभिन्न समस्याहरू आइपरे. त्यो समस्याहरू जस्तै सानो एउटा उद्योग व्यवसाय गर्ने मान्छेले चाहिँ उद्योग रजिस्ट्रेसन गर्ने प्रोसेसदेखि उनीहरूलाई प्रब्लम हुन्छ. त्यो प्रोसेस गर्दै जाँदा उसलाई फन्डिङको प्रब्लम, ब्याङ्कबाट लिने लोनको प्रब्लम, होइन धेरै कुराहरू जस्तै कुनै पनि चिजहरूलाई एउटा उद्योगसम्म लैजानको लागि त झनै धेरै प्रब्लम. सो यो सबै कुराहरू बुझ्दै जाँदाखेरि चाहिँ यसलाई कसरी चाहिँ हामीले मिलाउन सकिन्छ त भन्दै जाँदाखेरि एक्लै त सकिँदैन, यसको लागि चाहिँ एउटा संगठन चाहिन्छ भन्दै सोच्दै गर्दाखेरि चाहिँ म क्यान महासंघमा गएर जोडिन पुगेको हो. र सूचना प्रविधिको एउटा छाता संगठन क्यान महासंघ 77 जिल्लामा यो यसको छाता संगठनको रूपमा बसेको
1: एउटा हो.
0: र मेरो आफ्नो कम्पनी पनि मैले चाहिँ 7-8 ब्रान्डहरू चाहिँ इम्पोर्ट गरेर नेपालको लागि 77 जिल्लाहरूमा नभनौँ लगभग 70 जति चाहिँ जिल्लाहरूमा मोस्ट अफ दि अलिक दुर्गममा चाहिँ पुग्दैन होला तर सबै ठाउँमा चाहिँ हाम्रो नेटवर्क छ भने यो नेटवर्क र क्यानको नेटवर्क भएको कारणले गर्दा यो सबै देशको हरेक जिल्लासँग चाहिँ म कनेक्ट हुन सकेको थिएँ. यो यतिका वर्षहरूमा कनेक्ट भएर काम गरिरहँदाखेरि चाहिँ उहाँहरूको आवाजलाई सरकारसम्म पुर्याउनको लागि जस्तै मैले एआई पोलिसीमा काम गरेको छु, डेटा प्रोटेक्सनको पोलिसीमा काम गरेको छु, होइन साइबर सेक्युरिटीको कुराहरूमा काम गरेको छु. यो कुराहरू सरकार समक्ष पुर्याउने कोसिस त गरियो तर हाम्रो चाहिँ सजेसनमा मात्रै सीमित हुन्थ्यो क्या. पहिला
1: तपाईँ राष्ट्रसभामा प्रवेश गर्नु अगाडिको
0: कुरा, म उपाध्यक्ष भएर पनि काम गरेको छु, क्यान महासंघको कार्यवाहक अध्यक्ष भएर पनि मैले चलाइसकेको छु. त्यो दिनहरूमा चाहिँ हाम्रो काम भनेको सजेसन दिने हुन्छ, हामीले चाहिँ सरकारलाई सजेसन दिने हुन्थ्यो तर त्यो सजेसनको इम्प्लिमेन्टेसन गर्ने ठाउँमा आफू नहुँदाखेरि चाहिँ त्यो चित्तै नबुझ्ने क्या. यसरी गर्दा हुन्छ ठ्याक्कै थाहा छ तर त्यो नहुँदाखेरि चाहिँ साह्रै गाह्रो हुँदो रहेछ कि त्यसलाई, त्यो चिजलाई एडप्ट गर्नको लागि चाहिँ. सो त्यो हुँदै गइसके पछाडि चाहिँ मैले चाहिँ अब हुँदैन भनेर एउटा सर्टिन हाम्रो साथीहरूको ग्रुपहरू थियो, अब चाहिँ हामी चाहिँ कुनै न कुनै उसमा लागेर चाहिँ हामीले चाहिँ एउटा राजनीतिमा प्रवेश गर्नै पर्छ. हामी जस्तो मान्छेहरू पहिल्यै नगएर चाहिँ हामीले गर्न नसकेको हो, अबको टाइममा हामी गएन भने चाहिँ हामी कहिले पनि गर्न सक्दैनौँ है भन्ने हिसाबको कुराहरू हुन थाल्यो. त्यस पछाडि चाहिँ हामी त्यही सिलसिलामा प्रवेश पनि गरेँ मैले. र अब कुन पार्टी छान्ने भन्दाखेरि चाहिँ अब हेर्दाखेरि हिसाबले राम्रो पार्टी भनेको राष्ट्र स्वतन्त्र पार्टी, जसको विचारधाराहरू मेरो विचारधारासँग धेरै मिल्ने भएको भएर चाहिँ यो पार्टीमा गएर यो पार्टीलाई अझ सशक्त रूपमा मैले चाहिँ कन्ट्रिब्युट गर्न सक्छु कि मेरो एक्सपिरियन्सहरूलाई भनेर त्यतिको लागि मात्र म आएको थिएँ. र राजनीतिमा प्रवेश गरिसके पछाडि त झन् त्यहाँ जब शपथ लिएँ, शपथ दिइसकेपछि एउटा यस्तो जिम्मेवारी बोध भयो मलाई, त्यस पछाडि ल अब चाहिँ हामीले गर्नुपर्छ है भनेर मेरो जति पनि मेरो टिम भन्छु म 77 जिल्लाको नेटवर्कहरू छ त्यो सबै टिमहरूले चाहिँ मलाई साथ पनि दिइराख्नु भएको छ र हाम्रो प्रतिनिधित्व तपाईँ हो है, तपाईँले चाहिँ गर्नुपर्छ भन्ने हिसाबको उहाँहरूबाट सिकिराखेको हुन्छ, धेरै इस्युजहरू पठाइराख्नु भएको पनि हुन्छ. त्यसैमा काम गरेर नि मात्रै पनि त्यसैमा मात्रै काम गर्न सक्यो भने पनि मैले चाहिँ धेरै काम गर्न सक्छु जस्तो लाग्छ कि. र लकिली म चाहिँ उद्योग वाणिज्य समितिमा पनि छु, राज्यको समितिमा पनि, उद्योग वाणिज्य समितिमा रहेर काम गर्दै जाँदाखेरि चाहिँ धेरै इस्युजहरूमा काम पनि भइरहेको छ.
1: त्यसो भए तपाईँले देशलाई दिनुपर्ने धेरै थोक र धेरै त्यो अनुभव अथवा विज्ञता छ जो 5 वर्षमा सकिन्छ सकिँदैन दिएर
0: भनेको त म फेरि भन्छु कहिले पनि सकिँदैन होइन. मैले दिनुपर्ने कुराहरू त म आफ्नो तर्फबाट 100% नै दिइहाल्छु. त्यो भन्दैमा म एकदम विज्ञ छु, मलाई एकदमै धेरै एक्सपिरियन्स छ, मैले सबै जानेको छु भन्न खोजेको होइन, जति बुझेको छु. अरूभन्दा पनि मसँग चाहिँ टिमवर्क छ क्या, त्यो टिमवर्कमा मिलेर जस्तै मैले चाहिँ कस्तो हुन्छ भने कुनै एउटा इस्यु छ भने त्यो इस्युलाई हामीले पढेर मात्रै हुँदैन कि, त्यसमा चाहिँ तल गएर धराधलमा बसेर चाहिँ कहाँनिर कुन चिजले चाहिँ यसरी गरिरहेको छ भन्ने कुराहरू चाहिँ सम्बन्धित निकायहरूसँग छलफल गरेर त्यसको निर्कल निकाल्न सक्यो भनेदेखि चाहिँ, समाधान निकाल्न सक्यो भनेदेखि चाहिँ सही रूपमा समाधान हुन्छ. र कानुनी बनाउने प्रक्रियामा त झन् हामीले कानुन बनाउँदै गर्दाखेरि हामी विज्ञको टिमहरू मात्रै बसेर कानुन बनाउनु हुँदैन भन्छु म, जहिले पनि समितिमा गर्ने कुरै त्यही हो कि, हामीहरू सर्टेन विज्ञहरू बस्छौँ अनि हामी छलफल गर्छौँ त्यो आधारमा चाहिँ ल अब चाहिँ यसो गर्नुपर्छ है भन्ने निष्कर्षमा पुग्छौँ कि, त्यो होइन. हामीले चाहिँ त्यो चिजले इफेक्टेड मान्छेहरू को छन् त्यो इफेक्टेड मान्छेहरूको समूहहरूलाई पनि हामीले चाहिँ एउटा मेजर समूह मानेर चाहिँ उहाँहरूसँग कुरा गरेर त्यो चिजलाई सर्ट आउट गर्नको लागि कस्तो कानुन चाहिँदो रहेछ त भन्ने कुरामा चाहिँ हामीले काम गर्यो भने चाहिँ सही रूपमा चाहिँ हामीले कानुनी रूपमा काम गर्न सक्षम हुन्छौँ जस्तो मलाई लाग्छ.
1: हालसालैको दिनमा तपाईँ धरान लगायतका विभिन्न क्षेत्रहरूको अवलोकन भ्रमण गरेर फर्काउनु भयो र सम्भवतः तपाईँसँग मन्त्रीजी पनि हुनुहुन्थ्यो. यसपालिको संसदमा तपाईँ नयाँ ढंगबाट नयाँ पार्टीबाट अगाडि बढ्दै गर्दाखेरि त्यस्तो केही महसुस भयो कि अथवा त्यो सांसदहरूको बुझाइको कमजोरी अथवा बुझाइको सकारात्मकता त्यसैमा निर्भर गर्दो रहेछ भन्ने लाग्छ?
0: हजुर यस्तो भयो मलाई चाहिँ मैले सुनेको थिएँ समानुपातिक सांसद भनेको बेग्लै हुन्छ प्रत्यक्ष भनेको चाहिँ एकदम अब भनौँ न उनीहरूको बीचमै कन्फिडेन्स भने कि डिफ्रेन्ट लेभल हुन्छ भन्ने चाहिँ मैले सुनेको थिएँ तर म एज अ समानुपातिक सांसद गइरहँदाखेरि यतिकै गएको भएदेखि सायद त्यस्तो हुन्थ्यो होला हामीले पनि पार्टीमा एउटा प्रारम्भिक चरणको इक्जामहरू हुन्थ्यो हाम्रो चाहिँ होइन त्यो इक्जामहरूमा चाहिँ तीन चार चरणको इक्जामहरू थियो त्यो इक्जामहरूमा म मजाले पास गरेर अब्बल श्रेणीमा पास भएको भन्छु आज म भोटिङदेखि लिएर हाम्रो जति पनि थियो त्योहरूमा चाहिँ म राम्रै पोजिसनमा सेकेन्ड थर्ड यस्तो महिलाहरूमा भएरै उछिन्दै उछिन्दै म अगाडि बढेको भएर चाहिँ एकदमै कन्फिडेन्स बढ्यो त्यस कारणले गर्दाखेरि म आफूलाई चाहिँ समानुपातिक सांसद भनेको चाहिँ अझ बढी पावर्ड फिल हुन्छ क्या किनभने क्षेत्रगत सांसद भयो भने त क्षेत्रको लागि मात्रै हेर्ने हो
1: निश्चित क्षेत्र अथवा जिल्लाको मात्रै
0: समानुपातिक सांसद हामीले देशैभरिको मुद्दा उठाउन सक्छौँ देशैभरिलाई हेर्नुपर्ने हुन्छ हामीमा झन् धेरै अभिभावक छ जस्तो मलाई फिल हुन्छ होइन तर पनि हाम्रो पार्टीले चाहिँ जुन जुन क्षेत्रमा आफ्नो प्रत्यक्ष सांसदहरूले उपविजेता हुनुभएको छ त्यो क्षेत्रमा चाहिँ हामीलाई क्षेत्रगत हिस्सामा समानुपातिक सांसदहरूलाई छुट्याइदिनु भएको छ सो यही क्रममा चाहिँ मलाई चाहिँ धरान परेको छ सुनसरी क्षेत्र नम्बर एक जहाँ मेरो जन्मघर त्यो पनि त्यतै पर्छ सो अब आफ्नै क्षेत्रको सेवा गर्ने मौका पाउँदाखेरि चाहिँ म एकदमै खुसी पनि छु र डेडिकेटेड रूपमा भनिहाले देशैभरिको कुराहरू छँदैछ हाम्रो काममा जिम्मेवारी
1: भनेको समानुपातिक सांसद हुन पाएकोमा तपाईँलाई अझ बढ्दा
0: गौरव महसुस छ र समानुपातिक सांसदले यहाँसम्म गर्न सक्छ है भन्ने कुराको एउटा दायरा हुन्छ नि त्यो दायरा चाहिँ तोड्न मन छ मलाई
1: भनेको त्यो उत्कृष्ट उदाहरण चाहिँ प्रस्तुत गर्न चाहनुहुन्छ
0: भोलिको दिनमा चाहिँ समानुपातिक सांसद रहिरहँदाखेरि सृजना श्रेष्ठले चाहिँ योसम्म गर्नुभयो भनेदेखि चाहिँ समानुपातिक सांसद चाहिँ कोहीभन्दा कम हुँदैन भन्ने कुराको उदाहरण चाहिँ म दिन चाहन्छु
1: तपाईँलाई गुनासो अथवा केही विचार यो चाहिँ यस्तो भयो मानिज्यू भनेर यो सुनसरीको मात्रै होइन देशैभरिबाट आउँछ कि कस्तो खालको हुन्छ
0: देशैभरिबाट आउँछ हामीलाई अनि सुनसरीमा काम गरिरहँदाखेरि अब यो सुनसरीको कुराहरू भयो धरान सुनसरीको धरान भनेको चाहिँ जहिले पनि एउटा सरकारको आँखा नपुगेकै भन्छु क्या म यति राम्रो ठाउँ छ होइन धेरै किसिमले क्या जस्तै भनिहाल्यौँ यो पर्यटकीय हिसाबले पनि त्यसलाई एकदमै नेपालकै एउटा बेस्ट डेस्टिनेसन बनाउन सक्छौँ होइन त्यस्तै गरेर शिक्षाको केस हेर्नुपर्दाखेरि विश्वविद्यालयहरू एउटै नगरमा चारवटा विश्वविद्यालय छ चार चारवटा विश्वविद्यालय एउटै ठाउँमा हुनु भनेको सानो कुरा होइन क्या जस्तै गरेर पूर्वाञ्चल इन्जिनियरिङ कलेज छ एग्रिकल्चर इन्जिनियरिङ त्यहाँबाट स्टार्ट भएको हो फुड टेक्नोलोजीको इन्जिनियरिङ कलेज हातेसार कलेज छ त्यसपछि बिपी कोइराला हस्पिटल्स भयो त्यस पछाडि संस्कृत विद्या यो पिण्डेश्वरी संस्कृत विद्यापीठ भनेर छ यो चार चारवटा विश्वविद्यालय एकै ठाउँमा भएको ठाउँ धराने हो होइन त्यो सँगसँगै पर्यटकीय क्षेत्रले अस्ति भर्खरै पनि मैले चाहिँ हाम्रो टिमले पर्यटन मन्त्रीलाई पनि लिएर हामी सुनसरीको सबै सुनसरीलाई चाहिँ एउटा धरान मात्र होइन सुनसरीको ओभरअल सुनसरीलाई नै हामीले चाहिँ पर्यटकीय सर्किटको रूपमा चाहिँ हामीले कसरी प्रमोट गर्न सक्छौँ त किनभने यस्तो जस्तै रामधुनी भयो होइन तपाईँको बुढाबाँध भयो कोशी टप्पुहरू त्यहीँ पर्छ त्यसपछि बराह क्षेत्र हुँदै अझ साउन महिनाको टाइममा चाहिँ पिण्डेश्वरीमा चाहिँ बराह क्षेत्र र विष्णुपादिकामा छुने नदी जस्तै कोका नदी र तपाईँको कोशी नदीको सङ्गमबाट पानी लिएर चाहिँ त्यो जल चढाउनको लागि पिण्डेश्वरीसम्म पुग्नुहुन्छ इन्डियाबाट यति धेरै धर्मको लागि बोलबमको लागि भनेर चाहिँ आउनुहुन्छ पर्यटकहरू त्यस पछाडि हाम्रो दन्तकाली एकदमै यो जस्तै सतीदेवीको दाँत पतन भएको ठाउँ भनेर चिनिन्छ पञ्चकन्या विजयपुर डाँडा भेरेटार भनेको यस्तो ठाउँ कि फेरि पाँच मिनट अगाडिको ठाउँ एकदमै गर्मी त्यहाँ पुगिसकेपछि पुरै क्लाइमेटै चेन्ज त्यो किसिमको अनुभव चाहिँ हामीले त्यो एकै ठाउँमा गर्न पाउँछौँ भने यस्तो किसिमको पर्यटकीय सर्किट बनाउन सक्ने ठाउँलाई पनि हामीले काम गर्न नसकेको कारणले गर्दाखेरि त्यो देखिएकै छैन मान्छेले चिनेकै छैन एउटा हामीले चाहिँ इकोनोमीसँग जोड्यौँ भने यसलाई हामी त धरानको मात्रै इकोनोमी बढ्ने होइन त पुरै देशको इकोनोमीमा हामी काम गर्न सक्छौँ यसलाई लिएर यो कुराहरू छ त्यस कारणले गर्दाखेरि चाहिँ यसमा मैले धेरै काम गरिसकेँ यो
1: त्यसो भए धरान अथवा इटहरीले तपाईँबाट के कति चाहिँ अपेक्षा गर्दा राम्रो हुन्छ के दिन चाहनुहुन्छ आफ्नो जुन क्षेत्र परेको छ
0: मैले त यस्तो मैले सक्ने चाहिँ समन्वयको काम गरिदिइराखेको छु
1: त्यहाँ बाँकी भनेको विकास निर्माण हो कि बजेटको कुरा हो कि के कुरा अलिक बढी चाहिन्छ
0: यस्तो हुन्छ सर मैले जब बुझेँ एज अ सांसद भइसकेपछि बजेट मात्रै ल्याएर पनि हुँदैन त्यसको सहीसँग कार्यान्वयन पनि हुन पर्यो होइन जस्तै अब अहिले सकेसम्म मैले अब धेरै कुराहरूमा जस्तै पर्यटकीय सेक्टरमा पनि मन्त्रीज्यूहरूसँग कुराकानी गरेर सबभन्दा बढी त धरान भनेको पानीको समस्या त्यहाँनिर पानीको लागि र तपाईँको बिपी कोइराला हस्पिटल्सको लागि चाहिँ मैले एकदमै धेरै यो तीन महिनामा चाहिँ कोसिस गरेको हो र धेरै फलोअप गर्दा गर्दा गर्दा हाम्रो सामान्यज्यू प्रधानमन्त्रीज्यूले पनि इटरीको एउटा बेलामा आएर सम्बोधनै गरिदिनु भएको थियो. हामी जितिसके पछाडि चाहिँ हामी धरानवासीलाई चाहिँ पानी खुवाउँछौँ भन्ने हिसाबमा र त्यही सम्बोधन अनुसारले उहाँले चाहिँ कोसीको पानीको बजेट पनि पारिदिनु भएको छ. होइन, हामी एकदमै खुसी छौँ त्यसको कारणले गर्दाखेरि.
1: जस्तो अहिले घर परिवारबाटै यसको नैतिक शिक्षा नैतिक रूपमा यसलाई सिकाउन सक्यो भने भन्ने धेरै बहस पनि भइरहेको छ. तपाईँलाई के लाग्छ, के कुरा हामीले परिवारबाटै अथवा घरबाटै सिकाउँदै अगाडि बढ्यौं भने अपराधका घटनाहरू घट्न सक्छन्?
0: कानून मात्रै कडा गरेर पनि हुँदैन हजुर. यसमा यसको लागि चाहिँ हामी समाजबाटै बुझ्नुपर्छ क्या. छोरीलाई हामीले सुरक्षित रहन सिकायौं, होइन, मेरो मम्मीहरूले पनि मलाई चाहिँ ल बाहिर रातिसम्म नबस है भनेर सिकाउनु भयो होला, होइन, यसो लुगा नलगा भनेर सिकाउनु भयो होला, नचिनेको मान्छेसँग नबोल है भनेर सिकाउनु भयो होला. तर हाम्रो समाजमा हामीले छोराहरूलाई चाहिँ कहिले पनि सिकाएनौँ कि सम्मान गर्नुपर्छ, नारीहरूको सम्मान गर्नुपर्छ, नो भनेको नो हो, होइन. एउटा हस्बेन्ड वाइफमा पनि इफ वाइफले नो भन्छ भने द्याट मिन्स नो भन्ने कुराहरू चाहिँ हामीले त्यो किसिमको जनचेतना हाम्रो बच्चा बेलादेखि नै उहाँहरूलाई नसिकाएको कारणले पनि हो कि. र अर्को कुरा चाहिँ बेरोजगारीको कुरा भनौँ, होइन, शिक्षाको अभावको कुराहरू, जति पनि पीडकहरू छन् उहाँहरूको सर्वेक्षण गरेर हेर्दाखेरि चाहिँ उहाँहरू भनेको चाहिँ कि त नपढेको मान्छेहरू हुन्छ, होइन, कि त अब बेरोजगारहरू हुन्छ, कि लागु पदार्थ सेवन गर्ने मान्छेहरू हुन्छ, अलिकति साइकोटाइपको मान्छेहरूले चाहिँ त्यो विभत्स तरिकाले चाहिँ बलात्कारपछि हत्या पनि गरिरहेको हुन्छ भने यो सबै कुराहरूलाई चाहिँ हामीले एउटा पहिला सुरुमा चाहिँ के कारणले भइरहेको छ, कस्तो प्रवृत्तिको मान्छेहरू यसमा लागि परेका छन् भने त्यसको चाहिँ सर्वेक्षण हुनपर्छ र त्यसमा हामीले काम गर्नुपर्छ. त्यो भयो भनेदेखि चाहिँ लङ टर्मको लागि सल्युसन हुन्छ जस्तो लाग्छ मलाई. र सँगसँगै कानून पनि हामीले कडाभन्दा कडा कानून यसमा चाहिँ परिमार्जन गर्नै पर्ने हुन्छ, त्यसको लागि हामी परिरहेको छौँ. र सामाजिक दायित्व पनि हुन्छ, हामीले एउटा फ्यामिलीको दायित्व पनि हुन्छ. मैले मेरो छोरा छ भने छोरालाई सिकाउने कर्तव्य मेरो आफ्नो पनि हुन्छ. छोरा र छोरीमा विभेद घरबाट स्टार्ट हुन्छ कि. छोरीलाई हामीले जानी नजाने क्या, यो किनभने मेरो मम्मीले त्यही गर्नुभयो र मैले पनि त्यही गरिरहेको हुन्छु कि, यो हामीले अन्जान नगरिरहेको छ. हाम्रो एउटा सबकन्सियस माइन्डमा चाहिँ छोरी मान्छेले चाहिँ सुरक्षित भएर बस्नुपर्छ, हामी आफूलाई सेक्योर फिल गर्दैनौँ. आफन्तकै बीचमा पनि हामीलाई सेक्योर फिल गर्दैनौँ. कसैले हेर्ने बलात्कारै गर्नुपर्छ भन्ने पनि छैन, कसैको हेराइले पनि हामी बलात्कृत भइरहेको हुन्छौँ, होइन. त्यो कुरालाई चाहिँ मैले एकदमै धेरै छोरी बच्चाहरूलाई हरेक फिल्डमा गएर चाहिँ मैले त्यसको उहाँहरूसँग कुरा लिन खोजिरहेको हुन्छु भने यति धेरै अहिलेको नानीहरू पनि यति धेरै उहाँहरू पीडित हुनुहुन्छ. अहिले साइबर बुलिङको कुराहरूदेखि लिएर अहिलेको 6 तपाईँको 10 पढ्ने छोरी बच्चाहरू यति धेरै यो साइबर बुलिङमा परेको छन्. अस्ति भर्खर पनि मैले हाम्रो यो साइबर सेक्युरिटी युनिटसँग बसेर कुराहरू गरेको छु. यसमा पनि मैले चाहिँ शिक्षा स्कूलको लेभल 7 सिलेबसमै राखेर चाहिँ यस्तो किसिमको भयो भने के गर्ने भन्ने कुराहरूको चाहिँ राख्नुपर्छ भनेर मैले सदनमा पनि आवाज उठाएको छु यसमा. किनभने यो धेरै छ, जति प्रविधि बढ्दै गयो, होइन, जस्तै किनभने यसमा चाहिँ पीडकहरूले पनि विभिन्न किसिमका प्रक्रियाहरू हेरेर बुझेर त्यसलाई चाहिँ अनि लगाउनु खोज्ने प्र्याक्टिकली के कस्तो हुँदो रहेछ त भनेर लगाउनु खोज्ने पनि बढिरहेको छ भने कहाँनिर हामीले रोक्न सकिरहेको छैनौँ त, समाज कहाँ गइरहेको छ त भन्ने कुराहरू हामीले बुझेर यसलाई पनि हामीले परिमार्जन गर्दै लैजानुपर्ने हुन्छ. एउटा आमाको कर्तव्य हुन्छ, त्यसमा एउटा समाजको कर्तव्य हुन्छ, एउटा बुवाको कर्तव्य हुन्छ, र दाजुभाइ सबैजना मिलेर बनेको एउटा समाज हुन्छ. त्यो समाजले चाहिँ केटा र केटीलाई भन्ने कुराहरू चाहिँ के किसिमको हुन्छ भन्ने कुरा आफूले पनि बुझ्नुपर्ने हुन्छ. हाम्रो छोरालाई पनि जुन दिनुपर्ने शिक्षाहरू चाहिँ हामीले दिनलाई चाहिँ चुक्नु हुँदैन भन्ने लाग्छ. र त्यो सँगसँगै कानून पनि फितलो भएको कारणले गर्दाखेरि चाहिँ यो भइरहेको, त्यसको लागि चाहिँ कानून चाहिँ कडाभन्दा कडा कानून हुनुपर्छ. यो एउटै किसिमको कानून, यो जुन कानून छ त्यो कानूनले चाहिँ मान्छेहरू डराउँदैन जस्तो लाग्छ. र यो कानून भइरहे पनि यो अपराध रोकिँदैन.
1: कुराकानीको लागि समयको लागि यहाँलाई धेरै धन्यवाद.
0: हजुर, धन्यवाद. हजुरलाई पनि धेरै धेरै धन्यवाद मलाई यहाँ आएर केही कुराहरू आफ्नो राख्न दिनुभएकोमा. र अब मेरो आफ्नो जुन सदनको एक्सपिरियन्सहरू हजुरले राख्ने मौका दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद.
1: हस्, धेरै धन्यवाद. यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ. आजको संवाद श्रृंखला हेलो सांसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सृजना श्रेष्ठसँग कुराकानी गर्यौं र अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद लगायतका अरू सामग्रीहरू लिएर उपस्थित हुनेछौ. तबसम्मको लागि प्रविधिमा साथ दिने रवि धितालाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो.
3: अहिले बिहानको ठीक 6 बज्यो.

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 मेगाहर्ज
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: रसुवा बाँधीको पुनर्निर्माणमा 20 लाख अमेरिकी डलर दिने चीनको घोषणा। अन्तर्राष्ट्रिय उद्धारक पनि परिचालित। बाँधीले क्षतिग्रस्त बैंकबाट 1.5 करोड़ नगद र 50 करोड़को सुन बरामद।
1: त्रिशुली 3A मा 24 घण्टा उद्धार। रसुवा र नुवाकोटमा 26 आश्रय स्थल। राहत वितरण केन्द्र। बाढ़ी पहिरो बाढ़ी पछिको उद्धार र राहतमा युवाहरूको सक्रियता प्रशंसनीय।
2: कांग्रेसको क्रियाशील सदस्यता अध्यावधि गर्ने समय थप। मनसूनको न्यूनचापीय रेखा उत्तरतिर देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने सम्भावना।
1: पाकिस्तानमा 14 नवजात शिशुको मृत्यु। 8 अधिकारी निलम्बित। अमेरिकासँग भएको तेल सम्झौतामा सार्वभौम सत्ता कायम रहने भेनेजुएलाको दावी।
2: र एसीसी प्रिमियर कपमा उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य। खेलाड़ीहरूले पनि बाढ़ी प्रभावितलाई सहयोग गर्ने पल्सर स्पोर्ट्स अवार्डमा 4 विधामा मनोनयन सार्वजनिक।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरको सबैभन्दा शुरूमा विपद पछिको राहत तथा पुनस्थापनामा सरोकारवाला निकायको प्रसंग। रसुवा बाढ़ी गएको 6 दिन पुग्दै लाग्दा सरोकारवाला निकायले उद्धारको कामलाई पनि निरन्तरता दिएका छन् र मृत्यु भएकाहरूको शव व्यवस्थापनसँगै पुनस्थापनाको लागि पनि अन्तर्राष्ट्रिय निकायबाट सहयोग आउने क्रम शुरू भएको छ र सरकारी तथा अरू सरोकारवाला निकायले शव व्यवस्थापनको कामलाई पनि तीव्रता दिएका छन्। यसैबीच सरकारले राहत तथा पुनस्थापनामा एकरूपता कायम गर्नको लागि विभिन्न प्रकारका सुझाव र निर्देशनहरू दिँदै आएको छ र सरोकारवाला निकायले उद्धारको कामलाई अझ प्रभावकारी रूपमा अगाडि बढ़ाउन नसकेको भन्दै सरकार र सरोकारवाला निकायको आलोचना पनि भइरहेको छ। कतिपय स्थानमा अझै पनि राहत र त्यो सरोकारवाला निकायलाई परिचालनको काम अगाडि बढ़दै गर्दा उद्धारको काममा ढिलाइ भएको भन्दै आफन्तहरूले आक्रोश व्यक्त गर्दै आएका छन्। कतिपय व्यक्तिहरूले सरकारले जति त्यसमा तदारूकता देखाउन सक्ने थियो त्यस अनुसार अगाडि बढ़न नसकेको भन्दै आलोचना पनि गर्दै आएका छन्।
1: यसैबीच रसुवाको भोटिकसीमा आएको बाढ़ीमा परेर हराइरहेका विभिन्न देशका पर्यटकहरूको उद्धार कार्य जारी छ। पर्यटकहरूमध्ये 299 पर्यटकको उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ। नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार हिजो भोटेकोशीमा नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार भोटेकोशीमा आएको बाढ़ीमा परेर सम्पर्क विहीन भएका मध्ये हालसम्म 299 विदेशी पर्यटकको उद्धार गरिएको हो। बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह अहिरेले विभिन्न कम्पनी मार्फत गोसाईकुण्ड र कैलाश मानसरोवर गएर सम्पर्क विहीन भएका मध्ये 299 विदेशी पर्यटकको उद्धार गरिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार हाल भारतबाट 180, चीनका 89, माल्टाबाट 4, जर्मनबाट 4, इटलीबाट 2, बुल्गेरियाबाट 1, ओमनबाट 1, पोर्चुगलबाट 1, रसियाबाट 2, स्विजरल्याण्डबाट 1, टर्की 2 र अमेरिकाका 2 पर्यटकको उद्धार गरिएको समेत बताइएको छ। त्यस्तै विभिन्न देशका 591 पर्यटक अझै सम्पर्कविहीन रहेको निमित्त प्रमुख कार्यकारी अधिकृत ऐरीले बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटन प्रहरी र अन्य पर्यटन सरकार भएका निकायहरूले प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी र उद्धार कार्य तीव्र दिइरहेको समेत बताएका छन्।
2: यसैबीच रसुवाबाटी प्रभावितहरूका लागि संघ संस्था र स्थानीय सरकारको सहकार्य गरेर रसुवा र नुवाकोटका विभिन्न 26 स्थानमा अस्थायी आश्रय स्थल तथा राहत वितरण केन्द्र सञ्चालन ल्याइएको छ। हिजो ती केन्द्रहरूमा 3,454 जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जानकारी दिएको छ। नुवाकोटमा मात्रै 16 आश्रय स्थलमा 2,274 जनाले आश्रय लिएको प्रधानमन्त्री कार्यालयको भनाइ छ। नुवाकोटमा विदुर नगरपालिका दुप्चे क्षेत्रका प्रभावितलाई पुस्तकालय शिविर, त्रिशुली ढुंगे क्षेत्र र सिमचौरका प्रभावितलाई सेफ हाउस, क्रियापुत्री भवन, भेत्रावतीका प्रभावितलाई स्वास्थ्य चौकी, बट्टार क्षेत्र का प्रभावितलाई कवरहल र देवीघाटका प्रभावितलाई आयुर्वेद वैकल्पिक चिकित्सालयमा अस्थायी आश्रय स्थल बनाएर राखिएको छ। भेत्रावती भैंसे क्षेत्रका प्रभावितलाई सुन्दरी केउरेनी मावि, त्रिशुली बजार क्षेत्रका प्रभावितलाई कोलोनी कबडहल भैरूम मावि रिमाल डाँडा र इन्द्रायणी आधारभूत विद्यालयमा शिविर बनाएर राखिएको छ। विदुर तीन देवी घाट स्थित खाली क्षेत्रका प्रभावितलाई रणभुवनेश्वरी मावि र वडा कार्यालयमा व्यवस्थापन गरिएको छ। विदुर नौका प्रभावितलाई त्रिशुली आवि र सुलक्षणा माविमा राखिएको छ भने बेलकोट गढीको रातमाटी जिलिङ क्षेत्रका प्रभावितलाई महादेव मावि किसपाङ गाउँपालिका पाँचका प्रभावितलाई कार्की मनकामना आवि र त्रिभुवन मावि तथा रसुवाका केही प्रभावितहरूलाई बट्टारको तामाङ प्लाजामा पनि राखिएको छ। उद्धार गरिएका घाइतेका लागि विदुर दुईको सेफ हाउस देवीघाट आयुर्वेद वैकल्पिक चिकित्सालय बेलकोट गढी सातको महादेव माध्यमिक विद्यालय र विदुर नौको सुलक्षणा माध्यमिक विद्यालयमा उपचार सँगै राखिएको छ। यसैबीच नेपाल प्रहरीले बाढ़ीले क्षतिग्रस्त बनेको कृषि विकास बैंक त्रिशुली ढुंगी शाखाबाट करोड़ौं बराबरको नगद र सुन सुरक्षित रूपमा बरामद गरेको छ। हिजो 8 घण्टाको निरन्तर प्रयासपछि बैंकमा रहेको 1.5 करोड़ नगद र अनुमानित 50 लाख बराबरको सुन सुरक्षित स्थानमा सारिएको प्रहरीले जानकारी दिएको छ।
1: त्यस्तै रसुवामा आएको बाढ़ी विनाशकारी बाढ़ी तथा पहिरोबाट हालसम्म 789 जनाको मानवीय क्षति भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार 2502 जना अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीन मध्ये जलविद्युत आयोजनाका 133 जना, मकवानपुरका 65 जना तथा विभिन्न देशका 592 विदेशी नागरिक रहेको विवरणमा उल्लेख छ। बाढ़ीपछि उद्धार कार्य तीव्र पारिएको छ। हालसम्म 9835 जनाको उद्धार गरिएको छ भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका 2698 सुरक्षाकर्मी उद्धार तथा राहतमा परिचालन 20,698 सुरक्षाकर्मी तथा राहतमा परिचालन भएका छन्। बाढ़ी तथा पहिरोमा परि 3,276 जना घाइते भएका छन् भने घाइते मध्ये 1,456 जनालाई डिस्चार्ज गरिएको छ। प्रभावित क्षेत्रमा 8 सर्जिकल मेडिकल टोली पनि परिचालन गरिएको प्राधिकरणले जनाएको छ। जलविद्युत आयोजनाका सुरुङबाट मात्रै 279 जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। सेनाको हवाई उद्धारबाट हालसम्म विदेशी मात्रै 254 जना र नेपाली 3076 जना गरी ठूलो संख्यामा मानिसहरूलाई सुरक्षित स्थानमा ल्याइएको छ। यसैबीच बाढ़ीमा हराएका आफ्ना आफन्त खोज्दै विदुर नगरपालिका 4 रहेका श्री 1 सैन्य तालिम केन्द्रमा आइपुग्ने आफन्त परिवारको संख्या बढ़दै गएको छ। यहाँ हेलिकप्टर मार्फत उद्धार गरिएकालाई ल्याण्ड गरी प्राथमिक स्वास्थ्य उपचार गर्ने व्यवस्था गरिएको छ। सीआईएनसँग कुरा गर्दै उनीहरूले 5 दिन बितिसक्दा समेत आफ्नो मान्छेको केही पनि पत्ता नलागेको भन्दै जतिसक्दो छिटो उद्धार र खोजमा काम गरिदिन आग्रह समेत गरेका छन्।
4: छोरा पनि हो, एउटा अशोक कुमार तामाङ अनि एउटा देव मगर मेरो ड्राइभर अनि दिनेश तामाङ अनि ऊ के भन्छ केशव तामाङ
5: पाँचजना
4: चाहिँ यस्तो भएको तपाईँको चिप लागेर गएको बोर्डर अनि एउटा गाडी चाहिँ पहिल्यै गएको थियो देव मगर भन्ने चाहिँ अनि छोरो चाहिँ भोलिबल्ट बिहान गएको थियो तपाईँको स्याब्रुतिर स्याब्रु पढेर 8:30 सम्पर्क भइरहेको थियो त्यसपछि सम्पर्क बिन्यो
5: अन्तिम पटक 8:30 कुराकानी गर्नुभयो
4: 8:30 कुरा भइरहेको थियो हाम्रो त्यसपछि कहीँ पनि तपाईँको नाम लिएछ केही पनि निस्केन अनि गाउँको त थुप्रै परेछ अब भाइको छोराहरू पनि परेछ अहिले एउटा जुवाई उत्तम भन्ने पनि परेछ
5: गनेर साथी भयो
4: गनेर साथी नै भयो
5: तपाईँको श्रीमती
6: हजुर अनि सालो अनि ससुरा अनि सासू उप सासू
5: पाँचजना पर्नु
6: हजुर
5: हप्ताको दिन तपाईँ चाहिँ कहाँ हुनुहुन्छ
6: म चाहिँ दुबईमा थिएँ
5: बाहिर
6: हिजो मात्रै आएको म हिजो बिहान 9 आएको अन्तिम पटक त कुरो भएको थिएन म ड्युटीमा थिएँ त्यति बेला म नेटमा देखेको
5: थिएँ
6: घर भन्नाले पनि हाम्रो चाहिँ पास सास बनाएको थियो काम बोर्डरमा कार्यरत थियो त्यहाँ पर्यटकहरू सामान वारिपारि गरिदिने
7: अनि मेरो रामकृष्ण विश्वकर्मा
5: अहिले कहाँदेखि
7: म बुङदाङदेखि आएको तिनजना चाहिँ एकजना चाहिँ फोटो हुँदैछ त्यही भएर आज 4 भइसक्यो सम्भरै छैन छैन त्यो भएर यहाँ उता चौकीमा गयो रिपोर्ट गरेको त यहाँ त अब यहाँबाट निस्क गयो मात्र थाहा हुन्छ अरे अनि बाँकी अब यतै हिन्डुल भाषा यतै जानु भनेर हामी यता आएको फेरि आज उहाँ धादिङ बेसीबाट घुमेर काठमाडौँ पुगेर काठमाडौँबाट यता निस्केर हेर्नु त्यो भएर आज यहाँ सोधेको अब सम्पर्क छैन भन्छन् के गर्ने डिपो चलाउने हजुर टिमुरीबाट हजुर
5: तपाईँ अन्तिम पटक चाहिँ कहाँ हुनुहुन्थ्यो यहाँसँग कुरा हुँदा
7: त्योभन्दा अगाडि हुँ टिमुरेमै हो टिमुरेमा 9 गते बेलुका खाना खाइरह बिहान भएन 10 गते बिहान त भएन अब खोजी गर्दाखेरि भेट्छ कि भन्ने आशा चाहिँ छ
5: सरकारले द्रुत गतिमै छिटो छरिटो रूपमै उद्धार गरिनु भएको जस्तो लाग्छ कि होइन यहाँ चाहिँ यस्तो गरिदिनु पर्ने थियो भन्ने खालको
7: अब त्यस्तै अब सबैको हेर्दाखेरि त्यस्तै छ अब कतै खोज गर्दै गर्न सक्नुहुन्छ कि भन्ने हाम्रो आशा लागिरहेको छ

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी पछिको पुनस्थापनामा युवाहरूको भूमिका
1: जुन चाहिँ आँखामा रसिलो आँखा जुन देखियो त्यसले चाहिँ हामीलाई कता न कता यो एउटा साँच्चै नै एउटा यो दर्दनाक कुरा भएको हो र यो दर्दनाक कुरालाई चाँडै नै सरकारी निकायबाट चाहिँ यसलाई हल गर्ने र उहाँहरूलाई व्यवस्थापनदेखि लिएर एभ्रिथिङ तपाईँको चाहिने कुराहरू चाहिँ यो सबै चिजबाट म्यानेजमेन्ट हुनुपर्छ जस्तो लाग्छ मलाई।
2: कांग्रेसको क्रियाशील सदस्यता अध्यावधि गर्ने समय थप, मनसूनको न्यूनचापी रेखा उत्तरतिर, देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने सम्भावना लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
4: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
4: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
4: छोराछोरीसँग साथी जस्तै संवाद गरौ, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
3: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
5: प्याजको बिर्ता लिनु भयो त? एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। आजको साझा खबर नुवाकोटको रेडियो चिम्टेश्वरको स्टुडियोबाट प्रसारण भइरहेको छ। अब बाँकी खबर।
2: रसुवामा आएको बाढ़ीपछि जलविद्युत आयोजनाका सुरुङमा फँसेकाको उद्धारका लागि भारतीय र चिनिया उद्धारकर्ता टोलीले 5 दिनपछि काम थालेका छन्। बाढ़ीका कारण विभिन्न आयोजनाका सुरुङमा करिब 600 जना फँसेको अनुमान छ। चिलिमी, अपर त्रिशुली 1 र लाङटाङ जलविद्युत आयोजनामा उद्धार शुरू भएको छ। चिलिमीमा फँसेका 6 जना मध्ये 2 जनाको शव बाहिर निकालिएको छ। अपर त्रिशुली 1 करिब 4 जना सुरुङभित्र फँसेको हुन सक्ने आयोजनाले जनाएको छ। भारतीय 11 सदस्यीय प्राविधिक टोली र 22 सदस्यीय सेनाको टोली उद्धारमा खटिएका छन्। चीनले पनि सुरुङ उद्धारमा विशेषज्ञ टोली परिचालन गरेको छ। दक्षिण कोरियाको टोली नेपाल आइपुगे पनि फिल्डमा खटिन भने बाँकी छ। बेलायत र अस्ट्रेलियाले पनि उद्धारकर्ता पठाउने प्रस्ताव गरे पनि अनुमति नपाएको स्रोतले बताएको छ। उद्धारमा भएको ढिलाइप्रति विज्ञहरूले चिन्ता व्यक्त गर्दै नेपालसँग सुरुङ उद्धारका लागि आवश्यक सिप क्षमता र उपकरण सीमित रहेको समेत बताएका छन्।
0: यसैबीच आज केही देशका विभिन्न स्थानहरूमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सावधानी अप्नाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। देशभर मनसूनी वायुको प्रभाव छ। मनसूनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेको र यसैका कारण साधारणतया बादल लागेको विभागले बताएको छ। कोशी प्रदेशका केही स्थान, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम खालको पानी परिरहेको छ। आज पनि देशभर साधारणतया बादल लाग्ने, देशका हिमाली तथा पहाड़ी भूभागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम खालको पानी र हिउँ पर्ने सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा आज पानी पर्नेछ। मध्य प्रदेश र कोशी प्रदेशका तराई भूभागका केही स्थानहरूमा पानी पनि मेघगर्जन र चट्याङसहित मध्यम खालको पानी पर्ने सम्भावना छ। देशका पहाड़ी भूभागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका 1-2 स्थानमा ठूलो पानी पर्ने भएका कारण सावधानी अप्नाउन महाशाखाले भनेको छ।
2: भोटेकोशी हिमबाड़ीमा परि मृत्यु भएकाको शव तत्काल शनाखत हुन नसकेका कारण वैज्ञानिक प्रमाण राखी जमीन मुनि सुरक्षित व्यवस्थापन गर्न थालिएको छ। मृत मानव अंगलाई व्यवहारसी मानेर अन्त्येष्टि गर्न लागिएको नभई शवसँग सम्बन्धित सबै प्रमाण सुरक्षित गरेर भविष्यमा आफन्तले पहिचान गर्न सक्ने गरी जमीन मुनि सुरक्षित व्यवस्थापन गर्न थालिएको हो। कतिपय शव सक्लो अवस्थामा नरहेका केही कुहिन थालेको र ठूलो संख्यामा शव फेला परेपछि अस्पताल तथा अस्थायी शवगृहमा राखिरहन कठिन र थप असुरक्षित हुने भएकाले पनि कानूनी तथा अन्तर्राष्ट्रिय अभ्यास अनुसार आवश्यक प्रमाण सुरक्षित गरेर शव व्यवस्थापनको प्रक्रिया अगाडि बढ़ाएको नेपाल प्रहरीले जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्रेले प्रत्येक शवको तस्विर हुलिया शरीरमा रहेका विभिन्न चिन्ह फरेन्सिक विवरण र डीएनए नमूना सुरक्षित राखी व्यवस्थापन मात्रका लागि गर्न लागि बताउनु भएको छ। यसैबीच उहाँले शव फेला परेको स्थान अवस्था र छुट्टै कोड नम्बर समेत उल्लेख राखिने भएकाले वर्षौं पछि पनि आफन्तले दावी गरेमा वैज्ञानिक परीक्षण मार्फत शनाखत गरी बुझाउन सकिने समेत बताउनुभयो।
0: यसैबीच त्रिशुली 3A आयोजनाको सुरुङमा फँसेका कर्मचारीहरूको उद्धारका लागि परिचालित टोलीले 24 घण्टा नै काम गरिरहेको सरकारले बताएको छ। फिल्डमै रहेको एउटा स्रोतका अनुसार सुरुङ फेला परे पनि त्यसभित्र गएर उद्धार गर्न सक्ने बाटो बनाउन रातभरि नै खन्ने कामलाई निरन्तरता दिइएको छ। 3 दिनदेखि निरन्तर उद्धारमा खटेको टोलीले केवल एक्सेस टनेल फेला पारेको थियो। त्यो सुरुङबाट उद्धार टोलीले बिजुली बाल्ने तथा भित्र फँसेका मानिसहरूको संकेत लिने प्रयास गरे पनि हालसम्म कुनै संकेतहरू प्राप्त नभएको सुरक्षा स्रोतले बताएको छ। यस्तो अवस्थामा उद्धार टोलीले रातभर कामलाई निरन्तरता दिएको हो। राति सुरुङ खन्ने कामसँगै भेन्टिलेशन र अक्सिजन टनेल भित्र पठाउने काम समानान्तर रूपमा अगाडि बढ़ेको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
2: यता रसुवामा आएको बाढ़ीको प्रभावपछि चितवनको नारायणी नदी र राप्ती नदीको दोभान गोलाघाट क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ। भाद्र 10 गते बिहान बाढ़ी आए लगत्तै श्री नयाँ गोरखगणले गोलाघाट क्षेत्रमा खोज तथा उद्धार कार्यलाई जारी राखेको हो। खोज तथा उद्धार कार्यका क्रममा नारायणी नदी तथा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गतको गोलाघाट दिव्यपुरी र जगीपुर लगायतका विभिन्न स्थानबाट हालसम्म 70 वटा शव फेला परिसकेको छ। फेला परेका शव आवश्यक प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय चितवनलाई समेत बुझाइसकिएको छ। बाढ़ीका कारण नारायणी नदीमा बगाएर ल्याएका मानिस तथा अन्य सामग्रीको खोजीका लागि नेपाली सेनाको टोलीले नदी किनारमा निरन्तर रूपमा खोज तथा उद्धारमा खटिएको समेत बताएको छ।
0: नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधि गर्ने समयावधि थपेको छ। पार्टीलाई थप सुदृढ र जीवन्त बनाउने उद्देश्यका साथ भन्दै सदस्यता अद्यावधि गर्ने समय 2083 भदौ 15 देखि 19 गतेसम्मका लागि थप गरिएको नेपाली कांग्रेसको भनाइ छ। क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक एवं पार्टी महामन्त्री प्रदीप पौडेलले पार्टीको सांगठनिक प्रक्रियाबाट केही पनि साथीहरू वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले समय थप गरिएको बताउनुभयो। कांग्रेसलाई थप सुदृढ र जीवन्त बनाउन साझा यात्रामा कोही पनि साथीहरू नछुटुन् भन्ने उद्देश्य आफूहरू रहेको उहाँले उल्लेख गर्नुभयो। महामन्त्री पौडेलले सदस्यता अद्यावधि गर्न छुटेका सबै नेता तथा कार्यकर्तालाई तोकिएको समयभित्रै आफ्नो क्रियाशील सदस्यता अद्यावधि गरी सांगठनिक महाअभियानमा जोड़िन पनि आह्वान गर्नुभयो।
2: साझा खबरमा अब विदेशका खबर। पाकिस्तानको राजधानी इस्लामाबाद स्थित एक अस्पतालको नवजात शिशु वार्डमा भएको आगलागीमा 14 शिशुको मृत्यु भएपछि प्रधानमन्त्री शहवाज शरीफले 8 अधिकारीलाई निलम्बन गरी उनीहरूलाई फौजदारी कार्यवाही अघि बढ़ाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्रीद्वारा गठित 4 सदस्यीय समितिको प्रारम्भिक प्रतिवेदन अनुसार बुधबार बिहान 6:30 बजे करिब 2 मिनटमै आगलागी भएको थियो। अस्पतालको निगरानीमा रहेका 15 शिशुमध्ये एक नर्सले एकजनालाई मात्र उद्धार गर्न सक्नु भएको छ। निलम्बित हुनेमा अस्पतालका कार्यकारी निर्देशकदेखि नवजात शिशु विभागका प्रमुख तथा इस्लामाबादको आपतकालीन सेवाका महानिर्देशक लगायतका अधिकारीहरू रहेको बताइएको छ। आइसल्याण्डका जनताले यसलाई युरोपेली संघ युएमा संलग्न नगराउने पक्षमा मतदान गरेका छन्। सरकारी प्रशासक आर यूवीले आइतबार सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार मतदाताले सरकारले यूएई सदस्यका लागि वार्ता पुनः शुरू गर्न गरेको प्रयास अस्वीकार गर्ने निर्णय समेत गरेको बताएका हुन्। यसैबीच भेनेजुएलाकी अन्तरिम नेत्री डेल्सी रोड्रिगेजले शनिबार नयाँ सम्झौता अन्तर्गत संयुक्त राज्य अमेरिकालाई तेलमा महत्वपूर्ण पहुँच दिए पनि देशले आफ्नो प्राकृतिक स्रोत साधनमाथिको नियन्त्रण र सार्वभौमसत्ता कायम राख्ने बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व इतिहासमै सबैभन्दा ठूलो तेल सम्झौता भनेको उक्त सम्झौता अन्तर्गत भेनेजुएलाको 65 अर्ब ब्यारल प्रमाणित तेल भण्डारणमा अमेरिकाको बहुमत निर्णय रहने समेत बताइएको हो।
0: साझा खबरमा अब खेलकुदको खबर। एसिसी प्रिमियर लीग अन्तर्गत तेस्रो संस्करणको एसिसी प्रिमियर कपमा मलेसियामा शुरू भएको छ प्रतियोगितामा सहभागी 10 टोली मध्ये नेपाल उपाधि जित्दै सन् 2027 आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्य सहित मैदानमा उत्रिने नेपाली टोलीले जनाएको छ। नेपाल सहित सहभागी 10 टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह एमा परेको छ। यो समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन्। समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, कुवेत, ओमान, कतार र सिंगापुर छन्। समूह चरणमा नेपालले भदौ 15 गते बहराइनसँग आज खेल्दैछ। खेल मलेसियाको बाङ्गी स्थित वाईएसडी यूकेएम क्रिकेट मैदानमा हुनेछ। 50 ओभरको प्रिमियर कपमा नेपालले पहिलो पटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो र नेपाली क्रिकेट लगायतका अरू खेलका खेलाड़ीहरूले रसुवा बाढ़ीको प्रभावित

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले बिहानको ठीक 7 बज्यो।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले बिहानको ठीक 8 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz.
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
1: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: मोस्ट पनि हुँदाखेरि चाहिँ मानिसहरू उनीहरूको चाहिँ खास गरेर सेफ वासस्थान हुँदैन, उनीहरू एउटा बन्द कोठामा अथवा चिसो छिउमा बसिरहेको अवस्थामा ती ठाउँहरूमा विभिन्न किसिमको फङ्गल ग्रोथहरू पनि हुन्छ, त्यसले गर्दाखेरि मानिसहरूमा विभिन्न किसिमको इन्फेक्सन हुने, रेस्पिरेटरी इन्फेक्सन्स हुने, अनि सास जुन दीर्घ रोगीहरू छन्, सासका दीर्घ रोगीहरू छन् उनीहरूको रोग बढ्ने समस्याहरू हुन्छन् भने विभिन्न किसिमका मानिसहरूमा सरसफाइको कमीले गर्दाखेरि छालाका विभिन्न रोगहरू फंगल इन्फेक्सन्सहरू त्यत्तिकै मात्रामा बढ्दै गर्छन्। र अर्को असरहरू के पनि देखिन्छ भन्दाखेरि यो असरले गर्दाखेरि मानिसहरू आफ्नो चाहिँ घरमा आफ्नो चाहिँ धनजन नष्ट भएको अवस्थामा न घरको ठेगाना हुन्छ न खानाको ठेगाना हुन्छ, त्यसले गर्दाखेरि खानाको अभावले गर्दाखेरि उनीहरूलाई विभिन्न किसिमका चाहिँ यो खाद्यसँग रिलेटेड डिजिजहरू पनि हुनसक्छ। यहाँ देखिराख्नु कतिपय खाद्य पदार्थहरू ल्याइराखेको छ, कतिपय एक्सपायर भएका चिजहरू ल्याइराखेका हुन्छन्, त्यसको चाहिँ हामीले यो शुद्धता हामीले चाहिँ हेरेका हुँदैनौँ। त्यसरी डाइरेक्ट खाँदाखेरि विभिन्न किसिमका खाद्य पदार्थ पनि हुने रोगहरू फुड पोइजन हुने सम्भावना पनि हुन्छ भने अर्को अब लामो समयसम्म ती व्यक्तिहरू यसरी घर परिवार छोड्दाखेरि आफ्नो घर परिवारका सदस्य गुम्दाखेरि एउटा चाहिँ ट्रेजिक सिचुएसनमा बसिराख्दाखेरि उहाँहरूमा मनोसामाजिक असरहरू पनि थुप्रै परिराखेका हुन्छन्, जसले गर्दाखेरि उहाँहरू चाहिँ प्रायः जसो स्ट्रेसफुल कन्डिसनमा हुँदाखेरि नर्मल मानिसहरू पनि एउटा भनौँ न नर्मोटेन्सिभ मानिस पनि हाइपोटेन्सिभ हुने, सुगरको लेभल नर्मल भएका मानिसहरूको सुगर लेभल बढ्ने, त्यस्तो प्रकारका घटनाहरू प्रशस्त मात्रामा पाइन्छ।
6: यो समयमा चाहिँ जस्तो बाढीले बगाएर ल्याएको जुन लेदो छ, पशु चौपायाहरू मरिरहेको हुन्छ, अनि रासायनिक पदार्थ पनि मिसिएको त्यो मिश्रणले गर्दाखेरि अलिकति वातावरण नै अलिकति प्रदूषित भइरहेको हुन्छ, त्यो प्रदूषणले पनि ल्याउने समस्याहरू होला।
5: एकदमै राम्रो कुरा गर्नुभयो, त्यही त मैले भन्दैछु। अब खास गरेर कुनै पनि ठाउँमा अब जुन अहिले चाहिँ फ्ल्यास फ्लड भएको ठाउँमा सुरक्षित खानेपानीको व्यवस्था गर्न सकिएको छैन, भएका मुहानहरू पनि ड्यामेज भइसकेका छन्, ती फिल्ट्रेसनका जुन ट्रिटमेन्टका प्लान्टहरू पनि ड्यामेज भइसकेको भन्दाखेरि ती व्यक्तिहरूमा अहिले पनि शुद्ध खानेपानीको व्यवस्था गर्न सकिएको छैन। अब यस्तो अवस्थामा हामीले कसरी हुन्छ स्थानीय लेभलमै कसरी शुद्ध गर्न सकिन्छ, हाउस होल्ड हरेक परिवारलाई चाहिँ कसरी शुद्ध पानी प्रयोग गर्ने, कसरी शुद्ध बनाउने भन्ने विधिहरू सिकाउनु पर्ने हुनसक्छ। र त्यस्तै पानीको मात्र नभएर अब यहाँ देखिराख्नु भएको छ चराचुरुङ्गीदेखि लिएर कुखुराका दानाहरू अथवा गाईबस्तुहरू मरेका गाईबस्तुहरू जताततै छरिएर बसिराखेका छन्, त्यसले गर्दा दुर्गन्ध हुन्छ, दुर्गन्ध गर्दाखेरि चाहिँ विभिन्न प्रकारका चाहिँ संक्रमणजन्य अरू रोगहरू पनि फैलिने निकै सम्भावना हुन्छ।
6: संक्रमणकै कुरा गर्दाखेरि संक्रामक रोगहरू चाहिँ के फैलिन सक्छ र कति समयपछि चाहिँ यसले अलिक उग्र रूप लिने सम्भावना चाहिँ रहन्छ? यसअघि चाहिँ यहाँ सिन्धुपाल्चोकको जुरे पहिरोको घटनाको प्रत्यक्षदर्शी मात्र नभएर त्यहाँको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख भएर काम गर्नु भएको
5: छ। पछि यसका असरहरू देखिँदै जान्छ, विभिन्न जनावरहरू मरेको ठाउँहरूमा अथवा जनावरहरू पक्षीका दानाहरू राखेर कुहिएर पानीले भिजेर कुहिएर त्यसका दुर्गन्धहरू आइराखेको हुन्छ, जसले गर्दाखेरि वरिपरिका वातावरणबाट नजिकका खोला नालादेखि लिएर पानीका मुहानहरू पनि दूषित बनाउँछ, तात्कालिक देखाउँछ, जसले गर्दाखेरि विभिन्न किसिमका सरुवाजन्य रोगहरू विभिन्न पशु पक्षीहरूमा थिए, जनावरहरूमा थिए, ती रोग ती चिजहरू पनि चाहिँ पानीको माध्यमद्वारा अरू व्यक्तिहरूमा सर्ने सम्भावना हुनसक्छ।
6: दीर्घ रोगीहरूकै कुरा गरौं, अघि यहाँले भनिसक्नु भएको छ कि औषधि समयमा नपाउने स्थिति, त्यही स्थिति चाहिँ सृजना भइरहेको छ। फेरि अब एकैचोटि एउटै ठाउँ नभइकन धेरैवटा जिल्ला प्रभावित भएको र समुदाय समुदाय नै भनौ पालिका पालिका नै यसमा प्रभावित भएको अवस्थामा चाहिँ जसले हेर्नुपर्ने हो नि स्वास्थ्य क्षेत्र, ऊ आफै नै घाइते छ।
5: हजुर, एकदमै राम्रो कुरा गर्नु। यो बीचमा चाहिँ हाम्रो चार पाँचवटा जिल्लाका सायद जति पनि स्वास्थ्य सबैभन्दा यो समुदायले अथवा देशले नै डिस्क्रिमिनेसन गरेको भनेको स्वास्थ्यलाई नै हो, एउटा अस्पताल बनाउनु पर्यो अथवा एउटा चाहिँ स्वास्थ्य चौकी बनाउनु पर्यो भने त्यसलाई समुदायबाट परै लैजाने त्यसबाट विभिन्न किसिमको रोगहरू चाहिँ सर्छ भन्ने हिसाबले त्यो त्यो जमानामा त्यसरी चाहिँ अलग अलग अलगेको ठाउँहरूमा सार्वजनिक ठाउँहरूमा खोलाको छेउछाउमा त्यस्तो ठाउँहरूमा चाहिँ भवन बनाउने सेवा प्रवाह गर्ने गर्थ्यो भने अहिले ती संस्थाहरू थुप्रै स्वास्थ्य कर्मीहरूले हामीले गुमाइराखेका छौँ। उनका परिवार स्वास्थ्य कर्मी मात्र नभएर स्वास्थ्य कर्मीका परिवारहरू पनि गुमेको अवस्था छ। त्यसले गर्दाखेरि स्वास्थ्य संस्थाका संरचना पनि छैनन्। अहिले स्वास्थ्य संस्थाका भएका औजार उपकरणहरू सबै छैनन्। ती ठाउँहरूबाट सेवा तत्कालै दिनको लागि एकदमै अप्ठ्यारो अवस्था भइरहेको छ भने कतिपय लामो समयसम्म औषधि खानुपर्ने जस्तै क्षयरोगीका बिरामीहरू होइन त्यस्ता बिरामीहरूलाई पनि नियमित औषधि सेवन गर्न एकदमै अप्ठ्यारो अवस्था पुगिराखेको छ। यसको लागि अहिले हामीले यो इमर्जेन्सी म्यानेजमेन्ट कार्यक्रम अन्तर्गत उहाँहरूलाई चाहिँ कसरी व्यवस्थापन गर्न सकिन्छ तत्कालै आकस्मिक सेवा कसरी प्रदान गर्ने भन्ने कुराहरू चाहिँ एउटा जिल्ला स्वास्थ्य कार्यालयको साथसाथमा स्थानीय पालिका नगरपालिकाहरू त्यसको साथसाथै प्रदेश मन्त्रालय यी सबै बसेर एउटा आपसिक छलफल गरेर चाहिँ सेवा प्रवाह गर्नुपर्छ।
6: जस्तो दीर्घ रोगीहरूले अब बिहान बेलुका टाइममा खानुपर्ने खानासँगै औषधि खानुपर्ने त्यो जुन छ त्यो छुटेको पनि लगभग एक हप्ता हुनै लागिसकेको छ होइन। अब एक हप्तासम्म यसरी औषधिहरूको औषधि किन्न जाने ठाउँ पनि छैन औषधि पाउने ठाउँ पनि छैन होइन। त्यस्तो परिस्थितिमा बस्नुपर्ने बाध्यात्मक अवस्थाले चाहिँ दीर्घ रोगीहरूलाई चाहिँ झन् कस्तो खालको समस्या चाहिँ ल्याउने देखिन्छ।
5: यो त्रासमय अवस्थामा नर्मल मान्छे पनि बिरामी हुने अवस्थामा ती पहिले लामो समयदेखि औषधि सेवन गर्दाखेरि बिरामी जुन आदरणीय दाजु बुवाहरूलाई आमाहरूलाई जसरी सेवन गर्नुहुन्छ त्यो औषधि सेवन नगर्दाखेरि उहाँको रोग बढ्ने उदाहरणको लागि अब सास फेर्न गाह्रो भएको मान्छे स्यासा भएको मान्छेलाई लामो समयसम्म अथवा दुई चार दिन पनि औषधि नखाँदाखेरि उहाँको रोगको प्रकृति बढ्दै जाने अथवा रोग प्रकृति बढ्दै जाँदाखेरि उहाँलाई चाहिँ जीवन एकदम कष्टकर हुने अथवा मृत्यु समेत वरण गर्नुपर्ने अवस्थाहरू आउन सक्छ।
6: यो बेला चाहिँ अब खाना र पानी जुन राहतको रूपमा उपलब्ध गराइन्छ नि उहाँहरूले चाहिँ केमा चाहिँ विशेष यसमा ध्यान दिनुपर्छ?
5: अब यो राहतमा राहतको नाममा चाहिँ हामीले धेरै चाहिँ विकृतिहरू पनि देखिराखेका छौँ। सायद आज पनि कुनै मिडियामा मैले देखेको थिएँ राहतको नाममा कपडाको नाममा आफूले युज गरेका च्यातिएका कट्टु च्यातिएका गन्जीहरू पनि प्रदान गरेका हामीले देखिराखेका छौँ। कतिपय खाद्य पदार्थको नाममा एक्सपायरी भएका चिजहरू एक्सपायरी भएका चाउचाउहरू एक्सपायरी भएका ससहरू त्यो पनि प्रदान गरेको हामीले देखिराखेका एक्सपायरी भएका बिस्कुटहरू प्रयोग देखिराखेका छौँ। यसरी कमसे कम ती ठाउँमा संकलन भइसकेपछि हाम्रो संकलक मित्रहरूले कमसे ती चिजहरू खान योग्य छ कि छैनन् मिति कस्तो छ त्यसलाई सबै कुरा हेरेर मात्र चाहिँ त्यसलाई वितरण गर्न अनुरोध गर्न चाहन्छु। र यो अहिले भर्खरै चार पाँच के अरे यो दिनको अवस्थामा सकेसम्म हामीले मासुजन्य पदार्थहरू चाहिँ वितरण गर्नु हुँदैन खान पनि हुँदैन। कतिपय ठाउँहरूमा बिरामी भएका चाहिँ पशु पंक्षीहरू जनावरहरू पनि त्यसलाई चाहिँ उ गरेर खुवाउने अवस्था आउन सक्छ। त्यसकारण यस अवस्थामा त्यस्ता चिजहरू मिल्की प्रोडक्टहरूलाई पनि हामीले अभोइड गर्नुपर्छ र त्यसको साथमा प्रोटिनयुक्त चिजहरू गेडागुडीहरू प्रशस्त मात्रामा गेडागुडी चिजहरू यस्तो चिजहरूले चाहिँ अब वितरण गर्ने हाम्रो जुन जुन रिलिफ मेटेरियल जुन बाँड्न आउनुहुन्छ उहाँले चामल मात्र चाउचाउमा बिस्कुट मात्र बोकेर हिँड्ने कमसे कम त्यस्ता प्रोटिनियस चिजहरू जस्तो जुन यस्तो अवस्थामा आवश्यकता पर्छ दलहन पर्दाका वस्तुहरू चाहिँ लिएर चाहिँ जानुहुनुको लागि म अनुरोध गर्न चाहन्छु।
6: भनेको बाढीले भिजेर चिसो भएको अवस्था र बस्ने ठेगान नभएर चिसो भएको अवस्थामा चाहिँ दालहरू गेडागुडी
5: हजुर प्रशस्त मात्रामा चाहिन्छ
6: हजुर जस्तो यहाँले अघि भनिसक्नुभयो कि धेरै जसो हामी विपदको बेला चाहिँ विपद लगत्तै यहाँले भने जस्तै अखाद्य पदार्थहरू चाहिँ वितरण
5: भइरहेको
6: विकल्प पनि नभएर त्यो बेला तत्काल पकाएर खाने अवस्था पनि छैन होइन तर त्यो एक दुई दिनमा सीमित गर्नुपर्छ कि हप्तौंसम्म यही चल्नु चाहिँ अर्को समस्या निम्ति
5: त्यही त मैले भने नि अब यसरी लामो समयसम्म यसरी चाउचाउ बिस्कुट चिउरा मात्र वितरण गर्दाखेरि उहाँहरूको अवस्था नाजुक हुँदै जान्छ किन भन्दाखेरि अन्डर न्युट्रिसन हुन्छ होइन पोषण पदार्थहरू नपुग्दाखेरि विभिन्न किसिमका विकारहरू देखिने अब नर्मल मान्छे पनि बिरामी हुने त्यस कमजोर हुने हुन्छ त्यसकारण चाहिँ यसबाट असर पर्ने भनेको खासै गरेर तपाईँको गर्भवती महिलाहरू उमेर पुगेका व्यक्तिहरू र चाहिँ बाल बच्चाहरूमा यो अननन्युट्रिसनले एकदमै असर गर्छ, उहाँहरूको कुनै रोग छ पनि रोग व्याधि बढ्ने पनि अवस्था हुन्छ।
6: यो बेला के पनि देखियो भने हामीले विशेष गरेर बाढीले बगाएर ल्याएको माछालाई चाहिँ संकलन गर्ने, खाने, खुवाउने, बाँड्ने त्यो पनि देख्यौं। अब यो बेला अघि मैले भने जस्तै केमिकलयुक्त चिजहरू पनि मिसिएर आएको छ, हरेक चिज मिसिएर आएको छ।
5: हजुर, त्यही भएर भन्ने चलन छ नि हाम्रो पुर्खाहरूले चाहिँ अहिले पो हामीसँग फ्रिज छ, पोखरीहरू छन् होइन, व्यावसायिक पोखरीहरू छन्। पहिले यो चाहिँ बर्खाको मौसमको मासु के अरे माछा नखानु भनेर भन्थे होइन, वास्तवमा त्यो वैज्ञानिक विचारधारासँग सम्बन्धित नै छ। त्यही पनि अहिले पनि देखिरहेका छन् ठूल्ठूला माछाहरू चाहिँ खोलामा बगिरहेका छन्, ती माछाहरू लगेर चाहिँ सेवन गरिरहेका, त्यसपछि त्यस्तो पदार्थ त्यस्तो माछाहरू खाएर विभिन्न किसिमका ग्यास्ट्रो इन्टेस्टिनल डिजिजहरू भइरहेका, झाडा पाखाला भएका, बान्ता भइरहेको, त्यस्तो समस्याहरू भइरहेको चाहिँ प्रशस्त मात्रामा छ। त्यसकारण यस्तो अवस्थामा ती चिजहरूको शुद्धता छ कि छैन, फ्रेस हो कि होइन, ती सबै चिज हेरेर मात्र हामीले सेवन गर्नुपर्छ।
6: यो तत्काल देखिने समस्या र दीर्घकालमा देखिने समस्या के हुन सक्छ?
5: तत्काल के हुन सक्छ? एक त अब त्यस्तो अवस्थामा बस्दाखेरि उहाँ घर परिवारबाट चाहिँ अलगिएर छुट्टिएर बस्नु भएको छ, घर दन्जन सबै नष्ट भएको छ, घर परिवार घर गुमाइराखेका छन्। त्यस्तो अवस्था बस्दाखेरि स्ट्रेस एकदमै हुन्छ होइन, यति धेरै स्ट्रेस हुन्छ कि कुरै नगरौं, त्यसले गर्दा स्ट्रेसले गर्दा सानातिना रोगहरू पनि बल्झिने समस्याहरू हुन्छन्। दोस्रो, उहाँहरूले चाहिँ शुद्ध खाने पानी पनि पाउनु भएको हुँदैन होइन, त्यसले गर्दा डिहाइड्रेसन भएर चाहिँ एकदमै गाह्रो हुने, सानो प्रकारका हल्का प्रकारका किडनी डिजिजहरू पनि त्यसले चाहिँ सिभियर फर्ममा हुने, उहाँहरू भिजेर कपडा नलाउँदाखेरि शरीर हाइपोथर्मिया हुने, न्यानो कपडा नलाउँदाखेरि चाहिँ निमोनिया हुने होइन, अब दीर्घ रोगीहरूलाई चाहिँ सास फेर्ने रोग च्यापिँदै जाने, पछि गएर चाहिँ उपचार गर्न असाध्य गाह्रो हुने त्यस्तो अवस्था हुन सक्छ।
6: उहाँहरू जसले भोगिरहनु भएको छ उहाँहरूको पीड़ा हामीले सायद त्यो व्यक्त गर्न पनि सक्दैनौ यो कार्यक्रम मार्फत होइन।
5: सम्झनाजी, यस्तो छ, यो अहिलेका जुन वास्तवमा पीड़ित मानिसहरूको आवाज हामीले सुन्न सकेका छैनौं, यो सामाजिक सञ्जालमा उहाँहरू बोल्न सक्नु, किन भन्दाखेरि उहाँहरू एउटा साइको सोसियल कन्डिसनमा हुनुहुन्छ, उहाँहरू अधिकांशलाई चाहिँ एन्जाइटी भएका, कतिपयलाई चाहिँ डिप्रेसिभ आइडियाजहरू भएका, कतिपयलाई चाहिँ यो ग्रिफ डिसअर्डर भन्छ, आफ्नै केही के गर्ने कसो गर्ने सबै चिजहरू बिर्सिरहेको पनि हुनसक्छ, त्यसले गर्दाखेरि विभिन्न किसिमका घटनाहरू घट्न सक्ने त्यस्तो पनि अवस्था पनि आउन सक्छ। एकदमै विचार गर्नुपर्ने, मनोसामाजिक परामर्श जस्ता कार्यक्रमहरू गरेर उहाँहरूलाई चाहिँ अलि राम्रो बनाउने हो, त्यो अवस्थामा हामीले विचार गर्नुपर्ने हुन सक्छ।
6: यो बेला कतिपय ठाउँमा चाहिँ बाढीपछि सर्पहरू निस्किने सम्भावना पनि रहन्छ, किराको टोकाईहरू, विषालु जीव जन्तुको टोकाई पनि, अब जोखिम धेरै छ त्यहाँ होइन, के गर्ने त्यो बेला चाहिँ अलिकति उहाँहरू चाहिँ केमा सचेत हुने? यसरी
5: सचेत गर्नको लागि अब यस्तो अवस्थामा आफू बस्ने ठाउँ सुरक्षित छ कि छैन, हरेक दिन चाहिँ यो खोला बढ्ने, खोला नालाहरू बढ्ने चाहिँ सरकारले चाहिँ जुन एउटा जानकारी चाहिँ दिइराखेको छ, त्यसकारण चाहिँ हामी हाम्रो बस्ने जुन सुरक्षित स्थान चाहिँ कमसेकम त्यो ठाउँबाट परै हुनु पर्यो, खोला नालाबाट परै हुनु पर्यो, सुरक्षित हुनु पर्यो। उहाँहरूलाई विभिन्न लिगल कुराहरूका चाहिँ कानूनी परामर्श दिने कुराहरू भयो, साइको सोसियल काउन्सिलिङदेखि भयो, फूड एण्ड चाहिँ वाटर डिस्ट्रिब्युसनका कुराहरू भयो, यी सबै चिजहरू चाहिँ नजिक नै हुनुपर्छ। यसरी गर्दाखेरि भनौँ न, अब विभिन्न किसिमका क्लस्टरहरू यहाँ जस्तै हेल्थको क्लस्टरका कुराहरू छन्, त्यसपछि फूड एण्ड न्युट्रिसनका कुराहरू छन्, सेक्युरिटीका कुराहरू छन्, भोलिका दिनमा रिकन्स्ट्रक्सनका कुराहरू पनि, यी सबै चिजहरूलाई एकमुष्टमा हामीले चाहिँ एउटा कोर्डिनेसन गर्यो भने, एउटा कोर्डिनेटेड वेमा गयो भने, वन्डर पोलिसी मार्फत गयो भने सबै कुराहरू चाहिँ नदोहोरिकन इफेक्टिभमा चाहिँ हामी ती जनमानसमा हामीले पुर्याउन सक्छौ।
6: हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रम बदलिदो नेपालमा भोटेकोसीको बाढीपछि प्रभावित क्षेत्रमा देखिने स्वास्थ्य समस्या र अप्नाउनु पर्ने सावधानीका बारेमा हामी कुराकानी गरिरहेका छौं स्वास्थ्यविद डाक्टर सागर राज भण्डारीसँग। डाक्टर साहब, जस्तो यहाँले अघि भन्नुभयो कि विभिन्न क्लस्टरहरू चाहिँ त्यो प्रभावित क्षेत्रमा चाहिँ पुगिसक्नुपर्छ, एक साताको यो अवधिमा चाहिँ तपाईँले हेर्दाखेरि कहीँ त्यस्तो क्लस्टरहरू निर्माण भइसकेको अथवा त्यहाँ राहत पुगेको चाहिँ महसुस गर्नुभएको छ कि छैन?
5: मैले त देखेको यो यत्रो चाहिँ हामीले प्रकोपहरू चाहिँ झेलिसकेका छौँ, अहिले पनि हाम्रो तयारी एकदमै राम्रो हुन्छ, हाम्रो योजनाका कुराहरू राम्रो हुन्छ, अहिलेसम्म इम्प्लिमेन्ट हुन सकेको छैन। अब अहिले पनि देखिराखेका छु थोरै धेरै चिजहरू हामी चाहिँ ग्याप देखिन्छ। अब हामीलाई चाहिँ हामीसँग सहकार्य गर्नको लागि विभिन्नसँग संस्थाहरू, अन्तर्राष्ट्रिय संस्थाहरू पनि छन्, र ती समय संस्थाहरूसँग मिलेर एउटा चाहिँ एउटा कोअर्डिनेटेड वेमा गयो भने चाहिँ हाम्रो सोर्सहरू पनि राम्रोसँग वितरण हुने आवश्यक भएको ठाउँमा वितरण हुने अब न्यायचित वितरण भनौँ न न्यायचित वितरण हुने हुन्छ जसले गर्दाखेरि हाम्रा स्रोतहरूको दुरुपयोग पनि हुँदैन इफेक्टिभमा हाम्रा कार्यक्रम सञ्चालन हुन्छन् त्यसलाई राम्रोसँग मोनिटरिङ गर्न पनि सकिन्छ यदि ती ठाउँहरूमा विविध समस्याहरू बसेमा चाहिँ सबै क्लस्टरका सदस्यहरूको बीचमा आपसिक समन्वय गरेर छलफल गरेर कसरी समाधान गर्न सकिन्छ भन्ने कुराहरू पनि निचोड निकाल्न सकिन्छ त्यसले गर्दाखेरि यो इफेक्टिभ वेमा गयो भने अलि राम्रो हुन्छ।
6: हजुर जस्तो अब तत्काल अघि हामीले सुरुमै भन्यो कि खानाजन्य र पानीजन्य रोगहरू नै निम्तन सक्छ अब खानाजन्य र पानीजन्य रोग निम्तन नदिनको लागि सुरुमा चाहिँ गर्नुपर्ने अहिले तत्काल के चाहिँ गर्नुपर्छ
5: सबभन्दा पहिले विचार गर्नुपर्ने कुरा पानी नै हो शुद्ध पानी हामीले वितरण गर्नुपर्ने हुन सक्छ स्थानीय स्तरमा भएका पानीका मुहानहरूलाई चाहिँ हामीले चाहिँ आइडेन्टिफाई गरेर त्यहाँ कसरी चाहिँ स्थानीय रूपमा पानी शुद्धिकरण गर्ने अथवा कसरी मानिसहरू बसेको वासस्थानमा कसरी पानी सप्लाई गर्ने भन्ने कुराहरू हुनु र अर्को कुरा ती पानीहरूलाई प्रयोग गर्नुभन्दा पहिले सुरक्षित छ छैन भनेर यकिन गरेर त्यसको चाहिँ टेस्टहरू पनि गर्नुपर्ने हुनसक्छ र त्यसको साथसाथमा पानी शुद्धिकरणका विभिन्न प्रकारहरू भनौँ न अब घरासी रूपमा चाहिँ हामीले प्रयोग गर्छौँ भने त्यसलाई फिल्ट्रेसन गरेर हुन्छ अथवा बोइल गरेर हुन्छ अथवा क्लोरिन ट्याब्लेटहरू वितरण गरेर हुन्छ जसरी भए पनि चाहिँ पानी शुद्धिकरण गरेर मात्र चाहिँ प्रयोग गर्ने हामीले चाहिँ यो जानकारी हामीले दिनुपर्ने हुन्छ र त्यस प्रकारको चाहिँ वातावरण सिर्जना गर्नुपर्छ अर्को शुद्ध अब खानेकुराहरू खानेकुराको लागि पनि सुपाच्य खानेहरू चाउचाउ बिस्कुट चिउरा भन्दा पनि स्थानीय लेभलमा जे चिज पाइन्छ कोदो पाउन सक्छ कोदोको पिठो पाउन सक्छ गहुँ पाउन सकिन्छ जे चिज पाइन्छ चिजहरूको पनि राम्रोसँग प्रयोग गरेर पनि स्थानीय रूपमा पनि खाद्य पदार्थहरू बनाउन सकिन्छ त्यो साथसाथमा स्थानीय तवरमा लेभल गाउँमा ठाउँमा भएका विभिन्न तरकारी फलफुलहरू पनि प्रयोग गर्न सकिन्छ मासु नै खानुपर्छ भन्ने छैन अब विभिन्न किसिमका स्थानीय लेभलमा पाउनेहरू चिज गेडागुडीहरू भयो दलहनयुक्त चिजहरू प्रशस्त मात्रामा प्रयोग गर्न सकिन्छ अब यो बेलामा हामीले विचार यो स्ट्रेसफुल कन्डिसनमा अरू अन्य भन्दा पनि हामी दिनभरि चाहिँ आफ्नो ड्यामेज भएका स्ट्रक्चरहरू चाहिँ त्यसलाई चाहिँ बनाउनु पर्ने कलेक्सन गर्नुपर्ने त्यही डेब्रिजहरू सफा गर्नुपर्ने त्यसले गर्दाखेरि बढी परिश्रम गर्दाखेरि शरीरलाई बढी मात्रामा प्रोटिनको आवश्यकता पनि पर्छ त्यसकारण चाहिँ प्रोटिनयुक्त चिजहरू प्रशस्त मात्रामा खानुपर्छ
6: केही त्यहाँ स्थानीय स्तरमै उपलब्ध भएको खाद्य पदार्थ प्रयोग गरौं भन्दा त्यो पनि धेरै ठाउँमा चाहिँ त्यो पनि नभएको स्थिति छ भनेपछि त्यहाँलाई त पुर्याउनु पर्ने स्थिति नै देखिन्छ
5: ठिक छ त्यो यसरी हामीले स्थानीय लेभलमा एसेसमेन्ट गरेर होइन अब अभाइलेबिलिटीको आधारमा अभाइलेबिलिटीको आधारमा सकेसम्म हामीले उपलब्ध छ भने स्थानीय चिज नै प्रयोग गर्ने छैन भने कमसे कम तत्कालै बनाउन सकिने चिजहरू जस्तै पिठोहरू भयो त्यस्ता चिज तपाईँको न्युट्रिसियस तपाईँको यो फ्लावर भन्छ विभिन्न किसिमको त्यो त्यसमा चाहिँ पोषणयुक्त पदार्थहरू राखिएको फोर्टिफाइड फ्लावरहरू वितरण गर्ने त्यस्तो पनि गर्न सकिन्छ चामल पनि वितरण गर्न सकिन्छ त्यसका विभिन्न किसिमका दलहन पदार्थहरू वितरण गर्न सकिन्छ ताकि अब यो त्यसले गर्दाखेरि प्रशस्त मात्रामा न्युट्रिसन पाउन सकोस्
6: हजुर अब अलिकति बाल बालिकाको कुरा गरौं होइन बाल बालिकाहरू यो बेला धेरै अब भनौँ न आफ्ना अभिभावकहरूको पीड़ाहरू एकातिर छ उनीहरूको आफ्नो पीड़ा अर्कोतिर छ र सँगसँगै चाहिँ उनीहरूलाई विभिन्न खालका समस्याहरू पनि आउन सक्छ जस्तो बाल बालिका विभिन्न किसिमले जोखिमपूर्ण अवस्थामा पनि छ यतिखेर होइन स्वास्थ्यका दृष्टिले चाहिँ उनीहरूलाई अलिकति हामीले बढी ध्यान दिनुपर्ने केमा चाहिँ अलिकति सतर्क हुनुपर्छ
5: सबैभन्दा पहिले अब साना साना नानीहरू चाहिँ भनौँ न अब हाम्रो ठुला मान्छे जस्ता त्यति चाहिँ जाने सुनेका हुँदैनन् उनीहरूले भनौँ न पानी खाँदा पनि चाहिँ साधन नजिक भेट्न छ त उसले चाहिँ पानी पिरिहाल्छ कमसे कम उनीहरूको गाडी त्यस्तो चिजहरू राख्नु हुँदैन जुन चाहिँ पिउन योग्य छैन सेफ छैन होइन त्यसकारण चाहिँ ती बच्चाहरूले चाहिँ प्यासले गर्दाखेरि जे चिज पनि पिइदिने सम्भावना हुनसक्छ त्यसकारण चाहिँ ती बच्चाहरूलाई पनि कस्तो पानी प्रयोग गर्ने कस्तो गर्न नहुने आफ्नै व्यक्तिगत सरसफाइका कुराहरू भयो यी सबै चिजहरूमा ध्यान दिने त्यसपछि अघि मैले भने यो बेलामा बच्चाहरूमा विभिन्न किसिमको ट्रमाहरू घाउ चोटपटकहरू लाग्ने सम्भावना हुन्छ एक त गर्मी पनि भइराखेको छ, यो सापेक्षिक आर्द्रता बढ्दाखेरि विभिन्न किसिमको चाहिँ फंगल इन्फेक्सनहरू शरीरमा हुने सम्भावना हुन सक्छ एक छ भने, अर्को ती बच्चाहरूमा यहाँले भोगी भने जस्तै घर परिवारका सदस्यहरू गुमाइराखेका छन्, राम्रो खानु छैन, राम्रो लाउनु छैन, त्यसको साथसाथमा आफ्नो पढाइ पनि चाहिँ डिस्टर्ब भएको छ, स्कूल पनि चाहिँ के अरे डिमोलिस भएको छ, स्कूलको पढाइ छैन, त्यसले गर्दाखेरि ती बच्चाहरूको नानीहरूमा पनि विभिन्न किसिमका मनोसामाजिक असरहरू परिराखेका अनुसार उहाँहरू बच्चाहरू पनि एक किसिमको एन्जाइटी एउटा टोलाउने प्रकारको एउटा डिसिजन गर्न नसक्ने अब ग्रिफ डिसअर्डर जस्तै अथवा कतिपय बच्चाहरूमा यो पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर भन्छ पीटीएसडी, विभिन्न किसिमका ती घटनाहरू परिघटनाहरूको फ्ल्यासब्याक बराबर निक्लने जसले गर्दा लामो समयसम्म उनीहरूलाई चाहिँ मनोसामाजिक असर पराएको जस्ता घटनाहरू पनि हुन सक्छ।
6: हजुर, जस्तो बाल बालिकाहरू मात्र नभई चाहिँ ज्येष्ठ नागरिक पनि त्यतिकै यो मनोसामाजिक समस्यामा परेका छन् भने अझ अभिभावकहरू सबैजना अहिले यतिखेर सबैजना मनोसामाजिक समस्याबाट चाहिँ उहाँहरू प्रताडित हुनुहुन्छ होइन। अब यो बेला चाहिँ उहाँहरूलाई दिनुपर्ने जुन मनोवैज्ञानिक प्राथमिक उपचार भन्छ होइन पीएफए शुरूमै दिनुपर्ने, यो चाहिँ अहिले एक साता बितिसके अवस्थामा कहिले भित्रमा चाहिँ दिइसक्नुपर्छ?
5: अब त यो त राइट टाइम नै हो अहिले नै, किन भन्दाखेरि यो घटनाहरू सबभन्दा पहिले सुरु 24 घण्टादेखि विस्तार विस्तार सुरु हुँदै जान्छ, जब यो चाहिँ डिजास्टरहरू बढ्दै जान्छ अथवा त्यसको रेस्पोन्स हुँदैन, त्यसको नेगेटिभ इफेक्ट बढ्ने हुँदाखेरि एक हप्ताभित्र यी कार्यक्रमहरू स्वास्थ्यका कार्यक्रमहरूलाई भनौँ न अब स्वास्थ्य सम्बन्धित कार्यक्रम तपाईँ हेल्थ एण्ड न्युट्रिसनका कार्यक्रमहरू यो प्यारलली लैजानुपर्ने हुन्छ, त्यसकारण तपाईँको साइको सोसियल काउन्सिलिङ प्लस रिहेबिलिटेसनका कुराहरू पनि सँगसँगै लैजानुपर्छ होइन। अब त्यो चाहिँ अहिले चाहिँ इन्डिभिजुअली एप्रोचमा गर्न सकिन्छ, कहीँ कम नभने पनि एउटा चाहिँ कम्युनिटी एप्रोच अथवा तपाईँको चाहिँ ग्रुप एप्रोचमा गर्न सकिन्छ। त्यस्तै तपाईँको यो रिहेबिलिटेसनका कुरा, कतिपय चोटपटक लागेकाहरू हात खुट्टा भाँचिएका व्यक्तिहरू हुनुहुन्छ होइन, उहाँहरू हिँड्न नसक्ने कतिपय कुरा ढाडी चाहिँ भनौँ राम्रोसँग हिँड्न नसक्ने बस्न नसक्ने मान्छेहरूलाई पनि विभिन्न उसको अर्थोपेडिक उपचारहरू अथवा फिजियोथेरापीका उपचारहरूको आवश्यकता पर्न सक्छ, उहाँहरूलाई पनि यो सेवाहरू चाहिँ हामी प्यारलली लानुपर्ने हुन सक्छ। अनि अर्को चाहिँ यो उपचारका कुराहरूमा जति पनि लामो समयसम्म औषधि सेवन गर्ने व्यक्तिहरू हुनुहुन्छ, जस्तै छेरीका बिरामी नै भयो, यो डायबिटिजका बिरामी भयो, अनि हाइपरटेन्सनका बिरामीहरू उहाँहरूको इन्डिभिजुअली के औषधि सेवन गर्नुभएको छ, उहाँको स्ट्रक छ कि छैन, अनि स्ट्रक आउट भएको छ कि छैन, उहाँलाई त्यो व्यवस्थापनहरू गर्नुपर्ने हुन्छ। ती सबै चिजहरूलाई एसेसमेन्ट गरेर एउटा स्वास्थ्यका कार्यक्रममा चाहिँ लैजानु पर्ने हुन सक्छ।
6: बाढीले भिजाको शरीरमा चाहिँ छाला जन्ने कस्ता खालका रोगहरू निम्तन सक्छ?
5: यो धेरै जसोलाई चाहिँ सानो सानो चोटपटक लागेकै हुन्छ, सानो चोटपटक लागेको कारणले गर्दाखेरि एक त अहिले गर्मी मौसम पनि छ, पसिना पनि आइराखेको छ, एकदमै सापेक्षिक आर्द्रता पनि बढ़िराखेको छ, त्यसले गर्दाखेरि कपड़ा पनि भिजिराखेको हुँदाखेरि विभिन्न चाहिँ यो संक्रमण छाला जन्ने संक्रमणहरू छालाका विभिन्न किसिमको घाउ खटिराहरू निक्लने अनि विभिन्न किसिमका यो एक्जेमा डर्माटाइटिसहरू विभिन्न किसिमको चाहिँ फंगल इन्फेक्सनहरू बढ्ने सम्भावना प्रशस्त मात्रामा हुन सक्छ। त्यस्तोको लागि हामीले के गर्नुपर्छ भन्दा कमसेकम पुरानो कपडा भए पनि या त सुक्खा कपडा चाहिँ हामीले लगाउनु पर्ने हुन सक्छ, सकेसम्म आफ्नो शरीरलाई सुक्खा राख्ने सफा राख्ने कामहरू गर्नुपर्ने हुन्छ। र यो बेलामा हामीले विचार गर्नुपर्ने शुद्ध खानेपानीको साथसाथमा आफ्नो प्रपर ह्यान्ड वासिङ पनि एकदम राम्रो हुनुपर्छ,
6: सरसफाई पनि
5: एकदमै बेटीको
6: एक साताको यो अवधिमै कतिपयलाई त्यो फोकाहरू आउने चिलाउने समस्याहरू पनि रहिसक्यो होला, दीर्घ रोगी छ भने त अझ उहाँहरूलाई बढी त्यो प्रभाव पारिसकेको छ होइन। अब उहाँहरूलाई अलिकति त्यही स्थानीय रूपमै उपलब्ध के प्रयोग गरेर चाहिँ त्यो चिलाउने समस्या हटाउन सकिएला अथवा औषधि नै केही तत्काल सुरु गर्नुपर्छ?
5: यसरी धेरै मानिसहरू एकै ठाउँमा बस्दाखेरि विभिन्न विभिन्न किसिमका रोग व्याधिहरू जस्तै भनौँ न डर्माटाइटिसका कुराहरू पेडिक्युलोसिसदेखि स्क्याबिजदेखि लिएर थुप्रै रोगहरू पनि फैलिन सके व्यक्तिबाट अर्को व्यक्तिमा जाने हुँदाखेरि सबैले आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ र कपडा लाउँदाखेरि चाहे त्यो चेतेकै होस् तर एकदमै हरेक कपडा सुक्खा र सफा हुनु पर्यो, र यदि त्यस्तो प्रकारका छाला जाने विभिन्न किसिमको असरहरू छ भने नजिकैको स्वास्थ्य संस्थामा अथवा हेल्थ युनिटमा गएर आफ्ना यी चाहिँ व्यथाहरू चाहिँ देखाउनु पर्ने हुन्छ र स्वास्थ्य कर्मीहरूले आफ्नो जुन भनौँ न स्वास्थ्य संस्थामा भएको विभिन्न किसिमका औषधिहरू जस्तै अब कतिपय छालाजन्य रोगहरू अब तपाईँलाई थाहा छ नेपालमा सबभन्दा बढी बिरामी हुनेको छालाजन्य रोग नै हो त्यसकारण हाम्रो स्वास्थ्य चौकीहरू अथवा अस्पतालहरूमा ती सबै औषधिहरू निशुल्क रूपमा पाइन्छ जस्तै तपाईँको यो एलर्जीको औषधदेखि लिएर लुतोको औषधदेखि लिएर विभिन्न फङ्गल इन्फेक्सनका औषधहरू निशुल्क रूपमा पाइन्छ त्यो चाहिँ हामीले चाहिँ निर्धक्क चाहिँ लिन सक्नुपर्छ र हाम्रो स्वास्थ्यका इकाई साथीहरूले पनि यसलाई चाहिँ अलिकति भनौँ न अलिकति जिम्मेवारीपूर्वक चाहिँ रेस्पोन्स गरिदियो भने राम्रो हुन्छ।
6: प्रभावितहरूले त त्यो सेवा पाउनु पर्ने स्थिति त छँदैछ तर जसले दिनुपर्ने हो नि यो बेला त उहाँहरू किन्न जान्छु भन्दा पनि त्यो ठाउँमा त्यो एरियामा औषधि पसल पनि छैन स्वास्थ्य संस्थाहरू पनि छैन उहाँहरू आफै नै अब पीड़ामा हुनुहुन्छ।
5: यदि उहाँहरूलाई ती चिजको आवश्यकता पर्छ भने उहाँहरूले चाहिँ माग गर्न सक्नुहुन्छ स्वास्थ्य कार्यालय मार्फत अथवा नगरपालिका मार्फत पनि माग गर्न सक्नुहुन्छ। यदि उहाँलाई चाहिन्छ भने चाहिँ कुनै अब भनौँ संघ संस्थाहरूलाई पनि माग्न सक्नुहुन्छ यो औषधिहरू चाहिँ ताकि यस्तो यस्तो प्रकारको औषधि हामीलाई चाहिन्छ तपाईँले यो ल्याइदिनुहोस् भने कमसे कम सजिलो हुन्छ उहाँले चाहिँ यो चाहिँ प्राप्त भए पनि हाम्रो जनताहरूले पाउन सक्छ।
6: हजुर अब यहाँ अलिकति धेरै यो बेला चाहिँ विभिन्न विषयहरू उठिरहेको सन्दर्भमा यो सब व्यवस्थापनको कुरा पनि उठिरहेछ होइन जुन खालको सब व्यवस्थापन प्रक्रिया चाहिँ शुरू भएको छ चितवन नवलपरासीमा होइन त्यो चाहिँ वैज्ञानिक तौरले नै व्यवस्थापन गरेको हो कि यो विपदको बेलामा गर्ने तरिकै त्यही हो।
5: अब यो यसलाई चाहिँ कसरी भन्न सकिन्छ भन्दाखेरि हामीले भूकम्पको कुरा गर्ने हो भने चाहिँ त्यस बेला त मास क्याजुअल एकदमै धेरै मात्रामा थियो जसलाई चाहिँ हरेक डेड बडीको चाहिँ हामीले पहिचान गर्नको लागि त्यति चाहिँ अप्ठ्यारो अवस्था थियो किनभने स्थानीय ठाउँमै यो घटना घटेको हुनाले चाहिँ चिनजानेकै मानिसहरू भएको त्यसलाई डकुमेन्टेसन गर्न सजिलो भयो तर अहिले भनौँ न अब त्यही रसुवा र चाहिँ के अरे यो त्रिशुलीका कुराहरू गर्ने हो भने चाहिँ धेरै 2477 जिल्लाका व्यक्तिहरू त्यहाँ छन् 77 मात्र नभएर चाहिँ चाइनिजहरू पनि छन् विभिन्न इन्डियनहरू पनि प्रशस्त मात्रामा यो टेक्निकल म्यान पावरहरू त्यहाँ काम गरिराख्नु भएको छ उहाँहरूको आइडेन्टिफाई गर्नु एउटा खोलाबाट बग्ने भयो खोलाबाट बग्दाखेरि चाहिँ कहाँ पुग्छ चोट बग्छ होइन अब त्यही एउटा
6: रसुवाको चितवन नपुगेर
5: तपाईँको गण्डकसम्म पुगिसकेको अवस्था आउँदाखेरि उहाँहरूलाई आइडेन्टिफाई गर्नु पर्यो कमसे कम अहिले चाहिँ नवीनतम टेक्नोलोजीहरू ल्याएर अटो फोटोग्राफी प्लस विभिन्न किसिमका डीएनए टेक्नोलोजी गरेर उहाँको डीएनए स्याम्पल लिने हामीले त्यसरी पनि गर्न सकिन्छ र अर्को यदि चिने जानेको व्यक्तिहरू छन् भने आइडेन्टिफाई भइसकेको व्यक्तिहरूलाई सम्बन्धित व्यक्तिहरूलाई ह्यान्ड ओभर गरेर स्थानीय रूपमा नै त्यसलाई चाहिँ डेड बडी म्यानेजमेन्ट गर्न सकिन्छ। यदि कसैले पनि क्लेम गर्न आएन भने ती व्यक्तिहरूको चाहिँ कुनै स्याम्पलहरू भनौँ न जस्तै चितवनको कुरामा हामीले दाँत राखेका छौँ त्यो दाँतबाट चाहिँ विभिन्न किसिमको डीएनए स्याम्पलहरू निकाल्न सकिन्छ अथवा हड्डीको कुनै भागहरू पनि राख्न सकिन्छ त्यसरी चाहिँ राखेर चाहिँ डीएनए आइडेन्टिकल छ कि छैन भनेर हेरेर परिवारका सदस्यहरूलाई त्यो व्यक्ति हो कि होइन पनि हेर्न सकिन्छ त्यसको आधारमा डेड बडी म्यानेजमेन्ट गर्नेछ। अहिले चाहिँ यो जुन गाडेको भनेको चाहिँ उहाँले चाहिँ पूर्ण ऊ गरेको होइन यो केही समयको लागि आइडेन्टिफाई गर्नको लागि अस्थायी व्यवस्थापन गर्नलाई गरिएको। अर्को कुरो यदि हो हामीसँग त्यत्रो मास स्केलमा चाहिँ यसरी सम्भावना कतै पनि छैन मानौ अब देशभरिमै अब 500-600 लास भन्दा बढी राख्न देश चाहिँ भरिका फ्रिजरहरूमा राख्न सकिँदैन तर केही दिनको एक दुई दिनको लागि त स्थानीय रूपमा हामीले चाहिँ यो आइस प्याकहरू चाहिँ राखेर व्यवस्थापन गर्नेछ लामो समयको लागि अलिकति गाह्रो हुन्छ त्यसकारण चाहिँ अहिले जे गरिएको छ ठिकै जस्तो लाग्छ मलाई।
6: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामीले भोटे कोशीको बाढ़ीपछि प्रभावित क्षेत्रमा देखिने स्वास्थ्य समस्या र अप्नाउनु पर्ने सावधानीका बारेमा कुराकानी गरिरहेका छौं। स्वास्थ्यविद डाक्टर सागर राज भण्डारीसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
8: कृषि मन्त्र नार्क सँग
9: पशुमा किर्नाको समस्या बढेमा संक्रमणको
10: जोखिमबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01 597 1222 मा कल गर्नु

को सहयोगमा बेरिनिल वा निलबेरी समूहको औषधि लगाइदिनुहोस्। औषधि प्रयोग गर्दा लेबलमा दिइएको मात्रा र पशु प्राविधिकको सुझाव अनिवार्य रूपमा पालना गर्नुपर्छ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामीले भुटे कोशीको बाढ़ीपछि प्रभावित क्षेत्रमा देखिने स्वास्थ्य समस्या र प्रकोप निम्तने खतराका बारेमा स्वास्थ्यविद डाक्टर सागरराज भण्डारीसँग कुराकानी गरिरहेका छौं। अब पनि हामी उहाँसँग महामारी र प्रकोप जन्य खतरा निम्तन नदिन अपनाउनु पर्ने सावधानीका बारेमा कुराकानी गर्छौं। म फेरि पनि स्वागत गर्न चाहन्छु यहाँलाई कार्यक्रममा।
3: हजुर नमस्कार। फेरि
2: देशमा चाहिँ अहिले जुन खालको विषम परिस्थिति उत्पन्न भएको छ, अब यो परिस्थितिले चाहिँ हामीलाई अझ के चाहिँ सिकायो त अब सब व्यवस्थापनको लागि चाहिँ हामीले के तयारी चाहिँ गर्नु पर्थ्यो जुन चाहिँ अहिले अभावै देखियो त यो पटक चाहिँ?
3: यो तयारी त हरेक वर्ष यसको जुन क्यापासिटी हाम्रो बढ्दै गइराखेको छ होइन, सबै अस्पतालहरूमा यो लास व्यवस्थापन गर्नलाई चाहिँ कुनै फ्रिजहरूको व्यवस्थापन भइसकेको छ भने स्थानीय रूपमा नै बनाइराखेको छ। अब यो हामीले लेसन लर्न गर्नुपर्ने भनेको चाहिँ अबदेखि नै यसै यो होला र यसरी गर्नुभन्दा पनि कमसेकम यस्तो अवस्थामा वर्षायाममा एउटा चाहिँ सूचना प्रवाह समयमा सूचना प्रवाह गरेर त्यसबाट कसरी बच्ने भन्ने कुरा नै मुख्य कुरा हो। त्यो पहिले पहिला सूचना पाइसकेर आफ्नो महत्वपूर्ण चीज लगेर एउटा सुरक्षित ठाउँमा बस्नुपर्ने अवस्थामा कतिपय व्यक्तिहरू भन्न फोटो खिचेर अथवा सेल्फी बनाएर रमाइलो गरेर बसिराखेको अवस्था पनि छ होइन। हामीले चाहिँ जिन्दगीमा अहिलेसम्म कहिले देखेकै छैनौँ, सुनेकै छैनौँ, त्यस्तो म्यासिभ रूपमा आइदियो कि जसलाई चाहिँ हामीले त्यसलाई कुनै गर्नै सकेनौँ। त्यसकारण चाहिँ अहिले पनि हामीले के गर्नुपर्छ भन्दाखेरि सूचनाको आधारमा हामीले पूर्व तयारी गर्ने, सुरक्षित ठाउँमा जाने, आफ्ना सुरक्षित वासस्थानको व्यवस्थापन गर्नुपर्ने। यदि हरेक पालिकाले आफ्नो चाहिँ त्यस्तो चाहिँ हाई रिस्क एरिया छ भने आफ्नो नजिकैको कुन ठाउँमा चाहिँ सेफ एरिया छ त उहाँहरूलाई भोलि कहाँ गएर टेम्पोररी सेटलमेन्ट कहाँ गर्ने भन्ने कुराहरू चाहिँ पहिलेदेखि आइडेन्टिफाई गरेर राख्नुपर्ने।
2: बाढ़ी आयो भने कता जाने, कस्तो ठाउँमा जाने, पहिरो आयो भने कता जाने भन्ने त्यो सूचना सम्प्रेषण चाहिँ सही तरिकाले हुन नसकेको हो कि अलिकति जनताको पनि भनौँ न समुदायको पनि लापरवाही देखियो त?
3: अब एक त यसमा चाहिँ एउटा समन्वयनको अभाव मैले बुझ्छु। मैले कमसेकम यसरी भनौँ न कुनै पनि ठाउँहरूबाट चाहिँ यसरी समाचार आइसकेपछि स्थानीय सरकारहरूले आफ्नो नेटवर्क मार्फत समाचार प्रवाह गर्ने, समुदायमा समाचारहरू प्रवाह गर्ने त्यसको कमी देखियो। हुन त अहिले तपाईँको यो अब मोबाइल फोन सबैको हात हातमा हुँदाखेरि कमसेकम भएका मेसेजहरू, यो मेसेजहरू कहाँबाट आएको होइन, कमसेकम सुरक्षित रूपमा यो चाहिँ कहाँबाट प्रभाव भएको भने चाहिँ त्यसलाई यकिन गरेर त्यसै अनुसार हामी चाहिँ त्यसलाई रेस्पोन्सको टाइममा चाहिँ रेस्पोन्स गरे भए राम्रो हुन्थ्यो, त्यो हुन सकेन। र सूचना प्रवाह भनेको चाहिँ एकदमै राइट टाइममा हुनुपर्छ र विभिन्न मिडियाहरू प्रयोग गरेर होइन, विभिन्न मिडियाहरू प्रयोग खालि यो चाहिँ मोबाइल फोन प्रयोग मात्र नहोइन कि स्थानीय लेभलमा पनि माइकिङ गरेर अथवा यी चीजहरू गरेर पनि हामीले गर्न सक्छौ।
2: अब एक साताको यो अवधिमा चाहिँ धेरै ठाउँमा पशु चौपायाहरूको चाहिँ उचित व्यवस्थापन हुन पनि सकेको छैन, कति शवहरू निकाल्न सकिएको छैन होइन, कति हराइरहेकै छ। अब यसले गर्दाखेरि अब यो गर्मी पनि छ होइन, कस्ता खालका प्रकोपहरू चाहिँ कति समयमा चाहिँ आउने सम्भावना रहन्छ?
3: अब तपाईँको देखिसक्नु भएको छ अहिले खोला नालामा गए पनि खोला नै गनाउँछ होइन, सहर बजार गर्ने पुरै गनाइराखेको हुन्छ। ती चिजहरूमा हाम्रा खाद्य पदार्थहरूदेखि लिएर कुखुराको सुलीदेखि लिएर दानादेखि लिएर सबै चिजहरू ड्यामेज भइसकेको होस्, चिजहरूलाई पनि हामीले डिकम्पोज गर्नको लागि अलिक सुरक्षित ठाउँमा वाटर कन्टामिनेसन नहोस् ती ठाउँहरूमा गएर त्यसलाई चाहिँ हामीले डम्प गर्नुपर्ने हुनसक्छ होइन, कि अब ती कुहिएको चिजहरूलाई फेरि सुकाएर प्रयोग गर्ने भन्ने कुरा हुँदैन। किन भन्दाखेरि त्यो कन्टामिनेटेड हो, विभिन्न किसिमका परजीवीहरू अथवा जीवाणुहरू त्यसमा प्रवेश गरिसकेका हुन्छ। यदि मान्छेले त्यो प्रवेश प्रयोग गर्यो भने विभिन्न प्रकारका रोगहरू चाहिँ असम्भव के अरे पक्कै पनि आउन सक्छ। त्यसकारण ती चिजहरूलाई राम्रोसँग डिकम्पोज गर्नुपर्छ र अहिले

0: ती ठाउँहरूबाट चाहिँ अब अहिले त हामीले खालि डेड बडीका मात्र मानिसको डेड बडी मात्र कुरा गरिरहेका छौँ, डेड एनिमल डेड बर्ड्सहरूको हामीले व्यवस्थापन गर्नै सकेका छैनौं। ती चीजहरूलाई पनि हामीले प्यारालल लिने, किन भन्दाखेरि हाम्रो स्वास्थ्यको लागि जति डेड बर्डले गर्छ डेड एनिमल र डेड बर्ड्सको पनि त्यतिकै महत्वपूर्ण भूमिका रहन्छ। ती चीजलाई पनि हामीले राम्रोसँग चाहिँ डेड बडी उनीहरूको पनि म्यानेजमेन्ट हामीले चाहिँ राम्रो प्रपर रूपमा गर्नुपर्ने हुनसक्छ र यसको लागि पनि अब हाम्रो चाहिँ भनौँ न भेटनरीका साथीहरूले पनि एकदमै एक्टिभली चाहिँ पार्टिसिपेट गर्नुपर्छ।
1: अब बाढीपछि चाहिँ विशेष निम्तिने प्रकोप महामारी
0: बाढी पछि त अब यहाँलाई मैले भन्न सक्छु, अब यो अवस्थामा आउने भनेको चाहिँ पानीजन्य रोग नै हो, झाडा पखालादेखि देखिसक्नु भएको छ। त्यसपछि टाइफाइडहरू आउन सक्छ, थुप्रै प्रकारका हैजा आउन सक्छ। त्यसपछि अब यो बीचमा पानीमा रहने चाहिँ परजीवीहरू जस्तै मस्किटो लामखुट्टेले गर्दाखेरि मलेरिया बढ्ने सम्भावना हुनसक्छ, डेंगू एकदम बढेको बढे नै छ, त्यस्तै चाहिँ लेप्टोस्पाइरोसिस भन्ने नयाँ रोग पनि आउन सक्छ, थुप्रै रोगहरू आउन सक्छ भने अर्को चाहिँ यो मान्छे जुन जति पनि हाम्रा घरहरू मान्छेहरू बस्ने ठाउँहरू छ सुरक्षित छैन, अलिक घर भिजेका पनि छन्, त्यसमा चाहिँ एउटा मोइस्टले गर्दाखेरि विभिन्न प्रकारका व्यक्तिहरूमा रोग बढ्ने, जस्तै ब्रङ्खियल आस्मा भएका व्यक्तिहरूमा उहाँको चाहिँ एकदमै एक्युट एक्जासर्बेसन हुने, क्रोनिक सीओपीडी भएका व्यक्तिहरूमा अरू रोग थपिने, त्यस्तो समस्याहरू हुने, एलर्जी हुने सक्छ।
1: जस्तो तत्काल त्यहाँ जुन प्राथमिक उपचारको लागि औषधि सहितको पुग्नुपर्ने टोली चाहिँ कहिलेसम्म पुग्नुपर्ने हो र उनीहरूले काम चाहिँ थाल्नुपर्ने देखिन्छ?
0: अब त यो टोली भन्नाले चाहिँ खास गरेर चाहिँ इमिडिएट रेस्पोन्सको लागि हामी त 24 घण्टाभित्र तुरन्तै जानुपर्ने हुनसक्छ, किन भन्दाखेरि अब बगिरहेका व्यक्तिहरूको विभिन्न चोटपटक घाउ चोटपटक लागिरहेको हुन्छ, शरीरबाट चाहिँ रक्तस्रावहरू भइरहेको छ, त्यसको लागि पनि कसलाई हाम्रो स्वास्थ्य टोलीहरू गएर उपचार गर्ने, घाउ उपचार गर्ने, यदि उहाँहरूको चाहिँ बिनाले सिभियर प्रकारको इन्जुरी छ भने त्यसरी प्राइमरी एसेसमेन्ट गरेर अस्पताल पठाउनु पर्ने हो कि अथवा उहाँहरूलाई कुनै सर्जिकल के अरे यो म्यानेजमेन्टकै आवश्यकता पर्छ कि, त्यो यकिन गरेर स्वास्थ्यको टोलीले हामीले गर्नुपर्ने हुनसक्छ। र अर्को देखिएको जुन अहिले इन्सिडेन्ट भएका ठाउँहरूमा एउटा अस्थायी रूपमा एउटा अस्पतालहरू चाहिँ सिर्जना बनाउनु पर्ने हुन्छ, यदि भनौँ स्वास्थ्यकर्मी ती ठाउँहरूमा
1: स्वास्थ्यकर्मीको
0: साथसाथमा चिकित्सक पनि चाहिन्छ, त्यसमा एउटा ल्याब पनि राख्नुपर्ने हुनसक्छ, फिल्ड हस्पिटलको रूपमा हामीले चाहिँ एउटा चाहिँ स्थापना गरेर सेवा दिनुपर्ने हुन्छ।
1: अब यसको लागि चाहिँ विशेष गरेर यी विभिन्न स्वास्थ्य समस्याहरू आएको बेला औषधि सहितको चाहिँ पुग्नुपर्ने यहाँले भनिहाल्नु भयो होइन, यो सँगसँगै चाहिँ उनीहरूलाई चाहिने आधारभूत स्वास्थ्य सेवाहरू नपाएको, सुरक्षित पानी नपाएको भनेर पनि धेरै ठाउँबाट आएको छ होइन, अब यसरी आधारभूत स्वास्थ्य सेवा नपाउँदा र सुरक्षित पानीको व्यवस्थापन नहुँदाखेरि चाहिँ अब यसको लागि अब यो
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
2: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
2: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
0: त्यसकारण चाहिँ पहिले नै यो एउटा चाहिँ भनौँ न डिस्ट्रिक्ट यो कोअर्डिनेसन कमिटी हुन्छ, त्यो डिस्ट्रिक्ट कोअर्डिनेसन कमिटीले उहाँले चाहिँ आइडेन्टिफाई गरेर कुन संस्थालाई कुन ठाउँमा पठाउने, कस्तो प्रकारको सेवा प्रवाह गर्ने कुरा पहिले नै फिक्स हुनु पर्छ।
1: भनेपछि जुन खालको यसभन्दा अगाडि भूकम्पको बेला जुन खालको संयन्त्रहरू परिचालन गरिएको थियो त्यो खालको संयन्त्र र अलिक फरक खालको संयन्त्र आवश्यकता महसुस गर्नु,
0: अलिकति फरक छ।
1: अब जस्तो यो बेला चाहिँ तत्काल जहाँ पालिका उपलब्ध छ, स्वास्थ्य चौकी स्वास्थ्य केन्द्रहरू उपलब्ध छ, उहाँहरूले पुर्याउनु पर्ने सेवा सुविधाहरू चाहिँ के देख्नुहुन्छ यहाँले?
0: अब स्वास्थ्य संस्थाहरूले त सेवा त पुर्याइराख्नु भएको नै छ, यदि आफ्नो स्वास्थ्य संस्थाहरूमा अब यदि बाढीले गर्दाखेरि उहाँ ड्यामेज भएको छ भने उहाँहरू अस्थायी संरचना तत्कालै बनाउन सकिन्छ होइन, तत्कालै टेन्टहरू अथवा मेडिकल टेन्टहरूलाई पनि त्यो व्यवस्था दिन सकिन्छ। के कुरा चाहिँ यो स्थानीय सरकार जुन यो भनौँ न स्थानीय सरकारले चाहिँ यो अलिकति धेरै राम्रो चाहिँ पहल गरेर कसरी सेवा प्रवाह गर्न सकिन्छ, स्थानीय जनताले कसरी सेवा प्रवाह गर्न सकिन्छ भन्ने कुराहरू चाहिँ अलिक सिरियसली हेर्नुपर्ने हुनसक्छ। यदि उहाँहरूसँग स्रोत साधनको अभाव छ भने कस्ता प्रकारको स्रोत उहाँहरूलाई चाहिँ साधनको आवश्यकता पर्छ, त्यो चाहिँ प्रदेश सरकार अन्तर्गत माग्न पनि सकिन्छ नभए चाहिँ यो केन्द्रीय सरकारसँग माग्न पनि सकिन्छ। यदि अहिले चाहिँ भनौँ न जुन यो राहत वितरणमा आएका राहत वितरणलाई विभिन्न सर सामग्रीहरूमध्ये पनि कतिपय औषधि भयो उपकरणहरू पनि हुनसक्छ, ती उपलब्धताको आधारमा उहाँहरूलाई हामीले उपलब्ध गराउनु पर्छ।
1: अब अस्पतालहरूले जुन खालको व्यवस्थापन गरेको छ यो घाइतेको उपचार र अन्य विभिन्न उपचारको सन्दर्भमा चाहिँ कतिको प्रभावकारी छन् र उनीहरूलाई त्यो खालको वातावरण कतिको छ अब त्यसको लागि?
0: अहिले त यसो अस्पतालहरूमा राम्रै व्यवस्थापन भएको देखिन्छ, किन भन्दाखेरि अब एज कम्पेयर टु तपाईँको यो मेगा अस्पतालको कुरा नगरौँ कि त्यसमा त धेरै नै थियो, अहिले त त्यति धेरै मात्रामा छैन, त्यसकारण चाहिँ थोरै मात्र भएको चाहिँ सबै अस्पतालले राम्रोसँग व्यवस्थापन गर्न सक्नु भएको छ।
1: अब कुरा रह्यो अस्पतालमा आएकाहरूको बिरामीको उपचार त गर्नको लागि अस्पतालहरूले त्यो तयारी गरेको छ र त्यो अनुसार सेवा सुविधा पाएको छ। हाम्रो कुरा भनेको समुदाय स्तरमा जहाँ समस्याहरू आएको छ तत्काल त्यहाँ केही भनौ न दीर्घ रोगीलाई समस्या भयो भने एक त बाटो पनि नभएको, अर्को भनौ न अस्पताल पुर्याउने खालको त्यो खालको वातावरण संयन्त्रहरू छैन भनेपछि त्यो क्षेत्रमा चाहिँ कस्तो खालको स्वास्थ्यको संयन्त्र चाहिँ उपयुक्त रहन्छ?
0: एउटा अघि मैले भने अब धेरै मानिसहरू छ भने एउटा त एउटा फिल्ड हस्पिटल नै हामी राख्नुपर्ने हुन्छ, होइन त्यति धेरै छैन मान्छे छन् भन्दाखेरि एउटा चाहिँ तपाईँको एउटा फिल्ड एउटा चाहिँ ट्रिटमेन्ट सेन्टरको रूपमा एउटा सानो चाहिँ एउटा चाहिँ संस्था हामी राख्न सकिन्छ, त्यहाँ हाम्रा स्वास्थ्य कर्मीले सबै प्रकारका सेवाहरू एउटा एकीकृत रूपमा दिन सकोस् त्यस्तो प्रकारको सेवा दिनुपर्छ। अर्को मैले यहाँलाई स्मरण गर्न चाहन्छु, अहिले चाहिँ हामीले कुरा गर्यौँ खालि स्वास्थ्यका असरहरू मात्र कुरा गर्यौँ, मनोसामाजिक असर पनि गर्यौँ, यसपछिका घटनाहरू थुप्रै हुन सक्छन्, जस्तै चोरको बिगबिगी हुने, विभिन्न किसिमका बलात्कार जन्य अपराधहरू हुने थुप्रै घटनाहरू हामीले देखिराखेको भए चाहिँ त्यसको लागि पनि सुरक्षाको दृष्टिकोण पनि यो भनौँ न सेक्युरिटी क्लस्टरले एकदम भिजिलेन्ट भएर चाहिँ हेर्नुपर्ने हुन्छ।
1: विभिन्न आई पर्न सक्ने अवस्थाहरू चुनौतीहरू त छँदैछ तर हामीले स्वास्थ्यलाई बढी फोकस गरिरहेका छौं होइन, राहत वितरण गर्दाखेरि कस्तो खालको प्याकेज हुनु जरूरी छ जसले गर्दाखेरि चाहिँ स्वास्थ्यमा चाहिँ भनौँ न कुनै खालको नराम्रो असर पनि नहोस् र उसको स्वास्थ्य राम्रो पनि होस् भनौँ?
0: अब राहतको लागि अहिले जुन प्राप्त भएको राहत सामग्रीहरूको सबभन्दा पहिले त्यसको चाहिँ गुणस्तरमा हेर्नु पर्यो, एक्सपायरी हो कि होइन, होइन त्यसको सबै चिज हेरेर मात्र एकिन गरेर मात्र वितरण गर्ने। दुई, अब वितरणको नाममा चाहिँ अघि मैले भने एक्सपायरी भएका चिज, एक्सपायरी भएका जुसहरूदेखि लिएर एक्सपायरी भएका हर्लिक्सहरू, एक्सपायरी भएको बिस्किटहरू, चाउचाउहरू थुप्रै प्रकारका जुन वितरण गरेका छ, कमसेकम खानुभन्दा पहिले त्यो सुरक्षित छ कि छैन, यसले चाहिँ वितरण गर्दा जुन प्रयोग गर्ने व्यक्तिमा केही असर पर्छ कि पर्दैन भने आफूले इन्स्योर हुनु पर्यो, त्यसरी मात्रै वितरण गर्ने। ती वितरण गरेका चिजहरू चाहिँ कुनै पनि स्टोरमा लामो समय हामीले राख्नु पनि हुँदैन, एक त बर्खा पनि छ होइन, बर्खा पनि छ तपाईँको यो ह्युमिडिटी बढेको हुँदाखेरि ती खाद्य पदार्थहरू कुहिने, सड्ने अथवा के भन्छ ड्यामेज हुने चाहिँ क्यापसिटी त एकदमै छिटो हुने, त्यसले गर्दाखेरि धेरै स्टोर गर्नुपर्ने हुन्छ, जति सक्छ त्यसले उहाँ न्यायचित रूपमा चाहिँ छिटो वितरण गर्नुपर्ने।
1: जस्तो धेरै के देखियो भने विगतका भूकम्पमा होस् अथवा कोविडको समयमा होस् जुनै पनि यस्तो भनौँ न समस्याहरू निम्तिसकेपछि विपद पछि चाहिँ रात हतारमा संकलन गर्ने र हतारमा त्यसलाई चाहिँ व्यवस्थापन गर्ने नाममा त्यस्तो कुनै पनि कुराहरू चाहिँ हेरिँदैन, जसले चाहिँ अब स्वास्थ्य समस्याहरू आउँछ भनेर अघि यहाँले भनिसक्नुभयो। अब यो हेर्ने काम चाहिँ कसले गर्ने त?
0: हेर्ने काम त स्थानीय डेफिनेटली स्थानीय सरकारले गर्नुपर्छ, किनभने स्थानीय सरकारका व्यक्तिहरू वार्डका व्यक्तिहरू उहाँहरूले चाहिँ हरेक परिवारको स्थितिको बारेमा थाहा हुन्छ उहाँहरूलाई, होइन उहाँहरूलाई के अभाव छ के आवश्यकता छ भन्ने कुराहरू उहाँलाई थाहा भएको हुन्छ, उहाँहरूसँग एउटा कोअर्डिनेसन मतलब उहाँलाई चाहिँ प्रत्यक्ष चाहिँ सहभागी गराएर चाहिँ उहाँहरू मार्फत एसेसमेन्ट गरेर चाहिँ ती चिजहरूको वितरण गर्नुपर्ने हुन्छ। अहिले जुन देखिराखेका छ खालि एउटा सीमित व्यक्तिबाट चाहिँ यसरी वितरण गर्न हुँदैन किन मुख्य व्यक्ति भनेको चाहिँ स्थानीय सरकारका व्यक्तिहरू नै उहाँहरूलाई चाहिँ समन्वय गरेर चाहिँ वितरण गर्दा अलिक राम्रो पनि हुन्छ इफेक्टिभ हुन्छ न्यायचित पनि हुन्छ
1: हजुर अब यो वितरण गर्ने क्रममा जुन यहाँले भन्नुभयो कि पालिकाले चाहिँ बढ़ी भूमिका निर्वाह गर्नुपर्छ अब पालिका नभएको स्थानमा पालिका आफै प्रताड़ित भएको अवस्थामा चाहिँ अरू कस्तो खालको संयन्त्र चाहिँ त्यहाँ पुग्नु जरूरी छ
0: अब पालिकाको सबै होल स्ट्रक्चर त त्यस्तै भएको हुँदैन किनभने त्यसमा वडाहरू पनि हुनसक्छ वडाको साथसाथमा विभिन्न सरकार मतलब स्थानीय सरकारका चाहिँ विभिन्न इकाइहरू पनि हुनसक्छ स्वास्थ्य इकाइ हुनसक्छ भेटनरीका इकाइहरू हुनसक्छ शिक्षाका इकाइहरू हुनसक्छ होइन सुरक्षाका इकाइहरू ती सबैले चाहिँ एकीकृत गरेर कसरी सेवा प्रवाह गर्न सकिन्छ भन्ने एउटा चाहिँ ठोस निर्णय गरेर चाहिँ यसरी सेवा हामी भनौँ न प्रवाह गर्न सकिन्छ
1: भनेपछि सबै जुन इकाइहरू गठन भएको छ यस अघि नै विपदपछि गर्ने भनेर जुन तयारी हाम्रो पहिला थियो उनीहरू चाहिँ विपदको लागि भनेर तयारी भएका गठन भएका जुन संयन्त्रहरू उहाँहरू चाहिँ उठ्नु पर्यो
0: उठ्नु पर्यो एकदम एक्टिभ गर्नु पर्यो अहिले
1: हजुर जुन समुदाय प्रताड़ित हुनुहुन्छ होइन उहाँहरूले यतिखेर सुन्न चाहेको अवस्था भनेकै राहत उपलब्ध उहाँहरूलाई सुरक्षित बसोबास सुरक्षित स्थान र स्वस्थ खानाको नै हो उपलब्धता होइन अब यसको लागि उहाँहरू आफैले गर्नुपर्ने चाहिँ केही सावधानीहरू के कुरामा चाहिँ सावधानी अप्नाउने जसले गर्दाखेरि चाहिँ स्वास्थ्यका जटिल अवस्थाहरू चाहिँ निम्तन नदिनको लागि
0: सकेसम्म त एउटा के गर्नु पर्यो भने चाहिँ अधिकांश मानिसहरू अहिले त यो मनोसामाजिक विभिन्न किसिमका समस्याहरूबाट चाहिँ प्रताड़ित हुनुहुन्छ उहाँहरूलाई यो गर्नको लागि विभिन्न साइको सोसियल काउन्सिलिङहरू मार्फत उहाँहरूलाई कसरी यो त्यो अवस्थाबाट मुक्त गर्ने भन्ने एउटा चाहिँ हामी अवस्था ल्याउनु पर्यो त्यसको लागि साइको सोसियलका काउन्सिलिङका चाहिँ सेसनहरू चलाउनेदेखि लिएर यदि उहाँको मनोसामाजिक विभिन्न समस्या छ भने यो हुनसक्छ विभिन्न किसिमका औषधिहरू पनि होइन मनोदीपक औषधि प्रयोग गरेर चाहिँ गर्न सकिन्छ यदि त्यसको साथसाथमा लामो समय औषधि सेवन गर्ने व्यक्तिहरूलाई पनि उहाँहरूको न्यायचित औषधि भनौँ न वितरण उहाँले कति कसरी खाइराख्नु भएको छैन उहाँको स्टक आउट पिल्सहरू स्टक आउट भएको छैन त्यो पनि हेरेर उपलब्ध गराउने र गर्नुपर्छ र त्यसको साथसाथमा उहाँहरूले चाहिँ आफ्नो भनौँ न आफ्नो बचाइ खोजेका चाहिँ खेतीबारीहरू अथवा भनौँ न जमिनमा पनि सामान्य खेती गरेर पनि होइन बिजनेसको तरकारीहरू चाहिँ हुनसक्छ उहाँहरूको घरमा स्टोर भएका बिउहरू नष्ट भयो होला तर चाहिँ यो भनौँ न हाल चाहिँ यो तपाईँको एग्रिकल्चर क्लस्टरले त्यस्ता व्यक्तिहरूलाई चाहिँ मल तथा बिउहरू वितरण गर्ने होइन खेती गर्नको लागि सुरक्षित गर्ने तार बालीको एउटा केही व्यवस्थापन गर्ने अथवा नजिकै खोला नाला अथवा केही छ भने त्यसलाई चाहिँ वितरण गर्नको लागि तार झालीहरूको व्यवस्थापन गर्ने यस्ता चाहिँ फेसिलिटेसन गर्नुपर्ने हुनसक्छ यदि कसैले चाहिँ भनौँ न अब त्यस्ता आवश्यक पर्ने चिजहरू कुनै संघ संस्थाहरूसँग छ भने त्यो पनि वितरण गर्न सकिन्छ
1: जस्तो यो बेला चाहिँ जुन जो व्यक्ति सुरक्षित हुनुहुन्छ जो व्यक्ति अब भनौँ न भौतिक रूपमा त त्यहाँ समस्या भयो तर होइन व्यक्तिगत रूपमा उहाँहरू सुरक्षित हुनुहुन्छ भने काममा फर्कन अथवा उहाँलाई भनौँ न आइपरेको मनोसामाजिक समस्यासँग जुझ्नको लागि भनौँ के गर्न सकिन्छ उहाँहरूलाई सुझाव चाहिँ के दिनुहुन्छ
0: त्यसको लागि त सबभन्दा पहिले आफूले जुन पहिले गरिरहेका कामहरूमा हामी नर्मल हाम्रो कामहरूमा फर्कने हो होइन सधैँ यो अवस्थामा चाहिँ हामी बस्नु हुँदैन किनभने हाम्रो जिन्दगीलाई अघि लैजानु पर्छ जिन्दगी बढ्नको लागि पहिले गरेका कामहरू अलिक बढी मात्रामा गर्नुपर्ने हुन्छ सुरक्षित भएर गर्नुपर्ने हुनसक्छ जस्तै खेतीका कुराहरू भयो त्यसपछि आफ्ना भएका चाहिँ सरसामानहरू सम्पत्तिहरूको के अरे त्यसलाई सुरक्षित राख्ने कुराहरू भयो आफ्नो उपचारहरूको कुराहरू भयो यी सबै चिजहरूलाई चाहिँ एउटा व्यवस्थापन गर्नुपर्छ
1: हजुर अब सरकारले विभिन्न पालिकालाई विपद संकटग्रस्त क्षेत्र पनि घोषणा गरेको छ होइन अब यसरी विपद संकटग्रस्त क्षेत्र घोषणा गरिसकेपछि चाहिँ त्यस्तो ठाउँमा दिनुपर्ने सेवा सुविधा चाहिँ के हो यो घोषणा त भइ नै हाल्यो स्वास्थ्यका दृष्टिकोणले हुनुपर्ने चाहिँ त्यहाँ के हो
0: अब यस्तो छ यो विपदको घोषणा भनेको चाहिँ गर्न पूर्व तयारी भएर बस्छ यदि कुनै इन्फर्मेसन यस्तो चाहिँ कुनै इन्सिडेन्ट हुनसक्छ तिमीहरू चाहिँ रेडी भएर बसिराख सुरक्षित ठाउँमा जाऊ आफ्नो चाहिँ सबै चिजहरू व्यवस्थापन गर भन्न खोजेको ताकि त्यस्तो अवस्थामा भौतिक क्षति नहोस् मानवीय क्षति नहोस् भन्ने हिसाबले नै गरेको हो र यस्तो अवस्थामा भइसकेमा हुन गएमा के भन्यो भने विभिन्न किसिमका बेसिक निड्सका चिज जुन यो सर्भिस प्रोभाइडरहरू हुनसक्छ, जस्तै स्वास्थ्यका कुराहरू भयो, सेक्युरिटीका कुराहरू भयो, होइन खाने पानीका कुराहरू भयो, फुड सप्लाईका कुराहरू भयो, यी सबै चिजहरूलाई चाहिँ एउटा व्यवस्थित रूपमा लैजानको लागि एउटा नेटवर्किङ भनौँ न त्यो गर्न खोजेको हो।
1: हजुर, अब विशेष गरेर त्यो ठाउँमा जहाँ विपद संकटग्रस्त क्षेत्र घोषणा गर्यो त्यो ठाउँमा कस्ता खालका स्वास्थ्य सेवाहरू चाहिँ प्रवाह गर्नु जरुरी छ? यस अघि जस्तो जुरे पहिरोको बेला भयो होइन, त्योभन्दा अगाडि पनि भए, ती नजिरहरूलाई लिने हो भने चाहिँ के गर्नु पर्थ्यो, अझ थप के गर्न सकिन्छ?
0: अब गर्नको लागि त मैले त्यही त सबभन्दा पहिले सुरक्षित पानी नै हामीले जनतालाई उपलब्ध गराउनु पर्यो। त्यसको लागि नजिक स्रोत, पानीको स्रोत कहाँ छ, त्यसलाई कसरी शुद्धिकरण गर्ने, सप्लाई कसरी गर्ने भन्ने कुराहरू एक नम्बर हुनु पर्यो। र दुई नम्बरको खाद्य सुरक्षाका कुराहरू छ। खाद्य सुरक्षाको चाहिँ प्राप्त चाहिँ आफ्नो खाद्य सामग्रीहरू, उपलब्ध खाद्य सामग्रीहरू सुरक्षित छ छैन, त्यो प्रयोग गर्न मिल्ने कि नमिल्ने भन्ने कुराहरू गर्नुपर्ने हुनसक्छ। खाद्य पदार्थको लागि हामीले चामल दालहरू मात्र दिएर हुँदैन, चाउचाउ बिस्कुट चिउरा मात्र दिएर हुँदैन, त्यसको साथमा प्रोटिनयुक्त विभिन्न किसिमको दलनयुक्त चिजहरू होइन, ती चिजहरू प्रशस्त मात्र हामीले दिन सक्नु पर्यो, उपलब्ध गराउन सक्नु पर्यो। र अर्को खाद्यको साथसाथमा उहाँले चाहिँ सेक्युरिटीका कुरा हुन सक्छ, किन भन्दा घर परिवारका सदस्य गुमाइराखेका छ, कसैका एकजना परिवारमा बसिराखेको छ, यसरी एउटा कम्युनल सिस्टममा बस्दाखेरि भोलि इभिनिङ चाहिँ चोरी चकारीका कुरा हुन सक्छ, त्यसका लागि पनि उहाँहरूलाई चाहिँ सुरक्षाको प्रतिभूति हामीले दिनुपर्ने हुनसक्छ। र त्यस्तै अब उहाँले चाहिने विभिन्न किसिमका स्वास्थ्य तत्काल गर्नुपर्ने स्वास्थ्यका उपचारहरू, इमर्जेन्सी म्यानेजमेन्ट ट्रिटमेन्टका कुराहरू भयोदेखि लिएर अन्य उपचारहरूका कुराहरू, जस्तै यो अवस्थामा चाहिँ परिवार निजनका विभिन्न उसको साधनहरूको वितरणको कुराहरू हुनसक्छ, परिवार निजनका सेवाहरू हुनसक्छ, छेरो उपचारका सेवाहरू हुनसक्छ होइन, त्यस्तै विभिन्न किसिमका यो
1: नियमित
0: एनसिडीका भनौँ न नन कमिङ डिजिजका नियमित खाइरहेका औषधिको वितरणको कुरा हुनसक्छ, ती सबै कुरा चाहिँ एकिन हुनुपर्छ।
1: हजुर, अब व्यक्ति र समुदायलाई तपाईँले सुझाव दिनु पर्दाखेरि चाहिँ जुन भवितव्यबाट चाहिँ जीवन लाई जोगाउनु भएको छ उहाँले, त्यो नै ठूलो कुरा हो। हुन त धेरै चिज गुमाइसक्नु भएको छ उहाँले होइन, तैपनि जीवन चाहिँ यो बेला चाहिँ जुन जीवन जोगाएर बस्नु भएको छ, उहाँलाई सुझाव दिनु पर्दा उहाँलाई के चाहिँ सुझाव दिनुहुन्छ?
0: अब यसै सधैँ हामी यो स्ट्रेसफुल कन्डिसनमा हामी बस्नु हुँदैन, किन भन्दाखेरि जीवन भनेको संघर्ष नै हो, संघर्ष गरेर नै अघि बढ्ने हो, त्यसकारण चाहिँ आइपरेका समस्याहरूलाई समाज बिस्तारै समाधान गरेर अघि बढ्नुपर्छ। हाम्रो नर्मल जुन लाइफ स्टाइल छ त्यस अनुसार हामीले काम गर्नुपर्ने हुनसक्छ। सधैँ चाहिँ एउटा त्रासमय अवस्थामा बसेर आफूलाई चाहिँ एउटा त्यस्तो अवस्थामा राख्दाखेरि विभिन्न किसिमका असरहरू, मनोसामाजिक असरको साथसाथै सामाजिक असरहरू पर्न सक्ने हुँदाखेरि आफूले एउटा नर्मल म एकदम बिल्कुल ठिक छु, म गर्न सक्छु भन्ने एउटा हिसाबले ढुक्क भएर चाहिँ अघि बढ्नको लागि म सबैलाई अनुरोध गर्न चाहन्छु।
1: हस् डाक्टर साहब, यो महत्वपूर्ण विषयमा कुराकानी गर्न हामीलाई स्टुडियोमै आएर कुराकानी गरिदिनु भयो, धेरै धन्यवाद दिन चाहे।
0: धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो स्वास्थ्यविद डाक्टर सागरराज भण्डारी। भोटे कोशीको बाढ़ीपछि प्रभावित क्षेत्रमा देखिने स्वास्थ्य समस्या र महामारी निम्तर्न नदिन अप्नाउनु पर्ने सावधानीका बारेमा उहाँसँग गरिएको कुराकानी सँगै बदलिदो नेपालको आजको समय सकिएको छ। भोलि बदलिदो नेपालमा देश परदेश सुन्न सक्नुहुन्छ भने अर्को सोमबार स्वास्थ्य सम्बन्धी कुराकानी लिएर आउने नै छौ। प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु। नमस्कार।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको भोक, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। जलविद्युतको सुरुङमा फसेकाहरूको उद्धारको प्रयास चल्दै, सुरुङमा कति फसेका छन् भन्ने यकिन तथ्याङ्क आउन बाँकी। प्रधानमन्त्री दैवी प्रकोप कोषमा अहिलेसम्म 5 अर्ब 24 करोड़ रूपियाँ संकलन। रसुवा र नुवाकोटका 26 ठाउँमा राहत वितरण तथा आश्रय स्थल। पृथ्वी राजमार्ग अवरूद्ध भए पनि काठमाण्डुमा अत्यावश्यक सामग्री अभाव नहुने। वैकल्पिक बाटोबाट गाड़ी ओहोरदोहोर र ढुवानीको व्यवस्था। उत्तरी साइप्रसमा यात्रुवाहक डुंगा पल्टिँदा 8 जनाको ज्यान गयो, 1 दर्जन भन्दा बढ़ी मानिस बेपत्ता। र प्रिमियर लीगमा इप्सविच टाउनमाथि म्यान्चेस्टर युनाइटेडको शानदार जित। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोसे नदीमा आएको भीषण बाढ़ीका कारण विभिन्न जलविद्युत आयोजनाको सुरुङमा फँसेकाहरूको उद्धारको प्रयास भइरहेको छ। प्रधानमन्त्री कार्यालयले दिएको जानकारी अनुसार त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङमा फँसेकाहरूको नेपाली सेनाको नेतृत्वमा रातभर पनि उद्धारको कोशिश भइरहेको छ। 3 वटा स्काभेटरले निरन्तर काम गर्दा टनेलको मुख्य भाग सम्म पुग्न अझै केही समय लाग्ने अनुमान गरिएकाले उद्धार टोलीले रातभर उद्धारको कोशिशलाई निरन्तरता दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। उद्धार टोलीले सुरुङ मार्गभित्रको अवस्था प्रत्यक्ष निरीक्षण गर्दै फँसेका व्यक्तिहरूसम्म पुग्ने प्रयास गरिरहेको छ। यसैगरी त्रिशुली 3B आयोजना स्थलमा पनि नेपाली सेना सहितको प्राविधिक टोली परिचालन गरिएको छ। लाङटाङ र चिलिमे जलविद्युतको सुरुङमा पनि खोजी भइरहेको छ। रसुवागढ़ी जलविद्युत आयोजनाबाट हराइरहेका 93 जनाको खोजी भइरहेको सरकारले जनाएको छ। कुन आयोजनाको सुरुङमा कति फँसेका छन् भन्ने यकिन तथ्याङ्क भने आइसकेको छैन। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न जलविद्युत आयोजनाबाट 933 जना सम्पर्कविहीन छन्। त्यसमध्ये 500 भन्दा धेरै सुरुङमा फँसेको अनुमान छ। बाढ़ी प्रभावितका लागि सरकारले संचालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा अहिलेसम्म 5 अर्ब 24 करोड़ 69,44,000 रूपियाँ संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष मार्फत पीड़ितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़ेको छ। कार्यालयले उद्धार अनुरोध पोर्टल संचालन गरी यी कोषमा अहिलेसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण सार्वजनिक गरेको छ। प्रधानमन्त्री राहत कोषमा हिजोसम्म 9 वटा वाणिज्य बैंकका खातामा यो रकम संकलन भएको हो। हिमालयन र लक्ष्मी बैंकमा थप 21,43,232 अमेरिकी डलर जम्मा भएको छ। विपदको यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बस्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक QR कोड र खाताको नाम प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ। खाताको विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको कार्यालयले जनाएको छ। बाढ़ी पीड़ितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भइरहेको दावी गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी प्रभावितका लागि रसुवा र नुवाकोटका विभिन्न 26 ठाउँमा आश्रय स्थल तथा राहत वितरण केन्द्र संचालनमा ल्याइएको छ। हिजो मात्रै प्रभावित 2 जिल्लामा 3,454 जनालाई आश्रय तथा राहत वितरण गरिएको छ। काठमाण्डौ जोड्ने मुख्य सड़क नागढुंगा मुगलिङ खण्डको कृष्ण भीरमा सड़क अवरूद्ध भए पनि काठमाण्डौ उपत्यकामा अत्यावश्यक सामग्रीको आपूर्ति अभाव नहुने सरकारी निकायले जनाएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बजारमा पर्याप्त मात्रामा खाद्यान्न मौजदात रहेकाले तत्काल अत्यावश्यक वस्तु अभाव हुने छैन। काठमाण्डौ उपत्यकामा वैकल्पिक सड़कबाट खाद्य वस्तु आपूर्ति गरिने व्यवस्था भइसकेको मन्त्रालयको भनाइ छ। नेपाल आयल निगमले पेट्रोल पदार्थ र खाना पकाउने एलपी ग्यासको आपूर्ति वैकल्पिक मार्गबाट निरन्तर गरिने जनाएको छ। निगमका अनुसार अमलेगंज डिपोमा पाइपलाइन मार्फत पर्याप्त इन्धन आइरहेकाले त्यहाँबाट काठमाण्डौमा पेट्रोल डिजेल लगायतका पेट्रोलियम पदार्थ ल्याउन सकिनेछ। यसै गरी खाना पकाउने एलपी ग्यासको आपूर्तिका लागि पनि वैकल्पिक व्यवस्था गरिएको छ। माल सामानका लागि विभिन्न वैकल्पिक मार्ग प्रयोगमा ल्याइएको छ। ठूलो गाड़ीलाई नौबिसे पालुङ भैंसे तथा साना गाड़ी तथा माइक्रो बसका लागि फर्पिङतर्फको वैकल्पिक सड़क प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। पश्चिम नेपालबाट काठमाण्डु आउने गाड़ीका लागि गोर्खा सदरमुकाम हुँदै बुङकोट नामजुङ घैरूङ दुर्बुङ सिउने सिउरेनीटार हुँदै बेनीघाट जोड़िने वैकल्पिक मार्गबारे पनि काम भइरहेको छ। अर्को विकल्प गोर्खा नामजुङ बुङकोट घाट हुँदै बेनीघाट निस्कने मार्ग हो। यो मार्ग विशेष गरी पोखरा गोर्खा र पश्चिम तर्फबाट काठमाण्डौ ओहोरदोहोर गर्ने गाड़ीका लागि उपयोगी हुने देखिएको छ। त्रिशुली नदीमा गएको बाढ़ीले सड़कको तल्लो भाग कटान गरेपछि हिजो कृष्णभीरमा करिब 20 मीटर लम्बाईको सड़कको आधा भन्दा बढ़ी भाग भाँसिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्चाङभित्रका खबरसँगै अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
2: फोन 056-421-261 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। अब थप खबरहरू। देशका पहाड़ी तथा बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक दुई ठाउँमा आज ठूलो वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै ठाउँमा तथा मधेस प्रदेश साथै कोशी प्रदेशका तराईका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। राति पनि धेरै ठाउँमा मध्यम तथा केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ठूलो वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढ़ी पहिरो तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। 18 नाडा अटो शो 2026 हिजो सम्पन्न भएको छ। काठमाडौँको भ्रिकुटी मण्डपमा भदौ 9 गतेदेखि शुरू भएको प्रदर्शनी हिजो सम्पन्न भएको हो। नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल नाडाको आयोजनामा भएको 6 दिने प्रदर्शनीमा दुई तथा चार पाङ्ग्रे गाड़ी, विद्युतीय गाड़ी, अटो पार्ट्स, टायर लुब्रिकेन्ट्स, विद्युत सेवा तथा अन्य अटोमोबाइल सम्बन्धी सामग्री प्रदर्शन गरिएको थियो। यस वर्षको नाडा अटो शोमा 150 भन्दा बढ़ी ब्राण्ड र 200 भन्दा बढ़ी स्टल सहभागी थिए। पछिल्लो समय अटोमोबाइल उद्योग रोजगार र आर्थिक गतिविधि जोडेर अघि बढ़िरहेको छ। नाडा अटो शो शुरू भएको दोस्रो दिन रसुवाको भोटेकोशी क्षेत्रमा विनाशकारी बाढ़ी तथा त्यसबाट सिर्जित विपदका कारण व्यापारिक वातावरण प्रभावित भए पनि प्रदर्शनी निर्धारित समयमै सम्पन्न भएको आयोजकले जनाएको छ। अब विदेशको खबर। उत्तरी साइप्रसको समुद्री क्षेत्रमा यात्रुवाहक डुंगा पल्टिँदा कम्तीमा 8 जनाको ज्यान गएको छ भने दर्जनौ यात्रु अझै बेपत्ता छन्। डुंगामा 259 यात्रु र 8 जना चालक दलका सदस्य रहेको एएफपीले जनाएको छ। खराब मौसमका कारण यात्रा ढिला भएको थियो। समुद्रमा दुई ठूला छाल आएपछि डुंगा असन्तुलित भएर पल्टिएको खबरमा उल्लेख छ। दुर्घटनापछि हेलिकप्टर र उद्धार डुंगाहरू परिचालन गरिएको छ। अहिलेसम्म झण्डै 100 जना यात्रुलाई सुरक्षित रूपमा किनारमा ल्याइएको अधिकारीहरूले बताएका छन्। दुर्घटनापछि डुंगाका कप्तान सहित चालक दलका 7 सदस्यलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढ़ाइएको खबरमा उल्लेख छ। अब खेल खबर। इंग्लिश प्रिमियर लीगमा म्यान्चेस्टर युनाइटेडले इप्सविच टाउनमाथि 5-2 गोलको प्रभावशाली जीत निकालेको छ। घरेलु मैदानमा हिजो भएको खेलमा युनाइटेडले शुरूआतदेखि नै दबाव बनाए पनि इप्सविचले पहिले अग्रता लिएको थियो। खेलको 29 मिनटमा अब्दुल फताबुको उत्कृष्ट विंग प्लेबाट प्राप्त अवसरलाई लेफ डेभिसले हाफ भली मार्फत गोलमा परिणत गर्दै इप्सविचलाई अग्रता दिलाएका थिए। यससँगै युनाइटेडले 1-5 को अग्रता बनायो। खेलको अन्तिम समयमा इप्सविचले 1 गोल फर्काए पनि युनाइटेड 5-2 विजयी भयो। युनाइटेडको जीतमा कप्तान फर्नान्डेजले ह्याट्रिक पूरा गर्दै उत्कृष्ट प्रदर्शन गरे। हिजै भएका अन्य खेलमा चेल्सीले ब्राइटनलाई 4-3 गोलले हराएको छ। यसै गरी सन्डरल्याण्डले फुलह्यामलाई 1-0 पराजित गर्दा लिड्स युनाइटेड र ब्रेडफोर्डले 1-1 गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। जलविद्युतको सुरुङमा फसेकाहरूको उद्धारको प्रयास चल्दै सुरुङमा कति फसेका छन् भन्ने यकिन तथ्याङ्क आउन बाँकी। प्रधानमन्त्री दैवी प्रकोप कोषमा अहिलेसम्म 5,24,00,000,000 रूपियाँ संकलन, रसुवा र नुवाकोटका 26 ठाउँमा राहत वितरण तथा आश्रयस्थल। पृथ्वी राजमार्ग अवरूद्ध भए पनि काठमाण्डुमा अत्यावश्यक सामग्री अभाव नहुने, वैकल्पिक बाटोबाट गाड़ी ओहोरदोहोर र ढुवानीको व्यवस्था। उत्तरी साइप्रसमा यात्रुवाहक डुंगा पल्टिँदा 8 जनाको ज्यान गयो, एक दर्जन भन्दा बढ़ी मानिस बेपत्ता। र प्रिमियर लीगमा इप्सविच टाउनमाथि म्यान्चेस्टर युनाइटेडको शानदार जित।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू ₹2 करोड़सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
7: Where do we begin?
6: With international news you can trust, BBC News.
7: Journeys into the heart of global events.
6: And voices from around the globe.
8: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
6: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
9: Dish Home, Kushiko Connection. Salinadi Kusir.
10: Mari Chudko Kak.
9: Swachha Sundar Rasnikta Prakriti.
10: Santira Anandako Anubhuti.
9: Bidbar Bata Tahara.
10: सहर बाट नजिकै
9: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
10: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841294481। वेबसाइट झुले.com.np।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईलाई स्वागत छ। काठमाण्डु महानगरपालिकाले हिजोदेखि विपद व्यवस्थापन हेल्प डेस्क तथा विपद सूचना केन्द्र संचालनमा ल्याएको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित व्यक्तिलाई सहयोग गर्न इच्छुक महानगरपालिकाभित्रका व्यक्ति, कम्पनी, संस्था तथा निजी क्षेत्रलाई आफूले चाहेको सहयोग सहजै प्रदान गर्न, महानगरवासीमा परेको प्रभाव तथा क्षतिको विवरण संकलन गर्न केन्द्र स्थापना गरिएको कार्यवाहक मेयर सुनिता डंगोलले जानकारी दिनुभयो। जीवित देवी कुमारीलाई विशेष बाजागाजा सहित बसन्तपुरको कुमारी घर ल्याइएको छ। काठमाण्डुको ठमेलमा रहेको ऐतिहासिक विक्रमशील महाविहारमा हिजो आयोजित जात्रामा जीवित देवी कुमारीलाई सहभागी गराएर बेलुकी फिर्ता ल्याउने चलन अनुसार बसन्तपुर ल्याइएको हो। परम्परागत बाजागाजा सहित कुमारीलाई खट जात्रा गरी सवारी चलाइएको थियो। यही क्रममा कुमारीको दर्शन गर्नेको भीड़ लागेको थियो। कुमारीलाई तलेजु भवानीको प्रतीक र शक्तिको अवतार मानिएकाले कुमारी पूजाको ठूलो धार्मिक तथा सांस्कृतिक महत्व छ। नेवार समुदायले हरेक वर्ष मनाउने मतिया पर्व ललितपुरको पाटनमा भव्यताका साथ मनाइएको छ। गाई जात्राको भोलिपल्ट पर्ने यो पर्वमा दिवंगत आफन्तको सम्झनामा सहभागीले हातमा दीप लिएर नगर परिक्रमा गरेका छन्। यो पर्वमा वर्ष दिनभित्र ज्यान गुमाएका पितृलाई अन्धकारबाट उज्यालोमा लैजान बौद्ध विहार तथा चैत्यमा दीप प्रज्वलन गर्ने परम्परा छ। बिहान 4 बजेदेखि बेलुका 7 बजेसम्म निरन्तर यात्रा हुने यो मतिया यात्रा यसपालि पाटनको टंगल टोलले आयोजना गरेको हो। पाटनको 12 टोलले पालै पालो यो यात्रा आयोजना गर्ने गरिन्छ। यो यात्रा पहिला पाटनमा मात्रै हुने भए पनि आजकल ललितपुरको सिद्धिपुर, थेचो लगायतका ठाउँमा पनि छुट्टै मनाउन थालिएको छ। गाई जात्रा सप्ताहको दोस्रो दिन हिजो बौद्धको बौद्धनाथ महाचैत्य परिसरमा रोपाई जात्रा सम्पन्न भएको छ। सप्ताहव्यापी गाई जात्राको दोस्रो दिन अर्थात भाद्र कृष्ण द्वितीयाका दिन हरेक वर्ष बौद्धनाथ क्षेत्रको महाचैत्य परिसरमा यो जात्रा मनाउने गरिन्छ। यस दिन लोग्ने मानिस एवं केटाकेटीले बौद्धनाथ क्षेत्रमा रोपाई गरेको अभिनय गर्दै जात्रा गर्ने गरेको बौद्धनाथ घ्याङगुठीले जनाएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्चाङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पृथ्वीराज मार्ग अवरूद्ध भए पनि काठमाण्डुमा अत्यावश्यक सामग्री अभाव नहुने वैकल्पिक बाटोबाट गाड़ी ओहोरदोहोर र ढुवानीको व्यवस्था। काठमाण्डु महानगरद्वारा विपद व्यवस्थापन हेल्प डेस्क सञ्चालन आवश्यक सूचना समन्वय गर्ने र तत्काल सहयोग उपलब्ध गराउन सहजीकरणको काम हुने र ललितपुरको पाटनमा मत्या पर्व मनाइयो। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क।
2: तपाईं उज्यालो रेडियो नेटवर्क सुनिरहनु भएको छ। अब प्रस्तुत छ कार्यक्रम सड़क र सवारी।

नमस्कार, कार्यक्रम सड़क र सवारीमा तपाईलाई स्वागत छ। प्राविधिक सहकर्मी प्रवीण श्रेष्ठसँगै तपाईको साथमा छु मनोज केसी। कार्यक्रम सड़क र सवारी तपाईले उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि हरेक सोमबार अनि शुक्रबार बिहान 9 बजेको नेपाल खबरपछि 10 बजेसम्म सुन्न सक्नुहुन्छ। यो कार्यक्रमलाई सिप्रदी टाटा मोटर्स र मिचेलिन टायर्सको सहकार्यमा उज्यालोले तयार पारेको हो। कार्यक्रममा हामीले सुरक्षित यात्राको लागि हामी आफैले अपनाउनु पर्ने र अपनाउन सकिने विभिन्न सावधानीका कुरा गर्छौं, साथै सर्वसाधारणले सड़क र सवारीमा भोग्नु परेका समस्या र तिनको समाधानका लागि गर्न सकिने विभिन्न प्रयासका कुरा गर्छौं। विभिन्न गाड़ी, गाड़ीको बजार, गाड़ीका पार्ट पूर्जा अनि सुरक्षाका लागि प्रयोग गरिने सामग्री एवं सड़कमा बेला बेला प्रयोगमा आइरहने नयाँ नयाँ प्रविधिको पनि हामी यहाँ चर्चा गर्छौं।

0: उज्यालो रेडियो नेटवर्कको कार्यक्रम सड़क र सवारीको आजको अंकमा मसँग ट्राफिक अपडेटसँगै सड़क र सवारी सम्बन्धी गतिविधि त छन् नै। त्यस्तै आजको कार्यक्रममा नेपालमा सड़क तथा यातायात व्यवस्थापनको लागि सरकारले ल्याएको पछिल्लो नीति र नेपालमा सार्वजनिक यातायातका विविध पक्षमा अखिल नेपाल यातायात मजदूर संघ उपत्यका ट्याक्सी विशेष कमिटिका अध्यक्ष प्रकाश अधिकारीसँग गरिएको कुराकानी पनि छ।
1: यो तपाईँको चाहिँ निजी क्षेत्रका यातायात व्यवसायहरूलाई चाहिँ प्रोत्साहन गर्यो। यो दुई पाङ्रे सवारीको चाहिँ यसलाई सार्वजनिक सवारी सर नगराइकन जुन जनताको चाहिँ आज जीवधनको अवस्था चाहिँ बिग्रने अवस्थामा मान्छे मर्यो त मरेर सिद्धेर गयो, एउटा दुर्घटना पर्यो, एउटा चाहिँ एक लाखको बाइक किनेर चाहिँ बाइकमा चाहिँ ऊ सस्तोको नामबाट जाँदै गर्दा दुर्घटना पर्यो भनेदेखि न बाइकवालाले चाहिँ त्यसको चाहिँ उपचार गर्न सक्ने अवस्था छ, न राज्यले गरिदिन्छ, न राइड सेयरिङ कम्पनीले जिम्मेवारी दिन्छ। एउटा आम होनहार चाहिँ एउटा विद्यार्थी चाहिँ त दुर्घटना परेर कोमामा पुग्दाको अवस्था र त्यो एउटा मोटरसाइकल चलाउने मान्छे जेलमा जाँदाको अवस्थाको कल्पना गरौं त। आज हामीले कल्पना गर्दा के हुन्छ? यसले गर्दा अबको आवश्यकता भनेको राज्यले सहुलियत दिने हो, मास ट्रान्जिसनमा गइयो भनेदेखि मात्रै उन्नत्र तपाईँको चाहिँ अब सुन्दर शहर निर्माण हुन्छ, यसका लागि राज्यले पहल लियोस्।
0: कार्यक्रममा सवारी साहित्य पनि छ, यसै गरी कार्यक्रममा तपाईँको प्रतिक्रिया त छँदैछ। आज उज्यालोको फेसबुक पेज UJYAALO उज्यालोमा हामीले तपाईँलाई सोधेका छौं, पूर्व पश्चिम राजमार्ग स्तरोन्नति आयोजना दोस्रो खण्डमा कार्यरत करिब 40% प्राविधिक कर्मचारी तथा मजदूरका परिवार बाढ़ीबाट प्रभावित भएपछि रसुवा भोटेकोशीमा आएको भीषण बाढ़ीको प्रत्यक्ष असर त्यहाँ पनि परेको छ, यसलाई सन्तुलित गराउन तपाईँ कस्तो सल्लाह दिनुहुन्छ? यो प्रश्नमा आफ्नो प्रतिक्रिया लेख्दै गर्नुहोला। कार्यक्रमको अर्को अंकमा हामी प्रसारण गर्छौं। सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सड़क र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी सड़क र सवारी सुरक्षाका विभिन्न विषयवस्तुमा चर्चा गर्छौं। अब कार्यक्रम अघि बढ़ाउ ट्राफिक अपडेटबाट। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौँ उपत्यकाको सवारी आवागमन अहिले यति बेला सामान्य रहेको छ। सहज अनि सुरक्षित यात्राको लागि ट्राफिक नियमको पूर्ण पालना गर्न सम्पूर्णलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ। काठमाडौँ उपत्यकामा भदौ 12 गते शुक्रबारदेखि भदौ 14 गते आइतबारसम्म विभिन्न शीर्षकमा सवारी कार्यवाहीमा परेका छन्, जसमा जाँड रक्सी सेवन गरेर गाड़ी तथा मोटरसाइकल चलाउने 240 जना, त्यसै गरी सीसीटीभी कार्यवाहीमा 187 जना, रातो बत्ती उल्लंघन गर्ने 93 जना, तीव्र गतिमा गाड़ी मोटरसाइकल चलाउने 270 जना, चरको हर्न बजाउने 47 जना, लेन अनुशासन पालना नगर्ने 24 जना, अवस्था ठिक नभएका गाड़ी मोटरसाइकल चलाउने 53 जना, वन वे नियम उल्लंघन गर्ने 23 जना र अन्य 869 जना गरी जम्मा 1806 कार्यवाही भएका छन्। ट्राफिक अपडेटपछि अब सड़क र सवारी सम्बन्धी केही समाचार। त्रिशुली नदीमा जलसतह बढ़ेपछि नागढुंगा मुगलिन सड़क खण्ड फेरि पनि अवरूद्ध भएको छ। धादिङको कृष्णवीर क्षेत्रमा त्रिशुली नदीको बाढ़ीले सड़कलाई तलबाट कटान गरेपछि गाड़ी सञ्चालनमा रोक लगाइएको मुगलिन प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सड़कको केही भाग कटानमा परेको छ भने गाड़ी आवागमन जोखिमपूर्ण बनेको छ। हिजो बिहान भोटेकोशी नदीमा बाढ़ीको बहाव बढ़ेको सूचनापछि काठमाण्डुदेखि मुगलिन र मुगलिनदेखि नारायणगढ़ सड़क खण्डमा केही समय गाड़ी आवागमन रोकिएको थियो। पछि बाढ़ीको जोखिम तत्काल नरहेको सूचना आएपछि गाड़ी सञ्चालनमा ल्याइएको थियो, तर त्यसको केही समयमै त्रिशुली नदीमा फेरि जलसतह बढ़ेपछि कृष्णवीर क्षेत्रमा सड़क कटान भएको हो। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार धादिङ क्षेत्रमा त्रिशुली नदीको जलसतह खतराको तहभन्दा झण्डै 3 मिटर माथि पुगेको थियो। सड़क अवरूद्ध भएपछि विभिन्न ठाउँमा यात्रु तथा गाड़ी अलपत्र परेका छन्। यात्रुहरूलाई नदी तथा सड़कको जोखिमयुक्त क्षेत्रमा नबस्न र सुरक्षाकर्मी तथा प्रशासनको निर्देशन पालना गर्न प्रहरीले आग्रह गरेको छ। भोटेकोशीको बाढ़ी त्रिशुली हुँदै तलतर्फ गइरहेको र रसुवा नुवाकोट धादिङ र चितवनका नदी तटीय क्षेत्रमा समेत उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको थियो। खोज उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मीलाई समेत विशेष सावधानी अपनाउन भनिएको थियो। पृथ्वी राजमार्गको कृष्णभीरमा सड़क भाँसिएपछि वैकल्पिक रूट तय भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले काठमाडौँ आउने जाने गाड़ीको चाप बढ़ेको भन्दै वैकल्पिक सड़क प्रयोग गर्न आग्रह गरेको छ। मकवानपुर प्रशासनले शुक्रबार सूचना जारी गर्दै अत्यावश्यक काम बाहेक काठमाण्डुको यात्रा नगर्न तथा अत्यावश्यक अवस्था बाहेक सवारी साधन लिएर यात्रा नगर्न अनुरोध गरेको छ। प्रशासनका अनुसार मालवाहक सवारी साधनलाई कान्ति लोकपथ हुँदै काठमाण्डु आवत जावत गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ। त्यस्तै 14 सीट भन्दा ठूला यात्रुवाहक सवारी साधनलाई त्रिभुवन राजपथ हुँदै काठमाण्डु जाने र सोही मार्गबाट फर्कने व्यवस्था मिलाउन भनिएको छ। 14 सीटसम्म क्षमताका साना यात्रुवाहक सवारी साधनलाई भने भीमफेदी देउराली हुँदै काठमाण्डौ आउने जाने व्यवस्था मिलाउन प्रशासनले आग्रह गरेको छ। सवारी साधनको चाप बढ़ेपछि राजमार्गमा जाम तथा अव्यवस्था हुन नदिन चालकलाई धैर्य र अनुशासनपूर्वक आफ्नो पालोमा मात्र सवारी चलाउन, ओभरटेक नगर्न र ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र ट्राफिक प्रहरीको निर्देशन पूर्ण रूपमा पालना गर्न प्रशासनले अनुरोध गरेको छ। धादिङमा सड़क अवरूद्ध भएपछि काठमाण्डु प्रवेश तथा बाहिरिने सवारी साधनलाई मकवानपुर हुँदै वैकल्पिक मार्ग प्रयोग गराउन थालिएको हो। प्रशासनले यात्रु, यातायात व्यवसायी तथा चालकलाई तोकिएको व्यवस्था पालना गरी आवागमन सहज बनाउन सहयोग गर्न आग्रह गरेको छ। देशभरका मुख्य राजमार्ग बाढ़ी, पहिरो र वर्षाका कारण प्रभावित भएका छन्। केही सड़कमा आवागमन पूर्ण रूपमा रोकिएको छ भने केहीमा रातिको समयमा गाड़ी सञ्चालनमा रोक लगाइएको छ। काभ्रे पलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गको खुरकोट नेपालथोक कटुञ्जे बेसी सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म सबै गाड़ीको आवागमन रोकिएको छ। बिहान 4 बजेदेखि बेलुका 6 बजेसम्म भने गाड़ी सञ्चालन हुने बताइएको छ। मकवानपुरको कान्ति लोकपथमा वर्षाका कारण साँझ 5 बजेदेखि बिहान 5 बजेसम्म सबै प्रकारका गाड़ीको आवागमन अर्को सूचना नआएसम्मका लागि रोकिएको छ। नुवाकोटको टोखा छहरे सड़कमा पनि अत्यावश्यक सेवा बाहेक सार्वजनिक तथा निजी गाड़ी राति 10 बजेदेखि बिहान 5 बजेसम्म बन्द गरिएको छ। इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्ग हिलोका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक बाटो रहेको प्रहरीले जनाएको छ। रसुवाको उत्तरगया गाउँपालिका 5 खाल्टे स्थित त्रिशुली नदीले सड़क मुनिबाट कटान गरेपछि त्रिशुली मैलुङ स्याफ्रुवेशी सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। रूकुम पश्चिमको 8 बिस्कोट नगरपालिका 6 रिजेगाड खोलामा सड़क माथिबाट ढुंगा माटो सहितको लेदो आएपछि भेरी कोरिडोरको जाजरकोट डोल्पा सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। रोल्पाको परिवर्तन गाउँपालिका 4 कुंग्रीमा रातिको अविरल वर्षापछि पहिरो खसेर शहीद राजमार्ग पनि पूर्ण रूपमा अवरूद्ध भएको छ। रसुवा जिल्लातर्फबाट आएको अप्रत्याशित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै पृथ्वी राजमार्गको गल्छी, स्याफ्रुवेशी, मुगलिन, नारायणगढ़ लगायत त्रिशुली नदी आसपासका सड़कमा अर्को आदेश नभएसम्म आवागमन रोकिएको छ। धादिङका विभिन्न स्थानमा पनि पृथ्वी लोकमार्ग दुईतर्फी अवरूद्ध भएको छ। बेनीघाट रोराङ गाउँपालिका 10 ज्वाङखोला गजुरी छ। रोल्पाको परिवर्तन गाउँपालिका 4 कुंग्रीमा रातिको अविरल वर्षापछि पहिरो खसेर शहीद राजमार्ग पनि पूर्ण रूपमा अवरूद्ध भएको छ। रसुवा जिल्लातर्फबाट आएको अप्रत्याशित बाढ़ीको

बाढ़ीको प्रत्यक्ष असर पूर्व पश्चिम राजमार्ग स्तरोन्नति आयोजना दोस्रो खण्डमा परेको छ। आयोजनामा कार्यरत करिब 40% प्राविधिक कर्मचारी तथा मजदूरका परिवार बाढ़ीबाट प्रभावित भएपछि कमला बढ़री फुलजोर बागमती 74.75 किलोमिटर पूर्वी खण्डको निर्माण कार्य सुस्त बनेको छ। आयोजनाको ठेकेदार कम्पनी स्वेग आरसीसी जेवीका प्रोजेक्ट म्यानेजर सुबोध रिसालका अनुसार विपदका कारण आयोजनामा कार्यरत करिब 40% प्राविधिक कर्मचारी तथा मजदूर प्रभावित भएका छन्। आयोजनामा 400 देखि 450 जनासम्म कामदार तथा कर्मचारी कार्यरत छन्। तीमध्ये बाढ़ी प्रभावित क्षेत्र रसुवा नुवाकोट चितवन र धादिङ घर भएका 100 भन्दा बढ़ी कर्मचारीका परिवार विपदको चपेटामा परेका छन्। प्रभावित हुनेमा आयोजनामा कार्यरत चालक सहचालक मेसिन अपरेटर सुपरभाइजर लगायत करिब 40% प्राविधिक कामदार छन्। उनीहरूमध्ये कतिपयको आफ्नै तथा कतिपयका आफन्तको घर परिवार बाढ़ीको विपदमा परेका छन्। धनमालको समेत व्यापक क्षति भएकाले ती कर्मचारी घर फर्किएपछि आयोजनामा अहिले कामदारको अभाव रहेको रिसालले बताउनु भएको छ। हालसम्म बढ़री फुलजोर र फुलजोर बागमती खण्डका 24 पुल मध्ये 6 निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ। प्रभावित कर्मचारी केही दिनभित्रै काममा फर्किने र त्यसपछि निर्माणले पुनः गति लिने अपेक्षा गरिएको उहाँले बताउनु भएको छ। विश्व ब्याङ्कको 18.60 अर्ब रूपियाँ ऋण सहयोगमा सञ्चालित यो आयोजना सन् 2025 जनवरी 1 शुरू भएको हो। आयोजना सन् 2027 सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सड़कको दायाँ बायाँका रूख कटानमा ढिलाइ, विद्युतका पोल सार्न प्राधिकरणको आनाकानी, इन्धनको मूल्य वृद्धि, बन्द आन्दोलन तथा निर्माण सामग्रीको अभावका कारण शुरूदेखि नै आयोजनाले अपेक्षित गति लिन सकेको छैन। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशनले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि 50 लाख रूपियाँ सहयोग गरेको छ। संस्थाले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी दिएको हो। बाढ़ीका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरिएको छ। नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले बाढ़ीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धांजली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। भोटेकोशी नदीमा आएको भीषण बाढ़ीपछि नेपाल ऑयल निगमले खोज उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन इन्धन आपूर्तिमा सक्रियता देखाएको छ। गत भदौ 10 आएको बाढ़ीका कारण पुगेको जनधनको क्षतिप्रति निगमले दुःख व्यक्त गर्दै पीड़ितहरूको सहयोगको लागि विभिन्न कदम चालिरहेको जानकारी दिएको छ। निगमले सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार सरकारका विभिन्न निकायहरूसँगको समन्वयमा भदौ 10 नै उद्धार कार्यको लागि आवश्यक इन्धनको व्यवस्था मिलाइएको छ। यस्तै खोज तथा उद्धारमा खटिएका हेलिकप्टरहरूका लागि निगमले नेपाली सेनासँगको समन्वयमा नुवाकोट स्थित सेनाको ब्यारेकबाट रिफ्यूलिङ सेवा समेत उपलब्ध गराएको छ। यसैगरी बाढ़ी प्रभावित क्षेत्रमा साना ठूला गाड़ी तथा अन्य प्रयोजनका लागि निगमको थानकोट स्थित बागमती प्रादेशिक कार्यालयबाट इन्धनको आपूर्ति बढ़ाइएको छ। भदौ 13 प्रभावित क्षेत्रका पेट्रोल पम्पहरूलाई 72,000 लिटर पेट्रोल र 62,000 लिटर डिजेल उपलब्ध गराइएको छ। मागलाई सम्बोधन गर्न सार्वजनिक विदाका दिनमा समेत बिक्री वितरणको व्यवस्था मिलाइएको निगमले जनाएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भोटेकोशी बाढ़ीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन गरेको छ। महासंघका अध्यक्ष सरू सिटौलाको अध्यक्षतामा बिहिबार बसेको महासंघको आकस्मिक बैठकले बाढ़ीबाट भएको मानवीय क्षति एवं गाड़ीको क्षतिको अध्ययन गर्न कोषाध्यक्ष राजेन्द्र आचार्यको संयोजकत्वमा समिति गठन गरेको हो। महासंघका महासचिव डेकनाथ गौतमले बाढ़ी प्रभावित क्षेत्रमा व्यवसायी मजदूर तथा यात्री अलपत्र परेको कुनै जानकारी भएमा महासंघको सचिवालयमा सम्पर्क गर्न समेत अनुरोध गर्नुभएको छ। संघीय राजधानी काठमाण्डु आउने लाइफलाइन नागढुङ्गा मुगलिङ सड़क बन्द भए पनि पेट्रोलियम पदार्थको ढुवानी तथा आपूर्ति नियमित बनाउने तयारी थालिएको छ। आइतबार बिहान त्रिशुली नदीमा आएको बाढ़ीले धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित कृष्णभीरमा भित्तो कटान गर्दा सड़क भाँसिएसँगै गाड़ी आवागमन ठप्प भएको छ। पृथ्वी राजमार्ग बन्द भएसँगै नेपाल ऑयल निगमले वैकल्पिक सड़कबाट इन्धन ढुवानी गर्ने तयारी थालेको हो। निगमका प्रवक्ता मनोज कुमार ठाकुरले पृथ्वी राजमार्ग बन्द भएसँगै वैकल्पिक सड़क हुँदै पेट्रोलियम ढुवानी गर्न आवश्यक छलफल भइरहेको जानकारी दिनुभएको छ। उहाँका अनुसार हेटौँडाबाट कान्ति लोकपथ र त्रिभुवन राजपथ हुँदै
ढुवानी गर्ने तयारी थालिएको हो। वैकल्पिक सड़कबाट ठूला ट्याङ्कर आउन असहज हुने भएकाले साना ट्याङ्करबाट ढुवानीको

व्यवस्था मिलाइने उहाँले बताउनु भएको छ। भारतबाट अम्लेखगंज डिपोसम्म पेट्रोलियम पदार्थ आयातमा कुनै समस्या नरहेकाले चिन्ता लिनुपर्ने अवस्था नरहेको उहाँ बताउनुहुन्छ। त्यहाँबाट काठमाडौँ आउने नियमित सड़क बन्द भएसँगै विकल्प खोजिएको उहाँको भनाइ छ। उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सड़क र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी सड़क र सवारी सुरक्षाबारे चर्चा गर्छौं। भर्खरै मैले ट्राफिक अपडेट र सड़क र सवारी सम्बन्धी केही समाचार प्रस्तुत गरे। कार्यक्रममा अब केही बेरमा नेपालमा सड़क तथा यातायात व्यवस्थापनको लागि सरकारले ल्याएको पछिल्लो नीति र नेपालमा सार्वजनिक यातायातका विविध पक्षमा अखिल नेपाल यातायात मजदूर संघ उपत्यका ट्याक्सी विशेष कमिटिका अध्यक्ष प्रकाश अधिकारीसँग गरिएको कुराकानीको साथमा आउँछु। उज्यालो रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

हर एक टाटा जेन्युइन पार्ट्स टाटा गाडीको मापदण्ड अनुसार उच्च गुणस्तरको बनाएको हुनाले लामो समयसम्म टिक्छ र गाडीको कार्यक्षमता पनि बढाउँदछ। साथै टाटा जेन्युइन पार्ट्स खरिद गर्दा 2081290 र 2081295 कन्ट्री कोड भएको मात्रै खरिद गर्न जानकारी

हजुरहरू पनि टाटाका जेन्युइन पार्ट्सहरूको प्रयोग गरी आफ्नो गाडीको आयु बढाउनुहोस्, मर्मत खर्च घटाए आमदानी बढाउनुहोस्। थप जानकारीका लागि सिप्रति अटो पार्ट्स प्राइभेट लिमिटेड, थापाथली, काठमाडौँ।

मन्त्रणा पर्वतीले दिदी बहिनी तथा दाजुभाई बीचको शुभकामना आदान प्रदान तथा तीजको दरखाने कार्यक्रममा सहभागी बनाऊ, परिचय बढाऊ, आत्मीयता साटौ।

सूत्रणा पर्वतीले दिदी बहिनी तथा दाजुभाइ बीचको शुभकामना आदान प्रदान तथा तीजको दरखाने कार्यक्रममा सहभागी बनाऊ, परिचय बढाऊ, आत्मीयता साटौ।

हार्दिक निमन्त्रणा पर्वतीले दिदी बहिनी तथा दाजुभाइ बीचको शुभकामना आदान प्रदान तथा तीजको दर खाने कार्यक्रममा सहभागी बनाऊ, परिचय बढाऊ, आत्मीयता साटौ।

मन्त्रणा पर्वतीले दिदी बहिनी तथा दाजुभाइ बीचको शुभकामना आदान प्रदान तथा तीजको दरखाने कार्यक्रममा सहभागी बनाऊ, परिचय बढाऊ, आत्मीयता साटौ।

सुत्रोना पर्वतीले दिदी बहिनी तथा दाजुभाइ बीचको शुभकामना आदान प्रदान तथा तीजको दरखाने कार्यक्रममा सहभागी बनाऊ, परिचय बढाऊ, आत्मीयता साटौ।

0: थाहा संसार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लुनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: कटेकोशी बाढ़ीमा परिमृत्यु हुनेको संख्या 900 नाग्यो, 4200 बेपत्ता रहेको प्राधिकरणको तथ्याङ्क, 10,000 बढ़ीको उद्धार।
0: पहिचान हुन नसकेका झण्डै 200 सब व्यवस्थापन, प्रभावित क्षेत्रमा जथाभावी हेलिकप्टर माग नगर्न स्थानीयलाई सरकारको आग्रह।
1: गोर्खाको चुकडुम्रीमा गएको पहिरोले बाढ़ीको जोखिम नरहेको स्थानीय प्रशासनको भनाई। सप्तकोशीमा पानीको बहाव बढ़ेपछि ब्यारेजका 25 ढोका खोलियो।
0: इराकको लाराक द्वीपमा रहेका सैन्य केन्द्रमा अमेरिकी आक्रमण, खाड़ी राष्ट्रहरूमा इरानको जवाफी हमला।
1: र एसीसी प्रिमियर कपमा नेपालको प्रभावशाली जीत, बहराइन 7 विकेटले पराजित।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ। एकदम ठिक छ, कुरा
3: मिलाउँछु।
2: छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। भोटेकोशी बाढ़ीका कारण मृत्यु हुनेको संख्या 903 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अध्यावधि गरेको पछिल्लो विवरण अनुसार 903 जनाको मृत्यु भएको पुष्टि भएको छ। नवलपरासी पूर्वमा 207, नवलपरासी पश्चिममा 151, चितवनमा 272 विभिन्न मानवंग सहित, गोर्खामा 62, तनहुँमा 37, रसुवामा 24, नुवाकोटमा 95 र धादिङमा 55 जनाको शव फेला परेको छ। 4247 जना अझै पनि बेपत्ता छन्। बेपत्ता हुनेमा रसुवाबाट 885 जना, नुवाकोटबाट 1558 जना, जलविद्युत आयोजनाबाट 933 जना, 592 विदेशी नागरिक, विदेशी पर्यटकसँगै गएका 127 नेपाली, मकवानपुरबाट 65 जना र नेपाल प्रहरीका 25, नेपाली सेनाका 45, सशस्त्र प्रहरीका 13, भन्सारका 15, अध्यागमनका 3, लाङटाङ राष्ट्र निकुञ्जका 3 र क्वारेन्टाइन कार्यालयका 3 जना रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ। घटनामा 267 जना घाइते भएका छन्, जसमध्ये 156 जना उपचारपछि डिस्चार्ज भएका छन्। प्रभावित क्षेत्रमा 6 सर्जिकल मेडिकल टीम पनि परिचालन गरिएको छ। प्राधिकरणका अनुसार हालसम्म 10,451 जनाको उद्धार गरिएको छ। नेपाली सेनाद्वारा 252 विदेशी र 3,444 नेपालीको हवाई उद्धार गरिएको छ, जसमा भदौ 14 गते हाइड्रो पावरबाट 15 जना चिनिया र 7 जना भारतीय नागरिक रहेका छन्। सरकारले रसुवालाई 1 करोड़, नुवाकोटलाई 1 करोड़, धादिङलाई 50 लाख र प्रभावित 15 पालिकालाई 6 करोड़ 75 लाख रूपियाँ राहत उपलब्ध गराएको छ। 37 ट्रक र 35 बोलेरो मार्फत खाद्यान्न पनि पठाइएको गृह मन्त्रालयले जनाएको छ।
1: रसुवाको भटेकोशी बाढ़ीबाट त्रिशुली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवमध्ये शनाखत हुन नसकेका 169 व्यवस्थापन गरिएको छ। भरतपुर महानगरपालिका एक देवघाट जंगलमा ती शवको गैरातीसम्म व्यवस्थापन गरिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका 272 शवमध्ये 169 व्यवस्थापन गरिएको छ भने 12 शनाखत भएको छ। शवहरूको डीएनए नमूना सुरक्षित राख्दै जंगलमा व्यवस्थापन गरिएको उहाँले बताउनुभयो। शनाखत भएका शव परीक्षणको लागि परिवारले बुझेर लगेका छन्। डीएनए परीक्षण बेपत्ता भएकाको परिवारसँग मिलेमा राखिएको ठाउँबाट दिन मिल्ने गरी संकेत चिन्ह राखेर शव व्यवस्थापन गरिएको छ। यस्तै हालसम्म फेला परेका 272 शवमध्ये 110 पुरूष, 62 महिला, 7 बालक, 6 बालिका र 87 अन्य अवशेष रहेका छन्। नदी किनारमा शव फेला पर्ने क्रम जारी रहेकोले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई संयुक्त रूपमा खोजी तथा व्यवस्थापनमा परिचालन गरिएको छ। यस्तै बाढ़ीका कारण मृत्यु भई विभिन्न स्थानबाट फेला परेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएका मध्ये हिजोसम्म 15 शव पहिचान गरी आफन्तले बुझेका छन्। जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालका अनुसार शवको पहिचान कानूनी प्रक्रिया तथा पोस्टमार्टम सम्पन्न भएपछि आफन्तलाई बुझाइएको हो। प्रतिष्ठानमा ल्याइएका शवमध्ये हालसम्म 57 पोस्टमार्टम सकिएको अस्पताल प्रशासनले जनाएको छ। रसुवाको भोटेकोशी बाढ़ीमा गत बुधबार आएको परेर ज्यान गुमाएका मध्ये 94 जनाको शव शिक्षण अस्पताल महाराजगंजमा ल्याएर राखिएको छ। अस्पतालमा ल्याइएका 94 मध्ये 48 जनाको पोस्टमार्टम भइसकेको र 37 जनाको पोस्टमार्टम गर्न बाँकी रहेको अस्पतालले जनाएको छ। अस्पताल ल्याइएका 94 मध्ये 9 जनाको शव मात्र पहिचान गरी परिवार तथा आफन्तलाई जिम्मा लगाइएको छ।
0: सरकारले बाढ़ी प्रभावित क्षेत्रमा हेलिकप्टरको जथाभावी माग नगर्न अनुरोध गरेको छ। गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रभावित क्षेत्रहरूमा उद्धार कार्यलाई थप व्यवस्थित बनाउनु परेको भन्दै हेलिकप्टरको अनावश्यक माग नगर्न अनुरोध गरेको हो। वैकल्पिक सड़कहरू सञ्चालनमा आइसकेको भन्दै उपलब्ध वैकल्पिक सड़क मार्गको प्रयोग गर्न सर्वसाधारणमा अनुरोध गरिएको छ। न्यून प्रभावित नभएका वा सुरक्षित स्थानमा रहेका व्यक्तिहरूबाट समेत उद्धारका लागि हेलिकप्टरको माग भइरहेको प्रवक्ता शान्ति महतद्वारा आज जारी विज्ञप्तिमा गरिएको छ। अल्पकालीन अवस्थामा खोज उद्धार र राहत सामग्री ढुवानी बाहेकका व्यक्तिहरूलाई वैकल्पिक सड़क मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। धादिङका लागि धादिङ बेसी परेवाटार नेपालटार गजुरी टार पिपलटार अदम टार बेलिनटार केउरिनी टार हुँदै माइस्टार पृथ्वी राजमार्गसम्म रसुवाका लागि विदुर ढिकुरे चौघडा आप्रा नार्जा लाच्याङ सरमर्थले पार्टी खर्क हुँदै बोगट्टी टार पासाङ लामो राजमार्ग रसुवा कालिकस्तान धुन्चे जाने बाटो चार चक्के तथा साना सवारी साधन सञ्चालन हुने गरी सुचारू रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
1: गोर्खाको चुमनोब्री गाउँपालिका सात स्थित छेकामपारमा पहिरो गएको छ। आज बिहान चौरी खर्क पारीको भीरमा गुबड़ी गण्डकीको सायक नदी स्यार खोलामा पहिरो गएको हो। पहिरोले केही बेर खोला समेत थुनिएको थियो, तर अहिले भने थुनिएको खोला खुलिसकेको र अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले जानकारी दिनुभएको छ। उहाँका अनुसार पहिरो खसेको स्थानभन्दा तलतिर रहेका जगत घट्टे खोला सलेरी लगायतका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न भने आग्रह गरिएको छ। स्यार खोलाको बहावमा पुनः अवरोध आउन सक्ने भएकोले नदी आसपासका बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको हो।
0: सप्तकोशीमा पानीको बाब बढ़ेपछि ब्यारेजका 21 ढोका खोलिएका छन्। सप्तकोशी नदीमा जलस्तर निरन्तर बढ़ेपछि आज बिहान ब्यारेजका 25 ढोका खोलिएकामा अहिले पानीको बाब कम भएसँगै 21 ढोका खोलिएका हुन्। पछिल्लो जलस्तर मापनमा आज बिहान कोशी ब्यारेजमा प्रति सेकेण्ड 2,19,505 क्यूसेक पानी पुगेको थियो, अहिले भने घटेर 1,98,845 क्यूसेक कायम गरिएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार कोशी ब्यारेजमा पानीको प्रवाह 1,50,000 क्यूसेक नागेपछि सर्वसाधारणलाई सचेत गराउन खतराको संकेत स्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ। तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन तथा कोशी नदीमा माछा मार्ने र दाउरा संकलन नगर्न जिल्ला प्रहरी कार्यालय सुनसरीले सूचना मार्फत हिजोदेखि आग्रह गर्दै आएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नेपाली कांग्रेस संसद दलको बैठक शुरू भएको छ। सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा शुरू बैठकमा रसुवा बाढ़ी पछिको राहत उद्धार लगायतका विषयमा छलफल भइरहेको छ। प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी समेत रहेको कांग्रेसले बाढ़ी पछिको उद्धार र राहतमा सरकारले परिपक्व काम गर्न नसकेको बताइरहेको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बे र प्रमुख सचेतक वासना थापा बाढ़ी प्रभावित जिल्ला नुवाकोटको स्थलगत अनुगमन गरेर फर्किएपछि बैठक बोलाउनु भएको हो। हिजो बसेको पार्टी बैठकले बाढ़ी प्रभावित क्षेत्रमा राहत र उद्धारका क्रममा संघीय सरकार प्रदेश र स्थानीय सरकार बीच प्रभावकारी समन्वय हुन नसकेको निष्कर्ष निकालेको थियो।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले इरानको लाराक द्वीपमा रहेका दुईवटा इरानी सैन्य अखडालाई निशाना बनाएर आक्रमण गरेको छ। अमेरिकाले जुलाईपछि पहिलो पटक इरानमाथि घोषित आक्रमण गरेको हो। अमेरिकाको सीबीएस न्यूजका अनुसार अमेरिकी सेन्ट्रल कमाण्डका प्रवक्ता टिम हकिन्सले इरानी रेभोल्युसनरी गार्डसलाई हर्मुज जलमार्गमा समुद्री बारूदी सुरुङहरू प्रयोग गरेर रकेट प्रक्षेपण गर्ने तयारी गरिरहेको अवस्था देखिएपछि आक्रमण गरेको बताउनु भएको छ। इरानी सेनाले अमेरिकी आक्रमणमा कयौं मानिस मारिएको र घाइते भएको जनाएको छ। उसले उक्त आक्रमणको जवाफमा प्रतिशोधात्मक कार्यवाही गर्ने चेतावनी दिएको छ। इरानी सरकारी संचार माध्यमले इरानी सेनाले जोर्डनमा रहेका अमेरिकी सैन्य अखडासँग आक्रमण गरिएको बताएका छन्। उता जोर्डनको सेनाले आफूले आठवटा इरानी क्षेप्यास्त्र खसालेको जनाएको छ। गत जुलाईको अन्त्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्धको सैन्य अभियान रोक्ने घोषणा गर्नुभयो थियो। त्यसपछि इरानमाथि अमेरिकाले गरेको यो पहिलो ज्ञात आक्रमण हो।
1: र अब खेल समाचार। एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजय शुरूआत गरेको छ। मलेसियाको वाईएसडी ओभल बांगीमा केबीर अघि सकिएको खेलमा नेपालले बहरानलाई 7 विकेटले पराजित गरेको हो। 88 रनको लक्ष्य पछ्याएको नेपालले 21 ओभरमा 3 विकेट गुमाएर लक्ष्य पूरा गर्यो। नेपालका लागि ओपनर अर्जुन कुमारले अभिजित 36 तथा रोहित पौडेलले अभिजित 19 रन जोड़ी। आसिफ शेखले 18 तथा दीप खनालले 10 रनको योगदान गरे। बहरानका इमरान जाभेद अनवारले 2 विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङमा आएको बहरानले 36.2 ओभरमा पूरै विकेट गुमाएर 87 रन जोड़ेको थियो। उसका लागि फैज अहमदले सर्वाधिक 15 र मुहम्मद वासिमले 13 रन बनाए। नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक 5 तथा ललित राजवंशीले 3 र करण केसीले 2 विकेट लिए। अर्को खेलमा युएले कतार सामू 264 रनको लक्ष्य दिएको छ। नेपालले अब 3 सेप्टेम्बरमा मलेसिया, 6 सेप्टेम्बरमा साउदी अरब र 8 सेप्टेम्बरमा हङकङ चाइनासँग खेल्नेछ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: भटेपछि बाढ़ीमा परि मृत्यु हुनेको संख्या 900 नाग्यो। 4,200 बेपत्ता रहेको प्राधिकरणको तथ्याङ्क। 10,000 बढ़ीको उद्धार।
0: पहिचान हुन नसकेका झण्डै 200 शव व्यवस्थापन। सम्भावित क्षेत्रमा जथाभावी हेलिकप्टर माग नगर्न स्थानीयलाई सरकारको आग्रह।
1: गोर्खाको चुम्नुब्रीमा गएको पहिरोले बाढ़ीको जोखिम नरहेको स्थानीय प्रशासनको भनाई। सप्तकोशीमा पानीको बहाव घट्दो। ब्यारेजका 21 ढोका खुल्ला।
0: इरानको लाराक द्वीपमा रहेका सैन्य केन्द्रमा अमेरिकी आक्रमण। खाड़ी राष्ट्रहरूमा इरानको जवाफी हमला।
1: र एसीसी प्रिमियर कपमा नेपालको प्रभावशाली जीत। बहरान 7 विकेटले पराजित।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन। हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: सहसंचार 99.4 निष्पक्ष सक्रियता को अभ्यास
1: 99.4 रेडियो सहसंचार स्टूडियो टाइम
0: इट्स 3 PM हिजो जस्तो आज छैन आज जस्तो भोलि रहने छैन समय गतिशील छ जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ यो हो थाहा संचार नेटवर्क समयको आवाज

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा दिनेश जोशीसँगै जगत भण्डारीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: भोटेको सिबाड़ीबाट बेपत्ता भएकाको संख्या यकिन गर्न अझै मुस्किल। रसुवागढ़ी जलविद्युतको सुरुङमा मानिस नभेटिएपछि सेनाको उद्धार टोली धुन्चे फर्कियो।
0: प्रधानमन्त्री शाह सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै कंग्रेसका सांसदले आधा महिनाको तलब बाढ़ी पीड़ितलाई दिने।
1: नेपालमा रहेका आफ्ना नागरिकका लागि अमेरिकाको ट्राभल एडभाइजरी जारी। देवघाट स्थित त्रिशुली नदीमा फेला परेका शवहरूको व्यवस्थापन चैनपुर जंगलमा गरिने।
0: भारतको उत्तर प्रदेश स्थित पटाका कारखानामा विस्फोट, 5 जनाको मृत्यु, 25 जना घाइते।
1: र एनबीएल उद्घाटन खेलको टिकटबाट प्राप्त रकम बाढ़ी प्रभावितलाई प्रदान गरिने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढ़ीका कारण बेपत्ताहरूको यकिन तथ्याङ्क नरहेको जनाएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतले विपदबाट बेपत्ता भएका व्यक्तिको यकिन संख्या निर्धारण गर्न अझै कठिन रहेको बताउनुभयो। उहाँले हाल स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय निकुञ्ज तथा हाइड्रो आयोजना लगायत सम्बन्धित निकायबाट विवरण संकलन गर्ने काम भइरहेको बताउनुभयो। उहाँका अनुसार आज बिहान 9 बजेसम्मको आधिकारिक निकायबाट प्राप्त विवरण अनुसार 4202 जना बेपत्ता छन्। हालसम्म रसुवा बाढ़ीबाट परिज्यान गुमाएका 903 जनाको शव फेला परेको छ। 10,000 बढ़ीको उद्धार गरिएको छ भने 267 जना घाइतेको उपचारपछि घर फर्किएका छन्। सम्पर्क पिनहरूको खोजीका लागि 20,819 जना सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रवक्ता महतका अनुसार उद्धार तथा खोजी कार्य जारी रहेकाले यो संख्या अझै घटबढ़ हुन सक्नेछ। विभिन्न हाइड्रो पावर आयोजना तथा सुरुङबाट उद्धार कार्य जारी रहेको छ। हाइड्रोको सुरुङबाट मात्रै 289 जनाको उद्धार गरिएको छ। हिजो चिनिया 15 र भारतीय 7 गरी थप 22 जनालाई हाइड्रो क्षेत्रबाट उद्धार गरिएको थियो भने आज पनि उद्धार जारी रहेको छ। रसुवागढ़ी जलविद्युत आयोजनाको सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली धुन्चे फर्किएको छ। सुरुङको अन्तिम भागमा मानिसहरू फँसेको आशंका गरिएपछि सेनाको टोली, इन्जिनियर र ड्रोन सहित खोजीमा जुटेको थियो। उक्त सुरुङको भित्री भाग अर्थात अन्तिम बिन्दुसम्म पुगेर ड्रोन समेत उडाई खोजी गर्दा पनि मानवीय उपस्थिति नभेटिएको भन्दै उद्धार टोली फर्किएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। नेपाली सेनाका अनुसार सुरुङ करिब 250 मिटर लम्बाईको रहेकोमा खोजी टोली 225 मिटरसम्म भित्र पुगेको थियो।
1: विपदबाट अवरूद्ध सड़क तथा संचार सेवा पनि अधिकांश क्षेत्रमा सुचारू भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले वैकल्पिक मार्ग पहिचान गरी सड़क आवागमन सहज बनाइएको जानकारी दिनुभयो। विपदका कारण 10,000 भन्दा बढ़ी पुल बगाएका छन्। आवागमन पुनः संचालनका लागि नेपाल सरकार र नेपाली सेनासँग उपलब्ध बेली ब्रिज प्रयोग गरिने तथा चीन र भारतबाट थप बेली ब्रिज ल्याउने प्रक्रिया अघि बढ़ाइएको छ। साथै क्षतिग्रस्त नेपाल टेलिकम तथा एनसेलका टावर पनि लगभग सबै सुचारू भइसकेका छन्। पुनः बाढ़ी आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै गल्छी र रसुवाको टिमरेमा हाइड्रोलोजिकल स्टेशन स्थापना गरिएको छ। ती स्टेशनबाट बाढ़ीको रियल टाइम डेटा प्राप्त गर्न सकिने र थप स्थानमा पनि स्टेशन जडान गर्दै जाने तयारी रहेको प्राधिकरणकी प्रवक्ता महतले बताउनुभयो। विपद व्यवस्थापनका लागि प्राधिकरणले करिब 14 वटा छुट्टा छुट्टै कार्यदल गठन गरी परिचालन गरेको छ। उद्धार राहत हेलिकप्टर व्यवस्थापन सब व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सहायता र समन्वय लगायतका लागि छुट्टा छुट्टै कार्यदल बनाएर बिहिबारदेखि नै काम अघि बढ़ाइएको थियो। विशेषज्ञ सहितको सब व्यवस्थापन टोली विभिन्न क्षेत्रमा परिचालित रहेको छ। सब व्यवस्थापन तथा संक्रमणको जोखिम न्यूनीकरणका विषयमा काम भइरहेको उहाँले बताउनुभयो।
0: प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ीका कारण निम्तिएको संकट समाधान गर्न देशका प्रमुख सुरक्षा निकायसँग छलफल गर्नुभएको छ। शाहले प्रधान सेनापति अश्वराग सिद्देलसँग हालसम्म भएका खोज उद्धार राहत र व्यवस्थापनका मामिलामा आज ब्रिफिङ लिनुभएको छ। यस्तै सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायण दत्त पौडेल नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की लगायतसँग पनि छुट्टा छुट्टै ब्रिफिङ लिने कार्यक्रम छ। भोटेकोशी बाढ़ीको पाँच दिन बितिसक्दा पनि उद्धार प्रभावकारी बन्न सकिरहेको छैन। पीड़ितहरूले सरकारप्रति नै आक्रोश पोख्न थालेपछि प्रधानमन्त्री सुरक्षा निकायका प्रमुखसँग छलफलमा जुट्नु भएको हो।
1: नेपाली कंग्रेसका सांसदहरूले आधा महिनाको तलब बाढ़ी पीड़ितलाई दिने भएका छन्। आज सिंहदरबारमा बसेको कंग्रेस संसदीय दलको बैठकबाट बाढ़ी पीड़ितको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउन सांसदहरूले आधा महिना बराबरको पारिश्रमिक सहयोग गर्ने निर्णय भएको प्रमुख सचेतक वासना थापाले जानकारी दिनुभयो। बाढ़ीबाट क्षतिग्रस्त सड़क पुल विद्युत संचार लगायत अत्यावश्यक पूर्वाधार द्रुत गतिमा पुननिर्माण गरी प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन कंग्रेसले सरकारसँग आग्रह समेत गरेको छ। मुख्य लाइफलाइनका रूपमा रहेको पृथ्वी राजमार्ग अवरूद्ध हुँदा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव मूल्य वृद्धि कालोबजारी हुन सक्ने भन्दै कंग्रेसले बजार अनुगमन कड़ा बनाउन र सहज आपूर्ति सुनिश्चित गर्न पनि माग गरेको छ। विपदको घड़ीमा अहोरात्र खटिने स्थानीय प्रशासन सुरक्षा निकाय स्वयंसेवक तथा संचार माध्यमलाई धन्यवाद दिँदै उद्धार र पुनर्स्थापनामा एकजुट हुन सम्पूर्ण राजनीतिक दल निजी क्षेत्र र नागरिक समाजलाई कंग्रेसले अपील गरेको छ।
0: सरकारले बाढ़ीका कारण प्रभावित 38 देशका विदेशी नागरिकको अवस्थाबारे विवरण संकलन भइरहेको जनाएको छ। आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले सम्बन्धित देशका दूतावाससँगको समन्वयमा तथ्याङ्क अध्यावधि गर्ने काम भइरहेको बताउनुभयो। प्रवक्ता पौडेल छेत्रीका अनुसार सरकारले विपदपछिको उद्धार राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग स्पष्ट रूपमा प्राविधिक सहयोग मागेको छ। सुरक्षित राख्न थप फ्रिजरको आवश्यकता रहेकाले केही फ्रिजहरू प्राप्त भइसकेको र केही आउने क्रममा रहेको पनि उहाँले बताउनुभयो। मृतकको पहिचानका लागि फोरेन्सिक सहयोग डीएनए परीक्षण गर्ने उपकरण र आवश्यक किट सहितको प्राविधिक सहयोग समेत माग गरिएको छ। राहत वितरणका लागि केही सामग्रीहरूको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले दीर्घकालीन पुननिर्माण तथा पुनर्स्थापनाका लागि विपदपछिको आवश्यकता मूल्यांकन सम्पन्न भएपछि मात्र थप सहयोगको खाका तय गरिने स्पष्ट पार्नुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्पज म्याम
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवनभरको।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। अमेरिकी सरकारले नेपालमा रहेका आफ्ना नागरिकहरूका लागि ट्राभल एडभाइजरी जारी गरेको छ। गत बुधबार आएको रसुवाको बाढ़ीपछि नेपालका विभिन्न भागमा यात्रा नगर्न ट्राभल एडभाइजरी जारी गरिएको हो। लेभल 4 अर्थात यात्रा गर्न नहुने एडभाइजरी जारी गर्दा रसुवागढ़ी, चिमुरे, स्याप्रोबेसी लगायतका क्षेत्रमा यात्रा नगर्न भनेको छ। नेपाल स्थित अमेरिकी दूतावासले सार्वजनिक गरेको सूचनामा भोटेकोशी, कोशी, त्रिशुली तथा नारायणी नदी क्षेत्रमा समुदाय बाढ़ीले पीड़ित भएको उल्लेख गरिएको छ। भत्किएका पुल, नदी किनार, होचो स्थान र अस्थिर भिरालो भएको क्षेत्रमा नबस्न अमेरिकाले आफ्ना नागरिकलाई सूचना जारी गरी भनेको छ। यस्तै दूतावासले गत वर्ष शुरू भएका देशव्यापी प्रदर्शनहरू अहिले रोकिएको भए पनि शहरका विभिन्न क्षेत्रमा प्रदर्शन तथा स्थानीय स्तरको अशान्ति पुनः हुन सक्ने समेत दावी गरेको छ। अबको 8 दिनपछि जेएनजी आन्दोलन भएको 1 वर्ष पुग्दैछ। दूतावासले प्रदर्शनहरू छोटो सूचना आलोचनामै शुरू हुन सक्ने र हिंसात्मक रूप लिन सक्ने चेतावनी दिँदै ठूलो भीड़बाट टाढा रहन तथा स्थानीय प्रशासनको निर्देशन पालना गर्न सुझाव दिएको छ।
0: देवघाट स्थित त्रिशुली नदीमा फेला परेका शवको व्यवस्थापन तनहुँको ब्यास नगरपालिका पाँच स्थित चैनपुर जंगल क्षेत्रमा गरिने भएको छ। पटेकोशी बाढ़ीका कारण ज्यान गुमाएका तथा हालसम्म पहिचान हुन नसकेका शवको भविष्यमा समेत पहिचान गर्न सकिने गरी जंगलमा व्यवस्थापन गर्न लागेको हो। तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले शव व्यवस्थापन अघि कानूनी र वैज्ञानिक प्रक्रिया पूरा गरिसकिएको जानकारी दिनुभयो। उहाँले शव पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र शव व्यवस्थापन गरिने बताउनुभयो। तनहुँ क्षेत्रमा 37 शव भेटिएकोमा 24 पोखरा पठाइएको छ भने 14 शव प्रदेश अस्पताल दमौलीमा राखिएको छ। आवश्यक विवरण र नमूना सुरक्षित राखिने प्रशासनले जनाएको छ। शव व्यवस्थापन कार्य संवेदनशील भएकाले स्वास्थ्य सुरक्षा तथा स्थानीय प्रशासनको समन्वयमा आवश्यक मापदण्ड पूरा गरी काम अघि बढ़ाइएको छ।
1: भोटेकोशी बाढ़ीमा परेर घाइते भएकाहरूको काठमाण्डुका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। काठमाण्डुको ट्रामा सेन्टरमा हालसम्म 49 जनाको उपचार गरिएको छ। त्यसमध्ये 34 जना उपचारपछि डिस्चार्ज समेत भइसकेको अस्पताल प्रशासनले जनाएको छ। बाँकी घाइते मध्ये एकजनाको उपचारका क्रममा मृत्यु भएको र एकजनालाई अन्यत्र रेफर गरिएको अस्पतालका वरिष्ठ मेडिकल रेकर्डर अधिकृत करम सिंह राणाले जानकारी दिनुभयो। अन्य घाइतेको अहिले पनि उपचार जारी छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। भारतको उत्तर प्रदेशमा पटका कारखानामा विस्फोट हुँदा 5 जनाको मृत्यु भएको छ। भारतको उत्तर प्रदेश स्थित प्रयागराज कौशाम्बी सीमामा रहेको पटका कारखानामा आज विस्फोट भएको हो। घटनामा परि 5 जनाको मृत्यु भएको छ भने 25 जना घाइते भएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। दुर्घटनाको समयमा कारखानामा 25 जना कामदार काम गरिरहेका थिए। नजिकैका घरहरूमा रहेका केही मानिस पनि घाइते भएका छन्। कौशाम्बी जिल्लाको मोहम्मदपुर गाउँमा आज दिउँसो करिब 12:30 बजे उक्त विस्फोट भएको थियो। प्रहरीका अनुसार विस्फोटबाट 50 मिटरको दायराभित्र रहेका नजिकैका 5-7 घरहरू पनि ध्वस्त भएका छन्। विस्फोटसँगै पटका कारखानामा आगलागी भएपछि झन ठूलो विस्फोट हुँदा धुवाको मुस्लोले उक्त क्षेत्रलाई ढाकेको थियो।
1: अब खेल समाचार। नेपाल भलिबल लीग एनभीएलले उद्घाटन खेलको टिकट बिक्रीबाट प्राप्त हुने सबै रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने बताएको छ। एनभीएलले आज विज्ञप्ति जारी गर्दै भटेकोशी बाढ़ी पीड़ितको सहयोगार्थ पहिलो दिनको टिकट बिक्रीबाट प्राप्त हुने रकम उद्धार कोषमा जम्मा गर्ने जनाएको हो। एनभीएल आगामी शुक्रबारदेखि शुरू हुँदैछ। एनभीएलको पहिलो दिन मधेस वारियर्स र सगरमाथा स्मार्स तथा अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराज भेट्दैछन्। एनभीएलको सबै खेलको टिकट आईएमई खल्ती लिमिटेडबाट खरिद गर्न सकिनेछ। टिकट बुकिङ खुल्ला भइसकेको एनभीएलले जनाएको छ। एनभीएल काठमाण्डुको त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा हुनेछ।
0: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: भोटेको सिबाड़ीबाट बेपत्ता भएकाको संख्या यकिन गर्न अझै मुस्किल र स्वगढ़ी जलविद्युतको सुरुङमा मानिस नभेटेपछि सेनाको दार्टोली धुन्चे फर्कियो।
0: प्रधानमन्त्री शाह सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै कंग्रेसका सांसदले आधा महिनाको तलब बाढ़ी पीड़ितलाई दिने।
1: नेपालमा रहेका आफ्ना नागरिकका लागि अमेरिकाको ट्राभल एडभाइजरी जारी। देवघाट स्थित त्रिशुली नदीमा फेला परेका शवको व्यवस्थापन चैनपुर जंगलमा गरिने।
0: भारतको उत्तर प्रदेश स्थित पटका कारखानामा विस्फोट 5 जनाको मृत्यु 25 जना घाइते
1: र एनभीएल उद्घाटन खेलको टिकटबाट प्राप्त रकम बाढ़ी प्रभावितलाई प्रदान गरिने।
0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। दिनेश र जगत बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल शुरू गरौँ हुन त।
8: हुन्छ
9: हुन्छ।
7: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
8: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
10: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
8: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
7: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
8: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
10: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
8: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
7: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
11: नेपाल सरकार विज्ञापन बोर्ड।

देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु धन्छु क्यो रात

चिस्सिएको हाम्रो सम्बन्ध न्यानो हुने आसमा मैले उनका सबै गुनासाहरू सुनिरहे। सायद उनी मबाट टाढा जान चाहन्छिन्, यसैमा खुसी मिल्छ झैं लाग्यो होला। म पनि त त्यही चाहन्छु तिम्रो खुसी। मेरो एउटा बिन्ती मात्र छ, आज तिम्रो जन्मदिन, कम्तीमा आज भए पनि

만나면 아야 아니 저놈 만져라 그때 오잖아.

Yeah, I'm in here. Yeah, buddy.

0: रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। तिर्सुली 3B को सुरुङमा नेपाली सेनाको उद्धार कार्य जारी सम्बन्धी खबरबाट रसुवाको बोटे कोशी नदीमा आएको बाढ़ीका कारण प्रभावित नुवाकोटको माथिल्लो तिर्सुली 3B को सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ। नेपाल सरकारको अनुमतिमा भदौ 13 गते छिनिया उद्धार टोली आफै निजी हेलिकप्टर लिएर नुवाकोटको तिर्सुली पुगेको थियो। उक्त टोली नेपाली सेनासँग समन्वय गरी माथिल्लो तिर्सुली 3B को सुरुङ क्षेत्र पुगेको हो। लगतै यो टोलीले माथिल्लो तिर्सुली 3B को सुरुङ क्षेत्रमा रेकी गरेको थियो। चिनिया उद्धार टोलीले सोही दिन रसुवाको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनामा पनि रेकी गरेको थियो। त्यसपछि दुवै जलविद्युत आयोजनाको रेकी पश्चात उक्त टोलीले नेपाली सेनालाई वस्तुस्थितिबारे जानकारी गराएको थियो। भदौ 14 गते भने सोचिनिया टोली रसुवाको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजना क्षेत्रमा उद्धार कार्यमा केन्द्रित भएको थियो। यता सोही दिन त्रिशुली 3B भने नेपाली सेनाको भैरवनाथ गणका 15 जना र नेपाल विद्युत प्राधिकरणको संयुक्त टोलीद्वारा खोज तथा उद्धारको प्रयास शुरू भएको थियो। आज बिहान 9 बजेतिर नेपाली सेनाको भैरवनाथ गणका 16 जना थपिएर सुरुङ क्षेत्रमा खन्ने काम भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। सो सुरुङमा मानिसहरू फँसेको आशंका गरिएको छ। यता रसुवाको भोटेकोशीमा आएको बाढ़ीबाट प्रभावित रसुवागढ़ी जलविद्युत आयोजनाको सुरुङबाट नेपाली सेनाको टोली बिहान फर्किएको थियो। सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको प्रधानमन्त्री शाहको सचिवालयले जानकारी दिएको छ। सुरुङको अन्तिम भागमा मानिसहरू फँसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो। उक्त संख्याको भित्री भाग अर्थात अन्तिम बिन्दुसम्म पुगेर ड्रोन समेत हवाई उडान खोजी गर्दा पनि मानवीय उपस्थिति नभेटिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै नेपाली सेनाको टोली त्यहाँबाट आज रसुवाको धुन्चे फर्किएको थियो।
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढ़ीका कारण बेपत्तारको एकिम तथ्याङ्क नरहेको जनाएको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतले विपदबाट बेपत्ता भएका व्यक्तिको यकिन संख्या निर्धारण गर्न अझै कठिन रहेको बताउनुभयो। उहाँले हाल स्थानीय तह जिल्ला प्रशासन कार्यालय नेपाल प्रहरी नेपाली सेना सशस्त्र प्रहरी राष्ट्रिय निकुञ्ज तथा हाइड्रो आयोजना लगायत सम्बन्धित निकायबाट विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार आज बिहान 9 बजेसम्म आधिकारिक निकायबाट प्राप्त विवरण अनुसार 4202 जना बेपत्ता छन्। महतका अनुसार उद्धार तथा खोजी कार्य जारी रहेकाले यो संख्या अझै घरबड हुन सक्नेछ। भोटेकोशीको भीषण बाढ़ीमा परि बेपत्ता व्यक्तिमध्ये हालसम्म 919 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। यस्तै सम्पर्कविहीनमा नेपाल प्रहरीका 25 जना नेपाली सेनाका 45 जना सशस्त्र प्रहरी बल नेपालका 13 जना भन्सार कार्यालयका 15 जना अध्यागमन कार्यालयका 3 जना रसुवाका 865 जना नुवाकोटका 1558 जना जलविद्युत आयोजनाका 933 जना मकवानपुरका 65 जना छन्। विदेशी नागरिक 592 जना विदेशी पर्यटकसँगै घुम्न गएका नेपाली 127 जना लाङटाङ राष्ट्रिय निकुञ्जका 3 जना र क्वारेन्टाइन कार्यालयका 3 जना पनि अहिलेसम्म सम्पर्कविहीन छन्। नेपाल प्रहरीले भोटेकोशी बाढ़ीका कारण सम्पर्क विहीनहरूको परिवार र डीएनए परीक्षणका लागि रगतको नमूना उपलब्ध गराउन आग्रह पनि गरेको छ। बाढ़ीपछि बेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकहरूको परिवार र डीएनए परीक्षणका लागि रगतको नमूना उपलब्ध गराउन प्रहरीले आग्रह गरेको हो। बाढ़ी प्रभावित क्षेत्रबाट फेला परेका शव तथा शरीरका अंगको वैज्ञानिक परीक्षण गरी बेपत्ता व्यक्तिसँग मिलान गरेर पहिचान गर्ने प्रक्रिया अघि बढ़ाइएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीले पहिचान प्रक्रिया सहज बनाउन बेपत्ता व्यक्तिका आफन्तमध्ये बाबु आमा छोरा वा छोरीलाई डीएनए नमूना उपलब्ध गराउन आग्रह गरेको छ। नेपालमा रहेका आफन्तले ताजा रगतको नमूना फ्रेश ब्लड उपलब्ध गराउन 2 प्रति पासपोर्ट साइजको फोटोसहित नेपाल प्रहरी अस्पताल महारगंज स्थित प्याथोलोजी ल्याब नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ। त्यस्तै विदेशमा रहेका बेपत्ता व्यक्तिका प्रथम श्रेणीका आफन्तले सम्बन्धित देशको आधिकारिक फोरेन्सिक प्रयोगशालामा डीएनए प्रोफाइलिङ गराउनु पर्नेछ। त्यसरी प्राप्त डीएनए प्रोफाइलको सफ्ट कपी तुलना तथा पहिचानका लागि नेपाल प्रहरीको आधिकारिक इमेलमा पठाउन प्रहरीले आग्रह गरेको छ। प्रहरीका अनुसार डीएनए प्रोफाइल पठाउँदा सम्बन्धित व्यक्तिको पूरा नाम र राष्ट्रियता, पासपोर्ट वा परिचय पत्रको विवरण, बेपत्ता व्यक्तिको मिति र स्थान, आधिकारिक फोरेन्सिक ल्याबबाट प्राप्त डीएनए प्रोफाइल रिपोर्ट तथा डीएनए नमूना दिने व्यक्ति र बेपत्ता व्यक्ति बीचको नाता खोल्ने विवरण समावेश गर्नुपर्नेछ।
0: नेपालले बाढ़ी पीड़ितको पहिचानका लागि सिंगापुरसँग सहयोग माग गरेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्रीले आज आयोजित पत्रकार सम्मेलनमा पीड़ित पहिचानका लागि प्राविधिक सहयोग माग गरेको हो। अमेरिकासँग डीएनए परीक्षण र चीन सिंगापुरसँग उच्च क्षमताका आवश्यक उपकरणका लागि पनि अनुरोध गरिएको छ। जापान र दक्षिण कोरियाबाट पनि थप विशेष सामग्री चाँडै प्राप्त हुने अपेक्षा गरेको मन्त्रालयले जनाएको छ।
2: यो सहयोग के चाहिएको भन्ने विषयमा त हाम्रो गभर्नमेन्टको धारणा स्पष्ट नै छ। हामीलाई रेस्क्यूको लागि, रेस्क्यूमा काम लाग्ने खालको, जस्तो अब टनेललाई खुलाउनको लागि टनेल रेस्क्यू टिमको आवश्यकता, त्यस्तै त्यो पुरिएका बडीहरूलाई पत्ता लगाउनको लागि लाइडार टेक्नोलोजी लगायतका अरू प्राविधिक सहयोगहरू, त्यस्तै भेटिएका बडीहरूलाई हामीले लामो समय राख्नको लागि हामीलाई फ्रिजर्सहरूको आवश्यकता पर्ने भएको हुनाले फ्रिजर्सहरू, कति फ्रिजर्सहरू त आइ पनि सकेका छन् र कति बाटोमा छन् होइन, अनि त्यस्तै अन्य खालको जस्तो डेड बडीजहरूको डीएनए अनालिसिस गर्ने फोरेन्सिक टाइपको सपोर्ट र त्योसँग सम्बन्धित इक्विपमेन्ट्सहरू, सामानहरू, किट्सहरू, यो खालको।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रधानमन्त्री राहत कोषमा भएको पैसा छिटो प्रभावित क्षेत्रमा पठाउन निर्देशन दिनुभएको छ। जनताले विश्वास गरेर हालेको पैसाको पूर्ण सदुपयोग हुनुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। आज आयोजित एक छलफल कार्यक्रममा अर्थमन्त्री डाक्टर वाग्लेले प्रक्रियालाई धेरै प्रशासनिकीकरण गर्दा ढिलाइ भइरहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, प्रभावित क्षेत्रका पालिकालाई रकम दिने कुरामा यो निकायबाट त्यो निकाय गर्दै धेरै प्रशासनिकीकरण हुँदा ढिलाइ भएको छ। हामीसँग कार्यविधि छ, संयन्त्र छ, कानूनले नमिल्ने गर्न मिलेन, मिल्ने कुरामा छिटो गरौं, मेयरबाट सीडीओबाट त्यसलाई औपचारिकता दिने काम गर्दै गर्नुहोला, पैसा चाहिँ पठाइहालौं। जनतामा राहत कोषमा पैसा थुप्रिएको तर प्रभावित क्षेत्रमा पुग्न नसकेको धारणा बनिरहेको उहाँले बताउनुभयो। पब्लिक पर्फर्मेन्स के छ भने राहत कोषमा पैसा थुप्रिएको छ, त्यहाँ पैसा भएन भन्ने छ। हामीले अर्थको संयन्त्रबाट पठाइसकेका छौं, यसलाई उद्धार कोषबाटै पठाउँदा राम्रो सन्देश जान्छ, सरकारले दुरूपयोग गर्दैन र हाम्रो पैसा सम्बन्धित ठाउँमा जान्छ भनेर पैसा ओरिएको छ, त्यसैले यसमा ढिलाइ नगरौं, उहाँले भन्नुभयो। अर्थमन्त्री वाग्लेले पैसा निकासाको विषयमा आजै काम गर्न मुख्य सचिवलाई निर्देशन पनि दिनुभएको छ।
0: विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीबाट प्राप्त 29 टन सहित 30 टन खाद्य सामग्री बाढ़ीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि पठाइएको छ। सो खाद्यान्न सवारी साधन मार्फत रसुवा र नुवाकोटतर्फ पठाइएको कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको सचिवालयले जनाएको छ। विपदबाट प्रभावित नागरिकलाई तत्काल खाद्य सहायता उपलब्ध गराउने उद्देश्यले राहत सामग्री सम्बन्धित प्रभावित क्षेत्रमा पठाइएको हो। कृषि मन्त्री चौधरीले सरकारले प्रभावित क्षेत्रमा खाद्य तथा अन्य आवश्यक सामग्रीको आपूर्ति तथा व्यवस्थापनलाई प्राथमिकता दिँदै आएको बताउनु भएको हो।
1: भुटेकोशी बाढीले सरकारको चौतर्फी आलोचना हुन थालेपछि सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको दौड़धूप शुरू भएको छ। दिउँसो प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्नुभएका सभापति लामिछानेले केही बेर अघि राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्नुभएको हो। भुटेकोशी बाढ़ी प्रभावितले खोज तथा उद्धारमा सरकारको आलोचना गरेपछि लामिछानेको दौड़धूप शुरू भएको छ। राष्ट्रपति पौडेललाई सभापति लामिछानेले भुटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ी र त्यसबाट भएको क्षतिसँगै उद्धार र राहतका लागि भइरहेका गतिविधिबारे ब्रिफिङ गराउनु भएको सभापति लामिछानेको सचिवालयले जनाएको छ। आजै प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटी सरकारले गरिरहेको कामबारे जानकारी लिएपछि सभापति लामिछानेले यसबारे राष्ट्रपतिलाई पनि ब्रिफिङ गर्नुभएको लामिछानेको सचिवालयले जनाएको छ।
0: भोटेकोशी बाढ़ीबाट प्रभावित क्षेत्रमा लगायतका स्थानमा अबको केही दिन वर्षा हुने सम्भावना रहेकाले सतर्क रहेर उद्धारमा खटिन जल तथा मौसम विज्ञान विभागले अपील गरेको छ। बाढ़ीले अस्तव्यस्त बनेका रसुवा, नुवाकोट, धादिङ र गोर्खा क्षेत्रका पहाड़ी र हिमाली भेगका केही स्थानमा अब मध्यमदेखि भारी वर्षाको सम्भावना केही दिन रहेको विभागले भन्दै सचेत गराइरहेको छ। मौसमविद हरिप्रसाद दालका अनुसार ती क्षेत्रसँगै लाङटाङ सिन्धुपाल्चोक गोर्खाका माथिल्लो हिमाली भेगमा केही स्थानमा वर्षाको सम्भावना छ। उहाँले भन्नुभएको छ बाढ़ी आएकै स्थानमा आकस्मिक बहाव आउन सक्छ। तल्लो तटीय क्षेत्रका बासिन्दा र उद्धारकर्मीले मौसमी पूर्व सूचनालाई निरन्तर पछ्याउनु पर्ने देखिएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार कोशी बागमती र गण्डकी प्रदेशको हिमाली पहाड़ी र तराई भूभाग तथा लुम्बिनी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: ले ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ गुड
1: फिरता फिरता 20% सम्म क्यास फिरता
2: जहिले पनि जहाँ पनि
3: क्यास फिरता लिनुभयो त
0: एनसेल प्याक किन्नुभयो त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्यास फिरता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नुभयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
4: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
5: अब बाँकी खबर भोटेको सिंहबारीमा 544 वटा मालवाहक तथा सार्वजनिक सवारी क्षतिग्रस्त भए हुनका साथै करिब 501 जना मजदूर सम्पर्कविहीन भएको प्रारम्भिक तथ्याङ्क निकालिएको छ नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका अध्यक्ष भीम ज्वाला राईका अनुसार अहिलेसम्म 1 जनाको मृत्यु भएको पुष्टि भएको छ भने 17 जना श्रमिक सम्पर्कमा आएका छन् करिब 563 जना श्रमिक प्रभावित भएको राईले बताउनु भएको छ हाम्रा सदस्यको विवरणको आधारमा पारिवारिक रूपसम्म पुगेर संकलन गरेको डाटा हो खोज उद्धारका लागि हाम्रो टीम परिचालित छ तर प्रगति देखिएको छैन उहाँको भनाइ छ यो संख्या अझै बढ़न सक्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले सम्पर्कविहीन श्रमिकको खोजी प्रभावित परिवारलाई तत्काल राहत क्षति तथा प्रभावित श्रमिकको यथार्थ अभिलेख संकलन दीर्घकालीन पुनस्थापना लगायतको विषयमा जोड़ दिएका छन् युनिट्राफका अध्यक्ष सुमन प्रसाद पराजुलीले पर्यटन क्षेत्रमा काम गरिरहेका आफ्ना 93 जना सदस्य सम्पर्कविहीन रहेको जानकारी गराउनु भएको छ
6: एलपी ग्यासका ठूला बुलेट काठमाडौँ भित्रन नसक्ने स्थिति सिर्जना भएपछि सम्भावित अभावलाई ध्यानमा राख्दै वैकल्पिक आपूर्ति व्यवस्थाको तयारी अगाडि बढ़ाइएको छ उद्योग मन्त्रालयले काठमाडौँमा ग्यास आपूर्ति कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा गृह कार्य शुरू गरेको हो धादिङको कृष्ण भीरमा सड़क भाँसिएपछि ग्यास बुलेटहरू ग्यास बोकेर काठमाडौँ आउन तत्कालका लागि सम्भव देखिएको छैन हाल उपत्यकाभित्र संचालित ग्यास उद्योगहरूमा सिधै बुलेट ल्याएर ग्यास अपलोड गर्न सक्ने अवस्था छैन त्यसैले अब उपत्यका बाहिरै रहेका विभिन्न भण्डारण तथा रिफिलिङ प्लान्टहरूमा सिलिण्डर भरेर काठमाडौँ ल्याउने रणनीति तय गरिएको उद्योग मन्त्रालयले जनाएको छ आपूर्ति व्यवस्थालाई निरन्तरता दिन र बजारमा ग्यासको हाहाकार हुन नदिनका लागि नेपाल आय निगम तथा ग्यास उद्योगीहरूबीच कुन ब्रान्डको ग्यास कहाँ भर्न सकिन्छ भन्ने विषयमा केही दिनदेखि छलफल भइरहेको एक ग्यास उद्योगीले बताएका छन् काठमाडौँका लागि तोकिएका ग्यास कम्पनीहरूले देशका विभिन्न भागमा रहेका अन्य स्थापित उद्योगका प्लान्टहरू प्रयोग गर्नेछन् नेपाल आयल निगम स्रोतले तयार गरेको तथ्याङ्क अनुसार एभरेस्ट र सुगम ग्यासले मकवानपुरमा रहेका प्लान्टमा ग्यास भर्नेछन् त्यसै गरी नेपाल ग्यासले चितवनमा रहेको गण्डकी ग्यास र धनुषामा रहेको नारायणी ग्यासको प्लान्ट प्रयोग गरी सिलिण्डर भर्ने तयारी गरेको छ एसपी ग्यासको हकमा पनि नेपाल ग्यासकै नारायणी र गण्डकी प्लान्ट मार्फत ग्यास रिफिलिङ गरिनेछ
5: नेपाली कांग्रेसका सभापति गगन थापा बाढ़ी प्रभावित क्षेत्र पुग्नु भएको छ उहाँ आज बाढ़ी प्रभावित नुवाकोटको विदुर नगरपालिका पुग्नु भएको हो विदुर नगरपालिका 3 का एक व्यक्तिले सभापति थापासँग बाढ़ीमा परेर सम्पर्कविहीन भएकाको उद्धारमा ढिलाइ भइरहेको गुनासो गर्नुभएको छ ती व्यक्तिले आफ्ना आफन्त बाढ़ीमा बेपत्ता भएको सुरुङमा थुनेको गुनासो गर्नुभएको छ सभापति थापाले त्रिशुली अस्पताल होल्डिङ सेन्टर त्रिशुली बजार देवीघाट पारी रडभुवेश्वरी पावर हाउस तुप्सेसम्म पुगेर बाढ़ी पीड़ितको गुनासो सुन्नु भएको छ उहाँ दर्शनटार पिपल डाँडा कुमलटार कोलोनी लगायत ठाउँमा पुगेको सँगै टोलीमा रहेका कंग्रेस विजय ढुंगानाले जानकारी दिनुभएको छ
6: नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढ़ी पहिरो र डुबान पीड़ितको उद्धार राहत तथा पुनस्थापनाका लागि पार्टीका तर्फबाट 1,20,00,000 रूपियाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ आज ललितपुरको च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उहाँले यो जानकारी दिनुभएको हो यो अवसरमा एमालेको बागमती प्रदेश कमिटी र राजधानी विशेष प्रदेश कमिटिका तर्फबाट 10,10,00,000 गरी जम्मा 20,00,000 रूपियाँको चेक अध्यक्ष ओलीलाई हस्तान्तरण गरिएको थियो उक्त सहयोग ग्रहण गर्दै अध्यक्ष ओलीले पार्टीले केन्द्रीय तहबाटै विपद व्यवस्थापनका लागि कोष परिचालन गर्ने र त्यसमा कम्तीमा 1,20,00,000 रूपियाँ संकलन गर्ने बताउनु भएको छ राहत वितरणको मोरालिटीबारे अध्यक्ष ओलीले सरकारी कोषमा रकम जम्मा गरेर मात्र प्रक्रियागत ढिलाइ हुनुभन्दा पीड़ितले प्रत्यक्ष र छिटो राहत पाउने व्यवस्था हुनुपर्नेमा जोड़ दिनुभएको छ।
5: संसद बैठक आह्वानका लागि प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति बैठक भोलि बस्ने भएको छ। आज कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख डोलप्रसाद अर्यालले भोलि नै कार्यव्यवस्था परामर्श समिति बैठक बोलाएर संसद बैठक सञ्चालनको टुंगो लगाउने बताउनु भएको छ। सदन विपदका कारण केही दिन स्थगित गरिएको भए पनि अब तत्काल सञ्चालन गर्न आफूले सभामुखको ध्यानाकर्षण गराएको आङदेम्बेले बताउनु भएको छ। जवाफमा सभामुख अर्यालले कार्यव्यवस्था परामर्शको बैठक पश्चात संसद आह्वान गरिने प्रतिबद्धता जनाएको उहाँले जानकारी दिनुभयो। विपद व्यवस्थापन, राहत वितरण हुन र वास्तविक पीड़ितलाई राज्य भएको अनुभूति दिलाउन संसद तथा संसदीय समितिबाट सूक्ष्म निगरानी र निर्देशन हुनुपर्ने कुरा आफूले राखेको आङदेम्बेको भनाई छ। यता नेपाली कांग्रेसले सदन सञ्चालन गर्न माग गरेको छ। सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सदन चलाउन आग्रह गरेको हो। बाढ़ी प्रभावित जिल्लाका विद्यमान समस्याबारे गहन छलफल गर्ने र उद्धार राहत तथा पुनस्थापना गर्नेबारे एकीकृत रूपमा सुझावसहित ध्यानाकर्षण गराउनु पर्ने भएकाले सदन सुचारू गराउन आग्रह भएको गर्ने निर्णय भएको कंग्रेसले जनाएको छ।
6: बाढ़ी पहिरोका कारण राजमार्ग र पुल बगाएपछि रसुवा जिल्ला जोड्न वैकल्पिक मार्ग खुलाइएको छ, तर उक्त बाटोमा सवारी चाप र साँगुरो भएका कारण गन्तव्यमा पुग्न निकै शास्ति छ। तीन दिन अघि नै काठमाडौँ टोका छ अरे गर्खार पुल आप्र नर्जा लन्च्याङ सरमथली पार्टी खर्क हुँदै बोगटी टार कालिका स्थान धुन्चे सड़क खण्ड चार चक्के साना सवारी साधन सञ्चालन हुने गरी सञ्चालन गरिएको थियो, तर साँगुरो बाटोका कारण दुईतर्फी सवारी आवाजावतमा समस्या छ। कच्ची बाटो, पानी परेका कारण हिलामे छ। कतै कतै नगरपालिका र गाउँपालिकाका डोजर भएको स्थानमा बाटो खुलाउन सहज छ, तर डोजर नपुगेका ठाउँमा गाड़ी पास गर्ने समस्या भइरहेको छ। यसका कारण राहत लिएर जाने सवारी साधन लामो जाममा पर्ने गरेका छन्।
5: नेपाल टेलिकमले आज रसुवाको जीवजीवे र सरमथली तथा धादिङको बेनीघाट र नुवाकोटको तिर्सुली बजार क्षेत्रमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ। भदौ 10 भोटेको शिवबाड़ीले क्षेत्रको संचार सेवा टुटेको थियो। यससँगै बाढ़ीबाट प्रभावित भएका 120 टावर मध्ये 110 पुनः सञ्चालनमा ल्याएको टेलिकमले जनाएको छ। जीवजीवे टावरमा भोरली, चिती, गाईसौरा, भोरले लगायत 9 कुण्ड गाउँपालिकाको वडा नम्बर 5 र 6 को विभिन्न स्थानका सेवाग्राही लाभान्वित हुने बताइएको छ। यस्तै सरमथली टावरबाट यार्सा, लच्याङ, सीमाबन्दी, बिजुली जोङ लगायत आसपासका क्षेत्रमा सेवाग्राही लाभान्वित हुनेछन्। बेनीघाट साइडबाट बेनीघाट बजार लगायत आसपासका क्षेत्र र त्रिशुली साइडबाट त्रिशुली बजार ढुङ्गे आसपासका क्षेत्रमा संचार सेवा सहज हुने टेलिकमले जनाएको छ।
6: नेपालमा आएको विनाशकारी बाढ़ीको प्रतिकार्य स्वरूप अस्ट्रेलिया सरकारले उद्धार तथा मानवीय सहायता सामग्री पठाउने भएको छ। अस्ट्रेलियाली रक्षा मन्त्रालयले राहत सामग्री उपकरण र जनशक्ति बोकेको रोयल अस्ट्रेलियन एयर फोर्सको C-17A ग्लोबमास्टर 3 विमान नेपाल पठाउन लागेको जानकारी दिएको छ। नेपालले बिहोरिरहेको विपदमा सिंगो अस्ट्रेलिया सरकारको साझा प्रतिकार्य अन्तर्गत यो सहयोग उपलब्ध गराउन लागि अस्ट्रेलियाको विदेश मन्त्रालयले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: एकमात्र डीटीएच सेवा डिश हो, डिश हो खुशी को कनेक्शन। यो आवाज हो नेपाली रेडियो नेटवर्क को, जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। साताको पहिलो दिन आज पनि धितोपत्र बजार नेप्सेमा दोहोर अङ्कको ठूलो गिरावट देखिएको छ। रसुवा लगायतका क्षेत्रमा बाढ़ी र पहिरोका कारण जनजीवन प्रभावित भइरहँदा त्यसको प्रत्यक्ष तथा अप्रत्यक्ष असर लगानीकर्ताको मनोबलमा पनि देखिएको हो। तर नेप्से यस अघि पनि निरन्तर ओह्रालो लागिरहेको थियो। नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार आज परिसूचक 47.29 अङ्क अर्थात 1.84% घटेर 2,510.01 बिन्दुमा ओर्लिएको छ। बजार खुलेदेखि नै ओह्रालो लागेको नेप्से अन्तिम समयसम्म सम्हालिनै सकेन।
2: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा बाढ़ीपछिको पुननिर्माणका लागि 3 दिनभित्र ठोस कार्य ढाँचा पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। सिमदरबारमा आज आयोजित बैठकमा बोल्दै मन्त्री लम्सालले उद्धार र राहतको चरणसँगै अब पुननिर्माणको प्रक्रियामा प्रवेश गर्नुपर्ने बताउनु भएको हो। मन्त्री लम्सालले राष्ट्रिय योजना आयोगको मुख्य सचिव र विज्ञ सुशील गेवाली सहितको टोलीलाई विद्यमान ऐन कानूनको परिधिभित्र रहेर कार्य ढाँचा तयार पार्न निर्देशन दिनुभएको छ। नयाँ संरचना खड़ा गर्दा समय लाग्ने भएकाले हालकै कानूनी व्यवस्थालाई टेकेर विगतको पुननिर्माण प्राधिकरण जस्तै शक्तिशाली र प्रभावकारी ढंगले काम गर्न सक्ने संयन्त्रको परिकल्पना गर्न उहाँले आग्रह गर्नुभएको छ।
1: अब विदेशका खबर। अमेरिकी सरकारले नेपाल भ्रमण सम्बन्धी ट्राभल एडभाइजरी अध्यावधि गर्दै रसुवा जिल्लाको रसुवागढ़ी टिमुरे स्याफ्रुवेशी क्षेत्र तथा नेपाल चीन सीमा नाका क्षेत्रमा कुनै पनि कारणले यात्रा नगर्न आग्रह गरेको छ। अमेरिकी सरकारका अनुसार 2026 अगस्त 26 आएको ठूलो बाढ़ीपछि उक्त क्षेत्रमा सड़क तथा यातायात र संचार सेवा प्रभावित हुनुका साथै खोज तथा उद्धार र पुनस्थापना कार्य जारी रहेकाले जोखिम उच्च रहेको छ। थप बाढ़ी र पहिरोको सम्भावना समेत रहेको अमेरिकी सरकारले उल्लेख गरेको छ। अमेरिकाले उक्त प्रभावित क्षेत्रलाई लेभल 4 यात्रा नगर्नु श्रेणीमा राखेको छ। प्रभावित क्षेत्रमा भोटेकोशी त्रिशुली र नारायणी नदी आसपासका बस्तीहरू पनि समेटिएका छन्। अमेरिकी सरकारले नदी किनार होचा भूभाग क्षतिग्रस्त पुल तथा अस्थिर भिरालो क्षेत्रमा नजान सुझाव दिएको छ। नेपाली अधिकारीले दिएको उद्धार तथा सुरक्षित स्थानतर्फ जाने आदेश पालना गर्न पनि अमेरिकी सरकारले आग्रह गरेको छ।
2: बंगलादेशको संसदले नेपालमा आएको विनाशकारी बाढ़ीमा परिज्यान गुमाउने प्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव सर्वसमितिले पारित गरेको छ। शोक प्रस्तावमा शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरिएको छ। यता नेपाल संघको सीमावर्ती क्षेत्रमा गत साता आएको विनाशकारी बाढ़ीबारे अनलाइनमा गलत सूचना फैलाएको आरोपमा चीनमा कम्तीमा 12 जनामाथि कार्यवाही गरिएको छ। चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले आज जारी गरेको सूचना अनुसार विपदका विषयमा जनतालाई भ्रमित पार्ने उद्देश्यले झुटा सूचना सिर्जना तथा प्रसार गरेको आरोपमा 10 जनालाई प्रशासनिक कार्यवाही गरेको हो। अधिकारीले ती व्यक्तिले सामाजिक सञ्जालमा फैलाएको भनिएको गलत सूचनाका उदाहरण समेत सार्वजनिक गरेका छन्। यता भारतका रक्षा मन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावासमा पुगेर आज नेपालमा हालै आएको विनाशकारी बाढ़ीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। दूतावासमा राखिएको पुस्तिकामा हस्ताक्षर गर्दै रक्षा मन्त्री सिंहले भारतीय सरकार जनताको तर्फबाट नेपाल सरकार तथा सम्पूर्ण नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेका हुन्।
1: अब खेल खबर। नेपालले एसएससी प्रिमियर कपमा विजयी शुरूआत गरेको छ। नेपालले बहरान विरूद्ध 7 विकेटको जीत निकालेको हो। आज मलेसियाको यूकेएम यूएसडी ओभलमा बहराइनले प्रस्तुत गरेको 88 रनको लक्ष्य नेपालले 21 ओभरमा 3 विकेट गुमाएर पूरा गर्यो। नेपालका अर्जुन कुमारले अभिजित 36, रोहित कुमार पौडेलले अभिजित 19, आसिप शेखले 18 र देव खनालले 10 रन बनाए। बहराइनका इमरान जावेद अनवरले 2 विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन 36.2 ओभरमा 87 रनमै समेटिएको थियो। बहराइनका फैज अहमदले 15, मोहम्मद बासिमले 13 र अली दाउदले 10 रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक 5 विकेट लिए। 10 ओभर बलिङ गरेका उनले 4 मेडन सहित 14 रन खर्चिए। यसै गरी ललित नारायण राजवंशीले 3 र करण केसीले 2 विकेट लिए। अब नेपालले बिहिबार घरेलू टोली मलेसियाको सामना गर्नेछ।
2: नेपाल भलिबल लीग एनभीएलले भोटेको सी बाढ़ी पीड़ितको सहयोगका लागि लीगको पहिलो दिनको टिकट बिक्रीबाट संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ। एनभीएलले गत 19 गते हुने पहिलो दिनका खेलको टिकट बिक्रीबाट प्राप्त सम्पूर्ण रकम बाढ़ी पीड़ितको उद्धार तथा राहतका लागि कोषमा उपलब्ध गराउने घोषणा गरेको हो। एनभीएलका टिकटहरू खल्ती बाई आईएमई मार्फत अनलाइन तथा त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलबाट खरिद गर्न सकिनेछ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
1: त्रिशुली त्रिवेदीको सुरुङमा उद्धार कार्य जारी। विश्व खाद्य कार्यक्रमबाट प्राप्त 29 टन खाद्य सामग्री बाढ़ी प्रभावित क्षेत्र पठाइयो। प्रधानमन्त्री राहत कोषमा भएको पैसा छिटो प्रभावित क्षेत्रमा पठाउन अर्थमन्त्रीको निर्देशन।
2: रसुवा बाढ़ीका बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुश्किल। डीएनएका लागि रगतको नमूना दिन बेपत्ताका परिवारलाई प्रहरीको आग्रह। सरकारको आलोचना ढाक्न राष्ट्रपा सभापति लामिछानेको दौड़धूप। प्रधानमन्त्री बालेनसँगको भेट लगत्तै राष्ट्रपति पौडेललाई ब्रिफिङ।
1: कृष्ण भीरमा सड़क भाँचिएपछि ग्यास बुलेट काठमाडौँ भित्र्याउन समस्या। उपत्यका बाहिरी सिलिण्डर भरेर ल्याउने तयारी। बाढ़ीपछि 500 जना यातायात मजदूर सम्पर्कविहीन। रसुवा नुवाकोट र धादिङका थप क्षेत्रमा संचार सेवा पुनः सञ्चालनमा।
2: सीमावर्ती क्षेत्रमा बाढ़ीबारे गलत सूचना फैलाउनेलाई चीनले गर्यो कार्यवाही। नेपाल सम्बन्धी अमेरिकाको ट्रावल एडभाइजरी अध्यावधिक। नेपाली दूतावास पुगेर भारतका रक्षा मन्त्रीद्वारा उद्धारमा सघाउने प्रतिबद्धता।
1: र एसीसी प्रिमियर कपमा नेपालको विजयी शुरूआत। बहराइन 7 विकेटले पराजित। एनबीएलको पहिलो दिनको टिकट बिक्रीबाट आएको रकम उद्धार कोषमा जम्मा हुने।
2: अवस्त नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: यो बेलासम्म घाइतेहरू 267 जना उपचाररत र कतिपय डिस्चार्ज पनि भइसक्नु भएको छ। यसको डिटेल चाहिँ यहाँहरूले हाम्रो वेबसाइट र फेसबुक पेज लगायत हामीले डीआरआर रिपोर्टर्स ग्रुपमा पनि सेयर गरिरहेका छौँ। यहाँहरूले सकेसम्म त्यो सेयरलाई चाहिँ बढीभन्दा बढी जनता सामु जनता समक्ष पुर्याउनु हुनेछ भन्ने अपेक्षा पनि गर्छौँ र अनुरोध पनि गर्छौँ।
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक नपरी हेलिकप्टर मार्फत उद्धारको माग नगर्न आग्रह गरेको छ। आपतकालीन अवस्थामा अत्यावश्यक खोज तथा उद्धारका साथै राहत सामग्री ढुवानीका लागि हेलिकप्टरको प्रयोग गर्नुपर्ने भएकाले अनावश्यक काममा माग नगर्न प्राधिकरणले सम्बन्धित पक्षलाई आग्रह गरेको हो। कम प्रभावित अप्रभावित तथा उच्च ठाउँमा सुरक्षित रहेका व्यक्तिबाट समेत हवाई उद्धारको माग भइरहेको प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। भोटेकोशी बाढ़ीबाट रसुवा नुवाकोट धादिङ गोर्खा र तनहुका प्रभावित क्षेत्रबाट अहिलेसम्म 252 विदेशी र 3344 नेपाली गरी 3596 जनाको हवाई उद्धार भइसकेको प्राधिकरणको तथ्याङ्क रहेको छ। रसुवाको भोटेकोशीमा गएको बाढ़ीमा परेर ज्यान गुमाउनेहरूको पशुपति आर्यघाट एवं भीष्मेश्वर घाटमा निशुल्क दाह संस्कार गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषले रसुवा बाढ़ीमा परेर ज्यान गुमाउनेहरूको निशुल्क दाह संस्कार गर्ने गरी सबै व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोष संचालक परिषदका सदस्य केदारमान भण्डारीले जानकारी दिनुभयो। निशुल्क दाह संस्कारका लागि शरद राज वैद्यलाई सम्पर्क गर्न पनि कोषले आह्वान गरेको छ। वैद्यको सम्पर्क नम्बर 9841229994 रहेको छ। अन्य थप जानकारी आवश्यक परेमा कोषको कार्यालयमा सम्पर्क गर्न सकिने संचालक परिषदका सदस्य भण्डारीले बताउनुभयो। नेपालमा भएको विपदबाट प्रभावितको सहायताका लागि भारतको सिक्किमले आवश्यक राहत तथा स्वास्थ्य सहायता सामग्री पठाएको छ। सिक्किम क्रान्तिकारी मोर्चाको टोलीलाई मुख्यमन्त्री प्रेमसिंह गोलेले सिक्किम फर नेपाल अभियान अन्तर्गत राहत र स्वास्थ्य सामग्री बोकेको गाड़ीलाई आज विदाई गरेको हो। सिक्किमको यो पहलले विपदको समयमा मानवीय संवेदना करूणा र भातृत्वको भावना प्रस्तुत गरेको मुख्यमन्त्री गोलेले उल्लेख गर्नुभयो। नेपाली कांग्रेसका सांसदहरूले हालैको अविरल वर्षा र बाढ़ी पहिरोबाट प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि आफ्नो आधा महिनाको पारिश्रमिक तलब सहयोग गर्ने निर्णय गरेको छ। आज बसेको कांग्रेस संसदीय दलको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक वासना थापाले प्राकृतिक विपत्तिमा परेकाहरूको सहयोगका लागि दलका सबै सदस्यहरूले आधा महिनाको तलब पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय भएको कांग्रेस प्रमुख सचेतक वासना थापाले जानकारी दिनुभयो।
2: उहाँहरूप्रति श्रद्धाञ्जली दिँदै अबको नयाँ पाटो कसरी अगाडि बढ्ने र हामीले कसरी सहयोग गर्ने भन्ने विषयमा यहाँ छलफल भयो र सबै मान्यज्यूहरूबाट राहत स्वरूप हामीले आधा महिनाको आफ्नो पारिश्रमिक पनि भनौँ या आधा महिनाको तलब चाहिँ त्यहाँ हामीले पार्टीको राहत कोषमा चाहिँ जम्मा गर्ने निर्णय पनि गरेका छौँ।
1: पतञ्जलि नेपालले रसुवाको भोटेकोशी बाढ़ीबाट प्रभावितहरूको सहयोगार्थ 2,11,00,000 रूपियाँ सरकारी राहत कोषमा उपलब्ध गराएको छ। प्रधानमन्त्री देवी प्रकोप राहत कोषमा पतञ्जलिले उक्त रकम उपलब्ध गराएको हो। अविरल वर्षापछिको बाढ़ी पहिरोले सड़क अवरूद्ध भएपछि बजारमा खाद्यान्न तथा खाना

0: तयारी गरेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्चालले रसुवा बाढ़ीपछिको पुननिर्माणका लागि तीन दिनभित्र कार्य ढाँचा पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। सिंहदरबारमा आज आयोजित बैठकमा मन्त्री लम्चालले उद्धार र राहतको चरणसँगै अब पुननिर्माणको प्रक्रियामा प्रवेश गर्नुपर्ने बताउनुभयो। वहाँले राष्ट्रिय योजना आयोग मुख्य सचिव विज्ञ सुनिल ग्यावोली सहितको टोलीलाई विद्यमान ऐन कानूनको परिधिभित्र रहेर कार्य ढाँचा तयार पार्न निर्देशन दिनुभएको हो।
1: अब हामीले पुननिर्माण चाहिँ कसरी गर्ने त्यसको कंक्रिट फ्रेमवर्क सहित तीन दिनभित्र हाम्रो योजना आयोग मुख्य सचिव र हाम्रो विज्ञ सुशील ग्यावाली हजुरहरू लगायत टिम बसेर त्यो दिइहाल्नु पर्यो। यसरी दिनु पर्यो कि धेरै त्यो गठन गर्नको लागि समय पनि नलागोस् र अहिलेको सकेसम्म नयाँ एन्टिटी पनि खडा नगरौं। अहिलेको जुन प्रोसेस छ, जुन अहिलेको हाम्रो ऐन कानूनहरू छ, त्यसै टेकेर गर्न सकिन्छ कि तर एकदम हाई पावर हुनु न पहिला नेपाल रिकन्स्ट्रक्सन अथोरिटी प्यारलमा काम गर्न सक्ने एउटा बढ़ीको विधिसहित हजुरहरूले तीन दिनभित्र पेश गरिदिनु।
0: बाढ़ी प्रभावित रसुवा र नुवाकोटका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै मध्य प्रदेश सहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभाग का थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद विभूति पोखरेलले सीआईएनलाई जानकारी दिनुभयो।
2: रातिको मौसमको कुरा गर्न पर्दाखेरि राति त्यसै भएर साधारण बाटोमा रातिको हकमान पोखरी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षा हिमपातको सम्भावना रहेको छ। साथै मध्य प्रदेश कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा भने मेघगर्जन चट्याङ सहित मध्यमसम्म बाढ़ीबाट प्रभावित क्षेत्रको मौसमको कुरा गर्नु पर्दाखेरि आज रातिको हकमा चाहिँ रसुवा र नुवाकोट जिल्लाका चाहिँ धेरै ठाउँमा मध्यम वर्षा र एक दुई ठाउँमा चाहिँ भारी वर्षा पनि सम्भावना रहेछ भने दार्जीलिङ, गोर्खा र चितवन जिल्लाका केही ठाउँमा मध्यम वर्षा सम्भावना
0: भारी वर्षाको सम्भावना रहेका तथा बाढ़ी प्रभावित क्षेत्रका वासिन्दालाई आवश्यक सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ। गएको असार 23 गतिको पहिरोका कारण अवरूद्ध मेची राजमार्गमा आजदेखि गाड़ी चल्न थालेका छन्। मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका नौमा रहेको इलाम राजदुवाली सड़क खण्ड मरमत गरेपछि आज बिहानदेखि साना गाड़ी चल्न थालेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो। साझा खबरमा अब खेल खबर। एसीसी प्रीमियर कप क्रिकेटमा नेपालले बहराइनलाई 7 विकेटले हराउँदै विजय शुरूआत गरेको छ। मलेसियाको बंगस्थित वाईएसडी युकेम क्रिकेट ओभलमा बहराइनले दिएको 88 रनको लक्ष्य नेपालले 21 ओभरमा 3 विकेट गुमाएर पूरा गर्यो। अर्जुन कुमारले नट आउट 36 र रोहित पौडेलले नट आउट 19 रन बनाए। यसअघि बहराइन 36.2 ओभरमा 87 रनमा अल आउट भएको थियो। नेपालका कप्तान सन्दीप लामिसानेले 5, ललित राजवंशीले 3 र करण केसीले 2 विकेटले समूह एमा नेपाल सहित बहराइन, हङकङ, मलेसिया र साउदी अरबिया छन् भने समूह बीमा यूएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। दुवै समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको विजेताले आगामी वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। फाइनल भदौ 27 गते शनिबार हुनेछ।
3: बाढ़ी प्रभावित क्षेत्रमा संक्रमण फैलन नदिन र मानसिक तथा शारीरिक स्वास्थ्यमा ध्यान दिनुपर्ने कुरा
4: त्यही अब अलि आइडेन्टिफाइड हामीले चाहिँ डाटा राखेका छौँ, मानसिक स्वास्थ्यको पनि डाटा राखेका छौँ र उहाँहरू आइडेन्टिफाइड पर्सनहरूलाई चाहिँ हामीले बोलाएर त्यो काउन्सिलिङको काम अगाडि बढाउने भनेर तयारी पनि गरेका छौँ, योजना पनि छ र काउन्सिलरहरूलाई पनि हामी तयारी अवस्थामा राखेका छौँ।
3: यो विपत्तिमा परामर्शलाई जोड कुराकानीसँगै जिल्ला जिल्लाबाट बेपत्ता आफन्त खोज्न र सुहा नुवाकोट पुग्नेहरूको संख्या बढ़दो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्।

0: सर्तहरु लागू हुने छन्। एनसेल नेपालकै लागि।
1: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
2: हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
1: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
2: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विपत्तिको समयमा रोग नफैलोस् र भएका रोगहरू पनि जटिल नहुन् भनेर मानसिक तथा शारीरिक परामर्श दिनु निकै आवश्यक हुन्छ। साथी सुशीला श्रेष्ठले देवीघाट आयुर्वेद वैकल्पिक चिकित्सालयका आयुर्वेद तथा वैकल्पिक चिकित्सक नरेन्द्र प्रसाद गिरीसँग कुराकानी गर्नुभएको छ।
5: अहिलेको अवस्था भनेको अलि दिनानुदिन चाहिँ अलिकति सामान्य हुँदै गइरहेको छ। हामीले यहाँ चाहिँ स्वास्थ्य सेवाहरू दिइरहेको छौँ। अझै पनि केही घाइतेहरू र बढी जस्तो चाहिँ होल्डिङ सेन्टरका बिरामीहरू चाहिँ हामी यहाँ आउनुहुन्छ र हाम्रो चाहिँ दुईवटा छ। अहिले हामीले स्वास्थ्य सेवा पनि प्रदान गरिरहेका छौँ र होल्डिङ सेन्टरको रूपमा पनि अलिकति आश्रय दिइरहेको अवस्था छ। यहाँ चाहिँ हाम्रो प्रभावितहरू हिजो रातिको कुरा गर्दा हामीसँग 108 चाहिँ होल्डिङ सेन्टरमा हुनुहुन्थ्यो। उहाँहरूको नामावली सहित हामीसँग डाटा छ र हामीले हिजो चाहिँ 103 यहाँबाट होल्डिङ सेन्टरका सेवाग्राहीहरूलाई हामीले सेवा दियो र केही घाइतेहरूलाई पनि साथमा चाहिँ सेवा दिएको अवस्था छ।
6: घाइते चाहिँ कति हुनुहुन्छ यहाँनिर?
5: यहाँ घाइते भनेको अहिले चाहिँ हाम्रो बाढीबाटै प्रभावित भएर घाइते चाहिँ 14 हाम्रो यहाँ भर्ना हुनुहुन्छ। उहाँको स्वास्थ्य अवस्था चाहिँ अहिले स्थिर छ। हामीले चाहिँ 1 चाहिँ रिफर गरेको छौँ केही दिन अगाडि ट्रमा सेन्टरमा।
6: जो जो घाइते हुनुभयो उहाँलाई उपचार गराउनु भएको छ, तर घाइते नहुनुभएकाहरूको अवस्था चाहिँ कस्तो छ? मानसिक रूपमा, शारीरिक रूपमा त उहाँ ठिक देखिनुभयो?
5: अब शारीरिक रूपमा पनि अहिले भन्दाखेरि अब शारीरिक र मानसिक दुइटै पक्ष छ। शारीरिक रूपमा चाहिँ यतिखेर पहिला चाहिँ अब ठिकठाक भए पनि अहिले चाहिँ धेरैमा चाहिँ रुगाखोकी देखिसकेको अवस्था छ। केहीमा चाहिँ डायरियाको पनि समस्याहरू देखिसकेको अवस्था छ। केहीमा चाहिँ एनिमल बाइट्स पनि कुकुरले पनि टोकेको अवस्था छ। अनि अब मानसिक रूपमा भन्दाखेरि चाहिँ यतिखेर चाहिँ घाँसपास कपासकै धपेडीमा उहाँहरू हुनुहुन्छ। त्यस कारणले मानसिक रूपमा चाहिँ भित्री भए पनि बाहिर चाहिँ सतम आइसकेको छैन र कतिपय विस्थापित परिवारहरूको चाहिँ उहाँले दीर्घ रोगसँग चाहिँ पीडित हुनुहुन्थ्यो अनि कतिपयले चाहिँ केही औषधहरू खाइरहनु भएको थियो। कतिपयको ती औषधहरू छुटेको अवस्था पनि छ र कतिपयले मानसिक पनि औषधि खानुहुँदो रहेछ। ती औषधि छुटेको र के औषधि खाएको पनि थाहा नभएको अवस्था छ। त्यसो हुँदा चाहिँ अलिकति स्वास्थ्यमा अझै बढी जोखिम बढेको अवस्था छ र हामी कहाँ जतिजना आउनु भएको छ सेवा लिनलाई, हामीले चाहिँ सकभर ती उच्च रक्तचाप, मधुमेह, दमहरू यस्ताको पनि औषधिहरू
6: दिइरहेका छौँ।
5: हामीले त्यही नसर्ने रोगहरूका औषधि पनि दिइरहेका छौँ र साथमा चाहिँ अहिले उहाँलाई भइरहेको समस्या जुन छ त्यसको पनि औषधिहरू उपचारहरू गरिरहेको छ।
6: मानसिक स्वास्थ्यको बारेमा चाहिँ केही सोचिएको छ कि छैन? यहाँनिर काउन्सिलिङको सेवाहरू त्यस्तो सुरुवात गरिएको छ कि छैन?
5: एकदम त्यसको चाहिँ धेरै सोचिरहेका छौँ हामीले र हामीले चाहिँ के छ भने अहिले अक्युट स्टेजमा चाहिँ खासै धेरै यो सतहमा नआएको हुनाले र केही हाम्रो भर्ना भएका बिरामीहरूलाई चाहिँ हामीले यहाँबाट धेरै मानसिक स्वास्थ्यमा काम गर्ने धेरैजना यहाँ चिकित्सकहरू, काउन्सिलरहरू पनि हाम्रो सम्पर्कमा हुन्छ। हामीले भर्ना गरेका केही घाइतेहरूलाई चाहिँ हामीले केही मानसिक काउन्सिलिङहरू गरेका छौँ भने होल्डिङ सेन्टरमै गर्न चाहिँ अहिले राहत वितरणको पनि काम भएको र उहाँहरू चाहिँ बिहान छिट्टै राहत लिनको लागि निस्कने र साँझ चाहिँ यहाँ आएर बस्ने भएको हुँदा चाहिँ उहाँ दिउँसो चाहिँ त्यति अभाइलेबल हुन नसक्नु भएको हुनाले अब त्यो राहत वितरणको केही काम सकिने बित्तिकै चाहिँ हामीले ती अब अलि आइडेन्टिफाइड हामीले चाहिँ डाटा राखेका छौँ मानसिक स्वास्थ्यको पनि डाटा राखेका छौँ र उहाँहरू आइडेन्टिफाइड पर्सनहरूलाई चाहिँ हामीले बोलाएर त्यो काउन्सिलिङको काम अगाडि बढाउने भनेर तयारी पनि गरेका छौँ, योजना पनि छ र काउन्सिलरहरूलाई पनि हामीले तयारी अवस्थामा राखेका छौँ।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जिल्ला जिल्लाबाट बेपत्ता आफन्त खोज्न रसुवा नुवाकोट पुग्नेको संख्या बढ्दो।
7: भाइ टिमोरियामा बेपत्ता हुनुहुन्छ, त्यो लागि केही उद्धार मिल्छ कि भनेर
4: स्थलगत सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छ,
9: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
8: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
9: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
8: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
9: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
8: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउँ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
10: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्, क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
4: साझा खबरमा अब मिलिजुली नेपाली महत्वपूर्ण जानकारी तथा सूचना। अस्थायी आश्रय स्थल र शौचालयको दूरी कायम गर्न स्वास्थ्य विज्ञहरूले अनुरोध गरेका छन्। बाल तथा मुटु रोग विशेषज्ञ डाक्टर नारायण बस्नेतले अस्थायी आश्रय स्थल र शौचालयको दूरी कम्तीमा पनि 50 मिटरको फरक हुनुपर्ने बताउनु भएको छ। यसरी बस्ने ठाउँ र शौचालयको दूरी कायम गर्दा संक्रामक रोग लाग्नबाट जोगिने उहाँले बताउनु भएको छ। डाक्टर बस्नेतका अनुसार बालबालिका र ठूलो मानिसका लागि छुट्टा छुट्टै अस्थायी शौचालय बनाउन समेत अनुरोध गरिएको छ। तपाईंले रसुवा बाढ़ी प्रभावितका लागि पठाउनु भएको पैसा अरू कुनै व्यक्तिको खातामा त पुगेको छैन, सावधानी अपनाउनुहोस् है। खास गरी मोबाइल एप्लिकेशनबाट पैसा पठाउँदा विशेष सावधानी अपनाउनु पर्दछ। सरकारले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्न विभिन्न बैंकको QR खाता र नम्बरहरू सार्वजनिक गरेको छ। रकम पठाउनु अघि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषको खाता, QR वा लिंक आधिकारिक हो वा होइन राम्रोसँग जाँच गर्नुहोस्। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष लेखिएको संकेत आए भने मात्र पैसा पठाउनुहोस्। नुवाकोटमा 16 आश्रय स्थल सञ्चालनमा ल्याइएको छ, जसमध्ये विदु नगरपालिका तुप्चे क्षेत्रका प्रभावितलाई पुस्तकालय शिविर, त्रिशुली ढुंगे क्षेत्र र सिमचौरका प्रभावितलाई सेफ हाउस र क्रियापुत्री भवन, बेत्रावतीका प्रभावितलाई स्वास्थ्य चौकी, बट्टार क्षेत्रका प्रभावितलाई कवर हल तथा देवीघाटका प्रभावितलाई आयुर्वेद वैकल्पिक चिकित्सालयमा संचालित आश्रय स्थलमा राखिएको छ। यसै गरी बेत्रावती भैंसे क्षेत्रका प्रभावितलाई सुन्दरी कैरिनी मावी तथा त्रिशुली बजार क्षेत्रका प्रभावितलाई कोलनी कवर हल, भैरूम मावी रिमाल डाँडा र इन्द्रायणी माविमा बनाइएका शिविरमा राखिएको छ। विदुर 3 देवीघाट शिरखाली क्षेत्रका प्रभावितलाई रण भुवनेश्वरी मावी र ओडा कार्यालयमा व्यवस्थापन गरिएको छ। विदुर 9 प्रभावितलाई त्रिशुली मावी र सुलक्षणा माध्यमिक विद्यालयमा राखिएको छ। बेलकोट गढीको रातमाटे जिलिङ क्षेत्रका प्रभावितलाई महादेव मावी, किस्पाङ गाउँपालिका 5 प्रभावितलाई कार्की मनकामना मावी र त्रिभुवन मावी तथा रसुवाका केही प्रभावितलाई बट्टारको तामाङ प्लाजामा राखिएको छ। तपाईंलाई पनि आश्रय स्थलको खाँचो छ भने आफूलाई नजिक परेको स्थानमा गएर बस्न सक्नुहुनेछ। रसुवा जिल्लाका विभिन्न 10 ठाउँमा अस्थायी आश्रयस्थल सञ्चालनमा रहेका छन्। उत्तर गया गाउँपालिका 2 को डाँडा गाउँ, आमा छोदिङ्गो गाउँपालिका 1 र 2 को हाकु, पाङलिङ र ग्रेमा आश्रयस्थल सञ्चालनमा छन्। त्यस्तै गोसाईकुण्ड गाउँपालिका 1, 2, 3 र 5 को थुमन, दालफेदी, खैदी, बुद्धिम, लिङलिङ र स्याप्रोबेसीमा आश्रयस्थलहरू सञ्चालनमा रहेका छन्। बाढ़ी र पहिरोको जोखिम भएका घर परिवार आफूलाई नजिक पर्ने आश्रयस्थलमा बस्न सक्नुहुनेछ। बाढ़ी प्रभावित रसुवा र नुवाकोट जिल्लामा स्वास्थ्य उपचारका लागि विभिन्न अस्थायी शिविरहरू सञ्चालनमा रहेका छन्। रसुवामा प्रभावितका लागि धुन्चे स्थित रसुवा अस्पताल, स्याप्रोबेसीमा वीर अस्पतालको टोली, हेलिकप्टर मार्फत प्रादेशिक अस्पतालको टीम, रसुवा अस्पतालमा सशस्त्र प्रहरी बलका स्वास्थ्यकर्मी र हेलिकप्टर मार्फत नेपाल आर्मीको स्वास्थ्य टोली उपचारमा खटिएका छन्। यता उद्धार गरिएका घाइतेका लागि नुवाकोटको विदुर 2 रहेको सेफ हाउस, देवीघाट आयुर्वेद वैकल्पिक चिकित्सालय, बेलकोटगढ़ी 7 महादेव माध्यमिक विद्यालय र विदुर 9 सुलक्षणा माध्यमिक विद्यालयमा मेडिकल टोलीले स्वास्थ्य उपचार गरिरहेको छ। रसुवाको भोटेकोशी नदीमा बाढ़ी आए लगत्तै प्रभावित रसुवागढ़ी जलविद्युत आयोजनाको सुरूङभित्र खोजी गर्दा कुनै पनि मानिस भेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ। सुरूङको अन्तिम भागमा मानिसहरू फँसेको आशंका गरिएपछि सेनाको टोली, इन्जिनियर र ड्रोन टोली सहित खोजीमा जुटिएका थिए। सुरूङको भित्री भाग अर्थात अन्तिम बिन्दुसम्म नै पुगेर ड्रोन समेत उडाई खोजी गर्दा पनि मानवीय उपस्थिति नभेटिएको बताइएको छ। सुरूङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको हो। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले धेरै जिल्लाका मानिसहरूलाई बेपत्ता बनाएको छ। जिल्लाबाट बेपत्ता आफन्त खोज्न रसुवा नुवाकोट पुग्नेको संख्या पनि बढ़दो छ। साथी लील प्रकाश चन्दको स्थलगत रिपोर्ट।
11: अहिले म छु श्री नम्बर 1 सैन्य तालिम केन्द्र त्रिशुली, जहाँ रसुवा बाढ़ी गएको 6 बित्दाखेरि पनि कतिपय व्यक्तिहरूको आफन्त इष्टमित्र नभेटिएको कारणले गर्दा खोज तलासको लागि आशा अपेक्षा बोक्दै यहाँ आउने थुप्रै व्यक्तिहरूको संख्या दिनदिनै बढ़िराखेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटले नागरिक सहायता कक्षको शुरूआत गरेको छ। यहाँ हराएका व्यक्तिहरूको खोज तलास केन्द्रको रूपमा पनि यहाँ स्थापना गरिएको छ। आफन्तको तस्विर हातमा लिएर कसैले खोजीको लागि सहयोग गरिदिन्छ कि भन्ने उद्देश्य लिएर यहाँ थुप्रै व्यक्तिहरू पछाडिसम्म हामी देख्न सक्छौं। दायाँ बायाँ ठूलो संख्याको भीड़ लागिराखेको छ। एकजना हुनुहुन्छ, उहाँको हातमा एउटा पन्ना पनि छ र एउटा फोटो पनि म देखिराखेको छु।
12: मेरो श्याम कुमार श्रेष्ठ, म चाहिँ यो धादिङ जिल्ला सिद्धालेख 5 कुमपुर गाविसको, मेरो भदैनी शालीको बुढा हुन्, उहाँ चाहिँ टिचर काम गर्नुहुन्थ्यो गणित टिचरको। उहाँले चाहिँ यो नियुक्ति लिनुभएको थियो 2082/10/18 गते। उहाँ चाहिँ पढाउने चाहिँ टिमुरे यो नेपाल राष्ट्रिय आधारभूत विद्यालयबाट। त्यहाँ चाहिँ अब के कस्तो छ भौतिक अवस्था हामीलाई थाहा छैन।
11: कुनै समयमा भेटी पो हाल्छ कि भन्ने एउटा अपेक्षा लिएर उहाँहरू यहाँ पुगिराख्नु भएको छ र आफ्नो सुनवाई नभएको बारेमा पनि विभिन्न प्रकारका गुनासाहरू उहाँहरूले राख्नु भएको छ।
13: मेरो नाम युगेन्द्र प्रसाद जोशी, म धनगढी उपमहानगरपालिका वडा नम्बर 12 वासी। यहाँ मेरो भाइ शिवशंकर जोशी मैलुङ खोला 5 MW हाइड्रो पावरमा कार्यरत थिए, हराएको हुनाले म खोजीको लागि आएको। आजसम्म यति दिन भइसक्यो, न के खबर छ, मोबाइल बन्द बन्दै छ।
11: सुदूरपश्चिमबाट यहाँ पुग्नु भएको छ र एकजना यहाँ हुनुहुन्छ। नमस्ते,
14: मेरो भीम श्रेष्ठ हो, आदिवासीबाट हो। हामी यहाँको चाहिँ भाइ यति मुरेमा बेपत्ता हुनुहुन्छ, त्यसको लागि के उद्धार मिल्छ कि भनेर यहाँ आएको हामी।
11: उहाँ मात्रै होइन, यहाँ दैनिक सयौंको संख्यामा त्यस्ता व्यक्तिहरू तालिम केन्द्र वरिपरि आसपास पुग्ने गर्नुहुन्छ कि आफ्नो आफन्तको सत्य तथ्य जानकारी पाइन्छ कि अथवा त्यसबारेमा कुनै सुरागहरू थाहा भइहाल्छ कि भन्ने अपेक्षा यहाँ आउने प्राय धेरैमा देखिन्छ। तालिम केन्द्रमा अहिले दैनिक दर्जनौं उडानहरू पनि भइराखेको छ हेलिकप्टर मार्फत, कतिपय हेलिकप्टरबाट शवहरू यहाँ ल्याएर छोड्ने काम पनि भइराखेको छ र बन्दोबस्तीका सामान बोक्नको लागि पनि हेलिकप्टरको प्रयोग गरिराखेको छ। पछिल्लो तथ्याङ्क अनुसार रसुवा बाढ़ीमा परेर मृत्यु हुनेको संख्या 700 भन्दा बढ़ी पुगेको छ र झण्डै 900 संख्यामा बेपत्ता भएको विवरणहरू सार्वजनिक भएका छन् र एकातर्फ शव को संख्या बढ़िराखेको छ र बेपत्ता हुनेको संख्याको बारेमा पनि नागरिकले आफ्नो आफन्तको, आफ्नो परिवारको सदस्यको अथवा व्यक्ति जो आफन्त हुनुहुन्छ उहाँलाई भेट्नको लागि, खोज्नको लागि यहाँ दिनहुँ कयौं संख्यामा व्यक्तिहरू यहाँ पुग्ने क्रम पनि चलिराखेको छ।
4: सरकारले रसुवा बाढ़ीका कारण प्रभावित भएका 38 देशका विदेशी नागरिकको अवस्था बारेमा विवरण संकलन गरेको जनाएको छ। रसुवाको भोटेको सीमा आएको बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 957 नागेको छ। नेपालमा भएको विपदबाट प्रभावित भएकाका लागि सहायता दिन भारतको सिक्किमका नागरिकहरू सक्रिय भएका छन्। नेपाली कांग्रेसका सांसदहरूले पनि आफ्नो तलबको आधा महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन्। अवरूद्ध भएका सड़कहरू बनाउनको लागि प्रयासहरू शुरू भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा र नुवाकोटको पुननिर्माणका लागि 3 दिनभित्र कार्य ढाँचा फ्रेमवर्क तयार गर्नको लागि निर्देशन दिनुभएको छ। गएको असार 23 गतेको पहिरोका कारण अवरूद्ध मेची राजमार्ग आजदेखि सुचारू भएको छ र एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले बहराइनलाई 7 विकेट हराउँदै विजयी शुरूआत गरेको छ। अवस्था आजलाई ताजा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 16 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: पैथोलोजी ल्याबमा आउन आग्रह गरिएको छ। परीक्षणका लागि दुई प्रति फोटोसहित डीएनए परीक्षणका लागि आमा बुवा छोरा वा छोरीलाई आउन भनिएको छ। डीएनए परीक्षण मार्फत फेला परेका सब वा शरीरका कुनै अंग भंगको पहिचान गर्न बाबुआमा छोरा वा छोरी मध्ये कम्तीमा एकजनाको फ्रेस ब्लड स्याम्पल आवश्यक पर्ने प्रहरीले जनाएको छ। प्रहरीका अनुसार हराइरहेका व्यक्तिका आफन्त विदेशमा भए उनीहरूले बाबुआमा छोरा वा छोरी मध्ये कोही एकजनाको विदेशमै डीएनए प्रोफाइलिङ गरी पठाउन सकिनेछ।
1: विपक्षी दलहरूले भोटेकोशी बाढ़ीबाट प्रभावितहरूको उद्धार र राहत वितरण प्रभावकारी नभएको भन्दै सरकारको आलोचना गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसको आज बसेको संसदीय दलको बैठकपछि सचेतक निष्कलाईले सरकारको सक्रियता सामाजिक सञ्जालमा जस्तो भूगोलमा नदेखिएको बताउनुभयो। कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेर फर्किएको उल्लेख गर्दै वहाँले सामाजिक सञ्जालमा देखिएको अवस्था स्थलगत रूपमा वास्तविकतासँग मेल नखाएको दावी गर्नुभयो।
2: सरकार अत्यन्त सक्रिय बनिरहेको भनेर जुन हिसाबको सामाजिक सञ्जालमा कतिपय कुराहरू आए, तर वास्तविकता जुन हाम्रो संसद दलका नेता श्री देव भीष्मराज आङदेम्बेज्यू पनि त्यहाँ फिल्डमा कुदेर आइसक्नु भयो। त्यसले गर्दाखेरि उहाँले देख्नुभएको कुरा र अन्य त्यहाँका स्थानीय र स्थानीय तहका जनप्रतिनिधि र स्थानीय नागरिक विपदमा परेका नागरिकहरूको जो छ परिवारहरू जनबाट सम्पर्क भएर आइसक्दाखेरि चाहिँ त्यो भूगोलको वास्तविकता जुन सामाजिक सञ्जालमा उहाँले राख्नुभएको र भूगोलको वास्तविकता फरक देखिएको छ भनेर भनिएको छ। राहतको विषयमा जति पनि तपाईँको निडी मान्छेहरू छन् उहाँले नपाइरहेको अवस्था छ। रात एक ठाउँ गएर तपाईँको डम्प भएको छ, त्यसको डिस्पाचको मेकानिजम त्यति राम्रो ढंगबाट हुन सकिरहेको छैन भन्ने कुरा पनि आएको छ।
1: विपद व्यवस्थापनमा सबै पक्षबीच सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका कतिपय सांसदहरू फोटो भिडियो खिचेर सामाजिक सञ्जालमा राख्नेकै लागि बाढ़ी प्रभावित क्षेत्रमा जाने गरेको सचेतक राईले बताउनुभयो। कंग्रेसले बाढ़ी पीड़ितहरूको उद्धार राहतका लागि आवश्यक टोली समेत परिचालन गरेको छ। प्रमुख सचेतक वासना थापाले बाढ़ी प्रभावितको अवस्था र उद्धार राहतबारे जानकारीका लागि समेत संसदको बैठक बोलाउन माग गर्नु भएको छ।
3: अब त सदन छिटोभन्दा छिटो चल्न पर्छ, किनभने हजुरको यही सदन मार्फत नै आम जनताहरू मार्फत हामीले के गरिरहेका छौं भन्ने कुरा चाहिँ जनताहरूमा पुर्याउन पर्ने जरूरी छ। र धेरै मिसिङहरू केसहरू छ जुन हामीलाई अहिले थाहा नभएको केसहरू चाहिँ गाउँहरूमा थाहा छ। यदि सदन चल्यो भने चाहिँ जिल्ला जिल्लाबाट मिसिङ केसहरू चाहिँ हामी समक्ष आउँछ र हामीले त्यो सदनमा राखेपछि आम जनताहरू मास पुग्छ भन्ने कुराहरू पनि भन्नको लागि पनि यो सदन खुल्न पनि जरूरी छ। यो सदन खुलेपछि धेरै समस्याका समाधानहरू पनि त्यही सदनमा छलफल भएर अगाडि बढ्छ भनेर हामीले सदन खुलाउनको लागि चाहिँ हामी सभामुखसँग कुरा गर्ने पनि कुरा गरे।
0: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि बाढ़ीपछि सरकारले खोज उद्धार र राहतको काम प्रभावकारी रूपमा गर्न नसकेको आरोप लगाउनु भएको छ। आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमाले राजधानी प्रदेश कमिटिबाट बाढ़ी पीड़ितलाई हस्तान्तरण गरिएको 10 लाखको चेक ग्रहण गर्दै उहाँले सरकार हेलिकप्टरमा मात्र देखिएको टिप्पणी गर्नुभयो।
4: अस्ति एउटा लेखेको देखे मैले, धन्न केपी ओलीको सरकार पोरै ढलेछ र हो, नत्र कस्तो कन्तविजोग हुन्थ्यो होला यी पीड़ितहरूको भनेर एउटाले भन्दै गरे। यस्ता प्रचार गर्नेहरू पनि छन्। सरकार कहाँ छ अहिले खोज्नुपर्छ। सरकार भन्नाले आम रूपमा केन्द्रीय सरकार बुझिन्छ, केन्द्रीय सरकार चाहिँ कहाँ छ भनेर कहिले कहिले हेलिकप्टरमा उडेको देखिन्छ।
0: रासोपाका सांसद र मन्त्रीका अस्वाभाविक गतिविधितर्फ लक्षित गर्दै ओलीले आफ्ना पार्टीका नेता कार्यकर्ता र जनप्रतिनिधि प्रभावित क्षेत्रमा खटिएको बताउनुभयो। त्यस क्रममा ओलीले हिमताल फुटेर आउने बाढ़ी जलवायु परिवर्तनका कारण सृजित समस्या भएकाले विकसित देशले क्षतिपूर्ति दिनुपर्ने बताउनुभयो।
4: वातावरण विनाशका लागि योगदान ठ्याम्मै नगरेको त्यसको क्षति चाहिँ बिहोर्नुपर्ने हामी र हामी जस्ता साना देशहरू, हामी र हामी जस्ता भल्नरेबल देशहरू जो माउन्टेनस छन् खास गरी यस्ता देशहरू, यिनीहरूलाई क्षतिपूर्ति दिनुपर्छ। मैले यो संयुक्त राष्ट्रसंघको आफ्नो मन्तव्यमा उठाएको थिएँ। यसमा पर्याप्त ध्यान जान सकेको छैन। आज अन्तर्राष्ट्रिय मित्रहरूले हामीलाई सहयोग गरिरहनु भएको छ, म हार्दिक धन्यवाद भन्न चाहन्छु। हाम्रो दलको तर्फबाट भन्न चाहन्छु, मेरो आफ्नै तर्फबाट पनि भन्न चाहन्छु, हाम्रो देशकै तर्फबाट पनि भन्न चाहन्छु, धन्यवाद छ उहाँहरूलाई सहयोगको हात बढाइरहनु भएको छ। तर 36 करोड 40 करोड 50 करोडको सहयोग गर्नु होला, त्यति सहयोग त हामीले हाम्रो एक घर बगाएकोले भौतिक क्षतिमा गएको छ, एक घर एउटा कार्यालयमा गएको छ त्यो क्षति भने यो दया माया करुणाको मात्रै होइन प्रश्न, वातावरण बिगारे बाप
0: सरकारले पनि आपतकालीन रकम उपलब्ध गराउन जलवायु हानि नोक्सानी कोषलाई पत्र पठाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डाक्टर महेश्वर ढकालले नेपालले कोष समक्ष औपचारिक पत्राचार गरेको र बाढ़ीले पुर्याएको क्षतिको परिमाण नेपालको आन्तरिक स्रोत र तत्कालिक सम्बोधन गर्ने क्षमता भन्दा निकै माथि रहेको विषय उल्लेख गरेको बताउनु भएको छ। यसैबीच एमाले भोटेकोशी बाढ़ी पहिरो पीड़ितको सहयोगार्थ 1,20,00,000 सहयोग गर्ने घोषणा गरेको छ। यसअघि कंग्रेसले 1 करोड़ दिने घोषणा गरेको थियो। आज बसेको कंग्रेस संसदीय दलले आफ्ना सांसदहरूको आधा महिनाको पारिश्रमिक पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय पनि गरेको छ। सत्तारूढ़ रासपाले भने राहत कोषमा 50,00,000 दिने निर्णय गरेको थियो।
1: सरकारले छिमेकी र मित्र राष्ट्रबाट समयमै सहयोग लिएमा उद्धारमा लगाएको भए कैयौं नागरिकको ज्यान बच्ने र सब भेटिने थियो भन्दै सरकारको आलोचना भइरहेको छ। बाढ़ी आएको तेस्रो दिनपछि मात्रै भारत र चीनको सुरुङ उद्धार विज्ञको टोलीले नेपाली सेनाको समन्वयमा काम थालेको थियो। सरकार जीवित व्यक्तिहरूलाई हेलिकप्टरमा ओसार्न केन्द्रित हुँदा रसुवा लगायतका टाढा र विकट ठाउँमा जोगिएकाहरूले राहत पाउन नसकेको मात्र होइन उद्धार समेत नभएको गुनासो गरिरहेका छन्। सामाजिक सञ्जालमा पीड़ितहरूले आफै सरकारको विरोध गरेपछि सत्तारूढ़ रासपाका सभापति रवि लामिछानेले आज प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेरै ध्यानाकर्षण गराउनु भएको छ। प्रधानमन्त्रीलाई भेट्न रवि आफै सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पुग्नु भएको हो। रविले आजै शीतल निवासमा पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई पनि बाढ़ी पहिरो प्रभाव बारे जानकारी गराउनु भएको छ। प्रधानमन्त्री शाहले भने आज सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिनुभएको छ। सरकारका दुई प्रभावशाली मन्त्रीहरूले भने बाढ़ी प्रभावितहरूको उद्धार र राहतपछि अब पुननिर्माण र पुनर्स्थापनाको चरणमा प्रवेश गरेको बताएका छन्। सिंहदरबारमा आज आयोजित सरकारवाला निकायहरूको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मातहतका कर्मचारी र संयन्त्रलाई निर्देशन दिँदै विपदबाट सृजित समस्याको समाधान र पुननिर्माणका लागि तीव्र रूपमा काम अघि बढ़ाउन भन्नुभएको छ। सरकारले विपदपछिको आवश्यकता आकलन पीडीएनए दुई चरणमा गर्ने योजना बनाएको छ। पहिलो चरणमा सार्वजनिक र निजी क्षेत्रको क्षति तथा नोक्सानीको विवरण संकलन गर्ने र दोस्रो चरणमा भविष्यको विकास रणनीति र पुनर्स्थापनाको खाका तयार गरिनेछ। अर्थमन्त्रीका अनुसार उद्धार राहत र पुनर्निर्माणलाई थप व्यवस्थित बनाउन 5 छुट्टा छुट्टै कार्यदल गठन गरी काम अघि बढ़ाइनेछ। अर्थमन्त्री वाग्ले भौतिक पूर्वाधार सड़क पुल झुलुङ्गे तुइन र बेली ब्रिज खानेपानी र सरसफाई सुरुङ मार्ग उद्धारका लागि तत्काल कार्यदलहरूले आफ्नो हिसाबले काम शुरू गर्ने उहाँले बताउनुभयो। अझै पनि सुरुङ मार्गमा मानिसहरू जीवितै हुन सक्ने भन्दै उहाँले विद्युत प्राधिकरणको समन्वयमा विशेष टोली परिचालन गरिने बताउनुभयो।
5: म पनि अस्ति नुवाकोट जाँदा त्यहाँ धेरै प्रेस गरियो, गृहमन्त्रीजी अप एण्ड डाउन गर्नुभयो धेरै, अब भेटिँदैन त धेरै मान्छे र मेसिन थुपार्दैमा चाहिँ एकदमै तुरन्तै डिस्कभरी हुने त रहेनछ भने, तर मेबी होइन स्किल्ड मान्छेहरूले त्यही काम गरिसकेका मान्छेहरूकै सहारामा चाहिँ 3A चाहिँ ब्रेक थ्रू भयो। अन्यमा पनि हामीले के गर्न सक्छौँ, भारतीय चिनिया सहयोग पनि हामीले लिइराखेका छौँ। सो यसमा चाहिँ टनलमा चाहिँ अलिकति अर्जेन्सीका साथ 7 दिन 9 दिन 16 दिनसम्म पनि मान्छे उद्धार गरिएका उदाहरणहरू छन्। यही नेपालकै 15 भूकम्पमा पनि बालाजुबाट कति 7 दिनमा उद्धार गरेको डेब्रीहरूबाट क्लियर गरेर त्यो अनुभवहरू छन्। यसमा अझै पनि आशाका साथ चाहिँ अगाडि जाउँ भन्ने मेरो रिक्वेस्ट हो।
1: विपद व्यवस्थापन कोषमा रकम जम्मा भए पनि लक्षित वर्गसम्म पुग्न नसकेको गुनासो सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले कर्मचारी तन्त्रीय ढिलासुस्ती नगरी तत्काल कोष परिचालन गर्न निर्देशन दिएर पन्छिनु भएको छ। पूर्वाधार विकास मन्त्री लम्सालले भने यस्ता विपदमा स्थानीय तह र प्रदेश सरकार अटोमेटिक रूपमा सक्रिय हुनुपर्ने भए पनि त्यसो हुन नसकेकाले अब कानून संशोधन गरिने बताउनुभयो।
5: अहिलेबाट एउटा लर्निङ चाहिँ के भयो भने विपद आयो त वडा अटोमेटिक एक्टिभेट हुनुपर्थ्यो, अटोमेटिक पालिका एक्टिभेट हुनुपर्थ्यो, अटोमेटिक प्रदेश एक्टिभेट हुनुपर्थ्यो, अटोमेटिक हाम्रो सिडिओ कार्यालयहरू विपद प्राधिकरण अटोमेटिक एक्टिभेट हुनुपर्थ्यो। अब यो एक्टिभेट किन भएन, त्यसको ल्यागिङहरू के थियो, अब सबै कुरा क्यालकुलेट गरेर कानूनहरू के संशोधन गर्नुपर्ने हो, नयाँ कानून कस्तो बनाउनु पर्ने हो, त्यो कुराको लागि पनि अब योजना आयोगलाई नै यो कुराको जिम्मा दियौँ हामीले। त्यसलाई पनि अब त्यसलाई चाहिँ एकदम हार्ड एन्ड फास्ट दिने दिन भन्दैन, तर केही समय लिएर अब भविष्यमा विपद आयो भने अटोमेटिक राज्यको संयन्त्र एक्टिभेट भएर थप कसैले पनि कोही पनि नभए पनि अटोमेटिक त्यसको रेस्क्यु रिलिफ रेजिस्ट्रेसन काम अगाडि बढ्ने तरिकाले मेकानिजम परिकल्पना गर्नु होला।
1: नेपाल परिवेशमा नेपालमा भ्रमण नगर्न अमेरिकी नागरिकलाई सूचना लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ, एकदम ठिक छ, कुरा
7: मिलाउँछ।
6: बेच्नु छोडेर यतातिर कता नि,
7: यो त साइड जब दाइ, यो चाहिँ मेन,
6: यो मेरो छोरा विदेशबाट आएको नयाँ घर बनाएको पाइप किन्न आएको।
7: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
6: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
8: विदेशमा पनि फ्लोकार्ट र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
6: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
8: मार्बल। अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है,
6: सुरक्षा घरको
7: साथ जीवनभर।

0: होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स कै अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: हो था संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: था संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
4: विपदको मौका छोपेर बजार भाव बढ़ाउनेलाई सरकारले कड़ा कार्यवाही गर्ने भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले विपद तथा चाडपर्वको मौका छोपेर उपभोक्तामाथि मनलाग्दी मूल्य तोक्ने व्यवसायमाथि कड़ा कार्यवाही गर्न निर्देशन दिनुभएको हो। ठूला गोदामहरूमा नै गएर अनुगमन गर्नुपर्नेमा मन्त्री यादवले जोड़ दिनुभयो। आज मन्त्रालयमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारीसँग भएको छलफलमा मन्त्री यादवले विपदको समयमा बजारमा कृत्रिम मूल्य वृद्धि कालोबजारी तथा उपभोक्ताको जीवनमाथि खेलवाड़ गर्ने गतिविधि कुनै पनि हालतमा सह्य नहुने बताउनुभयो। नेपालमा पछिल्लो समय ठूलो बाढ़ी पहिरो तथा प्राकृतिक विपदको अवस्था रहेकाले यस्तो परिस्थितिको फाइदा उठाउँदै बजारमा मनलाग्दी मूल्य बढ़ाउने प्रवृत्ति देखिन सक्ने भन्दै उहाँले बजार अनुगमनलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभयो।
3: सरकारले रसुवा बाढ़ीका कारण प्रभावित भएका 38 देशका विदेशी नागरिकको अवस्थाबारे विवरण संकलन गरिरहेको जनाएको छ। आज सिंहदरबारमा परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता लोकबहादुर छेत्री पौडेलले सम्बन्धित देशका दूतावाससँगको समन्वयमा तथ्याङ्क अध्यावधि गर्ने काम भइरहेको बताउनुभयो। उहाँका अनुसार सरकारले विपदपछिको उद्धार राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग स्पष्ट रूपमा प्राविधिक सहयोग माग गरेको पनि बताउनुभयो।
4: अमेरिकी सरकारले नेपालमा रहेका आफ्ना नागरिकका लागि ट्राभल एडभाइजरी जारी गरेको छ। रसुवाको बाढ़ीपछि नेपालका विभिन्न भागमा यात्रा नगर्न ट्राभल एडभाइजरी जारी गरिएको हो। लेभल 4 अन्तर्गत यात्रा गर्न नहुने एडभाइजरी जारी गर्दा रसुवा टिमुरे सेफ्रोबेसी लगायतका क्षेत्रमा यात्रा नगर्न भनिएको छ। नेपाल स्थित अमेरिकी दूतावासले सार्वजनिक गरेको सूचनामा भट्टेकोशी कोशी त्रिशुली तथा नारायणी नदी क्षेत्रमा समुदाय बाढ़ीले पीड़ित भएको उल्लेख गरिएको छ। भत्किएका पुल नदी किनारा होचो स्थान र अस्थिर भिरालो भएको क्षेत्रमा नबस्न अमेरिकाले आफ्ना नागरिकलाई सूचित गरेको छ।
3: नेपाल चीन सीमा क्षेत्रमा दुईवटा सीसी क्यामेरा जडान गरिने भएको छ। भोटेपछि बाढ़ीबाट बनेको ताल जुनसुकै बेला फुट्न सक्ने सम्भावना रहेकाले हुन सक्ने जोखिमको सूचना लिन सीसी क्यामेरा जडान गर्न थालिएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जनाएको छ। बाढ़ीविद सौहार्द जोशीले क्यामेरा जडानपछि नदीको बहाव र सम्भावित जोखिमबारे दृश्य निगरानी गर्न सहज हुने बताउनुभयो।
4: भोटेकोशी बाढ़ीका कारण विद्युत आपूर्ति प्रभावित बनेको रसुवामा सेवा पुनः सञ्चालन गर्न नेपाल विद्युत प्राधिकरणले सान्जेन जलविद्युत गृहलाई आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी थालेको छ। स्थानीय विद्युत प्राधिकरण प्रणालीलाई राष्ट्रिय प्रसारण प्रणालीबाट छिट्टै सञ्चालन गरी रसुवाका प्रभावित क्षेत्रमा विद्युत आपूर्ति पुनस्थापना गर्ने उद्देश्यले आवश्यक पूर्व तयारी तथा समन्वय भइरहेको प्राधिकरणले जनाएको छ। सान्जेन जलविद्युत गृहबाट विद्युत उत्पादन गरी स्थानीय प्रणालीमा आपूर्ति जोड्न उपकरणको पासवर्ड रिसेट गर्नुपर्ने भएकाले आवश्यक प्राविधिक सहयोगका लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत सम्बन्धित चिनिया कम्पनीसँग समन्वय गरिरहेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार आवश्यक प्राविधिक सहयोग उपलब्ध भएमा आजै रसुवाको धुन्चेस्थित क्षेत्रमा विद्युत सेवा पुनः सञ्चालन गर्ने लक्ष्य राखिएको छ। बाढ़ीबाट प्रभावित तथा तत्काल विद्युत प्रणालीमा जोड़िन सम्भव नभएका अन्य क्षेत्रमा भने वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत सौर्य ऊर्जा सहितका वैकल्पिक स्रोत परिचालन गरी विद्युत सेवा उपलब्ध गराउने तयारी भइरहेको छ।
3: नेपाल परिवेश अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब thahakhabar.com मा।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार वैदेशिक सहयोग पनि भित्रिने क्रम जारी रहेको छ भारतको सिक्किम सरकारले आपतकालीन सहायता पठाएको छ सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले ग्याङटोक स्थित रेज पार्कबाट सिक्किम फर नेपाल अभियान अन्तर्गत आपतकालीन राहत टोलीलाई झण्डा देखाएर नेपालतर्फ पठाउनु भएको हो विशेषज्ञ डाक्टर उद्धार टोली विशेषज्ञ टोली तथा स्वयंसेवक सम्मिलित 35 जनाको टोली जीवन रक्षक औषधि खाद्यान्न पिउने पानी र आपतकालीन आश्रय सामग्री बोकेर प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ यस मानवीय मिशनले विपदको दुःखद घड़ीमा नेपाली जनतालाई राहतसँगै ऐक्यबद्धताको सन्देश दिने लक्ष्य राखेको मुख्यमन्त्री गोलेले बताउनुभयो
3: कतार सरकारले पनि अत्यावश्यक सामग्री पठाएको छ बाढ़ी प्रभावित क्षेत्रका नागरिकका लागि अत्यावश्यकीय राहत जन्ने सामग्री लिई आएको कतार एयरवेजको जहाज आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ यो अवसरमा नेपालका लागि कतारी राजदूत मिसाल मोहम्मद अल अन्सारीले विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्री महावीर पुनलाई उक्त राहत सामग्री हस्तान्तरण गर्नुभयो
4: निर्वाचन आयोगले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आयुक्तहरूको 15 दिनको तलब उपलब्ध गराउने भएको छ आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार भोटेकोशी बाढ़ी प्रभावितहरूका निम्ति 15 दिनको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरिएको हो
3: हरौवा चरौवा अधिकारको माग गर्दै जनकपुर धाम स्थित मधेस भवन अगाडि शुरू गरिएको धरना कार्यक्रम आज एक सातादेखि चलिरहेको छ हरौवा चरौवा संघर्ष समिति मधेस प्रदेशको अगुवाईमा विभिन्न माग गर्दै शुरू गरिएको धरनामा मधेसका 8 जिल्लाका प्रतिनिधिको सहभागिता थियो संघर्ष समितिले हरौवा चरौवा परिवारको लगत संकलन प्रमाणीकरण र परिचय पत्र वितरणको प्रक्रिया तत्काल अघि बढ़ाउन माग गरेको छ लामो समयदेखि भूमिहीनता र श्रम शोषणको चपेटामा परेका हरौवा चरौवा समुदायको पहिचान गरी उनीहरूको दिगो व्यवस्थापन र पुनर्स्थापनाका लागि स्पष्ट कार्ययोजना स्वीकृत एवं कार्यान्वयन गर्नुपर्ने उनीहरूको मुख्य माग छ संघर्ष समितिका सदस्य लागेन्द्र सदाले सरकारले हरौवा चरौवा समुदायको अधिकार र पुनर्स्थापनाका सन्दर्भमा विगतमा गरेका प्रतिबद्धता कार्यान्वयन नगरेकोले सड़कमा उत्रनु परेको बताउनुभयो समितिले सरकारलाई आफ्ना मागप्रति गम्भीर बन्न र विगतका सम्झौता पालना गर्न ध्यानाकर्षण समेत गराएको छ माग सम्बोधन नभएसम्म धरना र दबावका कार्यक्रमलाई निरन्तरता दिने समितिले जनाएको छ
4: साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक घटेर बन्द भएको छ पछिल्लो 5 कारोबार दिनदेखि घटिरहेको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो आज नेप्से परिसूचक 43.89 अंक घटेर 2513 बिन्दुमा ओर्लिएको छ नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ गत बिहिबार 3.78 अर्ब रूपियाँको शेयर खरिद बिक्री भएको शेयर बजारमा आज 3.64 अर्ब शेयर किनबेच भएको छ आज 13 उपसमूह मध्ये 1 उपसमूहको परिसूचक बढ़ेको छ भने 12 उपसमूहको परिसूचक घटेको छ
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार इरानको प्रमुख तेल केन्द्र खार्क द्वीप ध्वस्त पारिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावीलाई इरानले खण्डन गरेको छ ट्रम्पले सामाजिक सञ्जालमा खार्कलाई धुलोपिठो पारिएको याईबाट बनाइएको भिडियो पोस्ट गर्दै त्यहाँ थप आक्रमण गर्न लागि उल्लेख गर्नुभएको थियो तर इरानी अधिकारीहरूले ट्रम्पको उक्त दावीलाई हास्यास्पद भन्दै खारिज गरेका छन् दुवै देशबीच जुलाई यता पहिलो पटक पुनः सैन्य द्वन्द शुरू भएको केही घण्टापछि ट्रम्पले उक्त भिडियो पोस्ट गर्नुभएको थियो ट्रम्पको पोस्ट आएको केही घण्टापछि पनि खार्क द्वीपमाथि आक्रमण भएको कुनै प्रमाण फेला नपरेको रोयटर्सले जनाएको छ इरानको सरकारी स्वामित्वको नेशनल इरानियन आयल कम्पनीका प्रमुख कार्यकारी अधिकृत हमित बोबार्टले ट्रम्पको पोस्टलाई हास्यास्पद भन्दै खार्क द्वीपको अवस्था सामान्य रहेको बताउनु भएको छ दुई देशबीचको द्वन्द बढ़ेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढ़ेको छ अमेरिका र इरानले एक अर्कालाई आक्रमण गरेपछि आज कच्चा तेलको मूल्य 2% भन्दा धेरैले बढ़ेको। अमेरिकाले हिजो इरानको लारक द्वीपमा हमला गरेपछि इरानले यसको जवाबमा जोर्डनमा रहेको अमेरिकी सैन्य शिविरलाई निशाना बनाएको थियो।
4: नेपाल परिवेशमा अब खेल समाचार। एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजय शुरूआत गरेको छ। मलेसियाको वाईएसडी ओभल बांगीमा आज भएको खेलमा नेपालले बहरणलाई 7 विकेटले पराजित गरेको हो। 88 रनको सामान्य लक्ष्य पछ्याएको नेपालले 21 ओभरमा 3 विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। नेपालका लागि ओपनर अर्जुन कुमारले अभिजित रहँदै 36 तथा रोहित पौडेलले अभिजित रहँदै 19 रन जोड़ेका थिए। आसिफ शेखले 18 तथा देव खनालले 10 रनको योगदान गरेका थिए। बहरइनका इमरान जावेद अनवारले 2 विकेट लिएका थिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ को निम्तो पाएको बहराइनले 36.2 ओभरमा सबै विकेट गुमाएर 87 रन जोड़ेको थियो। उसका लागि फैज अहमदले सर्वाधिक 15 र मोहम्मद वासिमले 13 रन बनाएका थिए। नेपालका कप्तान सन्दीप लामेछानेले उत्कृष्ट बोलिङ गर्दै 5 विकेट लिँदा ललित राजवंशीले 3 र करण केसीले 2 विकेट लिएका थिए।
3: र नेपाल भलिबल लीग एनबीएलले उद्घाटन खेलको टिकट बिक्रीबाट प्राप्त हुने सबै रकम प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने बताएको छ। एनबीएलले आज विज्ञप्ति जारी गर्दै भोटेकोशी बाढ़ी पीड़ितको सहयोगार्थ पहिलो दिनको टिकट बिक्रीबाट प्राप्त हुने सबै रकम उद्धार कोषमा जम्मा गर्ने बताएको। एनबीएल आगामी शुक्रबार शुरू हुँदैछ। एनबीएलको पहिलो दिन मधेश वारियर्स र सगरमाथा स्मार्स र अन्नपूर्ण स्पाइकर किंग्स र कर्णाली शिवराज भिड्दैछन्। एनबीएलको सबै खेलको टिकट आईएमई खल्ती लिमिटेडबाट खरिद गर्न सकिन्छ। टिकट बुकिङ खुला भइसकेको छ। एनबीएल काठमाडौँको त्रिपुर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हलमा हुनेछ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: भोटेकोशी बाढ़ीमा मृत्यु हुनेको संख्या 1000 नजिक। करिब 4000 बेपत्ता। 11000को उद्धार। 300 जनाको उपचार हुँदै।
3: बाढ़ीबाट प्रभावितहरूको उद्धार र राहत वितरण प्रभावकारी नभएको विपक्षीको आरोप। राष्ट्रपति र प्रधानमन्त्रीसँग रविको छुट्टा छुट्टै भेट। बालनलाई सुरक्षा निकायको ब्रिफिङ।
4: विपदको मौका छोपेर बजार भाव बढ़ाउनेलाई कार्यवाही हुने। वैदेशिक सहयोग पनि भित्रिने क्रम जारी। भारतको सिक्किम र कतारले पठाए अति आवश्यक सामग्री।
3: इरानको प्रमुख तेल केन्द्र ध्वस्त पारेको ट्रम्पको फेक भिडियोको इरानद्वारा खण्डन। अमेरिका र इरान बीच द्वन्द्व बढ़ेपछि कच्चा तेलको मूल्य फेरि बढ़्यो।
4: र एसीसी प्रिमियर कपमा नेपालको विजयी शुरूआत। नेपाल भलिबल लीगले उद्घाटन खेलको टिकटबाट उठ्ने रकम बाढ़ी पीड़ितलाई सहयोग गर्ने।
3: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। दिनेश र जगत विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

पकेट लयो पहिरोले छैन खानी अन्न अन्न छैन भन्ने कुरा कता जानु भन्न बरु जन्म लिन पर्ने जापान धर्म छैन नेपालमा जन्म लिएर कहिले

0: असमानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
1: अरे होइन प्रोभाइडर भनेको छु, हेर्नुहोस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
2: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देख्दै भर
3: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
4: पसिनाको सम्मान, समानताको अभियान
5: कार्यक्रम साझा आवाज।
6: प्याज को फिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
7: खानेकुरा त सधैँ बेलैमा खान्छ त, होइन मेरो बच्चा किन दिन दिनै कमजोर हुँदै गएको?
8: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट सुरु हुन्छन् र समाधान पनि थालमै हुन्छ।
7: गर्भवती हुँदा के खाने,
8: स्तनपानको मात्रा कसरी पुर्याउने,
7: शिशुलाई कहिलेदेखि थप खाना दिने,
8: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार,
7: यसको जवाब अनुमानमा होइन,
8: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
2: रेडियो कार्यक्रम पोषण संवाद सीआईएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे
8: सँगै सीआईएन को फेसबुक पेज, युट्युब र टिकटकमा पनि।
5: पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
10: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
11: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
12: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आईभीआर नम्बर 01-5268-64
13: सरकारबाट समर्थन प्राप्त गर्न चर्चको आर्थिक शक्तिको दुरूपयोग गर्ने प्रयास गरेको अदालतको ठहर छ। बीबीसी नेपाली सेवा हो।
14: साँझपखमा तपाईलाई स्वागत छ। रसुवाको भोटे कोशी नदीमा आएको बाढ़ीमा परेर ज्यान गुमाउनेहरूको संख्या 950 पुगेको अधिकारीहरूले जनाएका छन्। सरकारले उद्धार, खोज तथा राहत वितरणमा प्रदेश तथा स्थानीय सरकारलाई व्यवस्था गरेको आरोप अस्वीकार गरेको छ। आज सरकारका प्रवक्ताले केही देरअघि पत्रकार सम्मेलन गर्दै सब व्यवस्थापन लगायतका विषयमा उठेका प्रश्नहरूको समेत जवाब दिएका छन्। शिक्षा मन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले बाढ़ीमा ज्यान गुमाएकाहरूको संख्या 950 नाघेको जानकारी दिए। खोज, उद्धार र राहतमा 21,000 भन्दा धेरै सुरक्षा कर्मीहरू परिचालन गरिएको अधिकारीहरूले जनाएका छन्। मन्त्री पोखरेलले विपदको यस घड़ीमा प्रदेश र स्थानीय तहलाई व्यवस्था गरेको भन्ने आरोपको खण्डन गर्दै भने,
15: संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर राहत वितरण भइरहेको छ। बाढ़ी प्रभावित नागरिकलाई संघीय र स्थानीय सरकारको सहकार्यमा 27 वटा आश्रय स्थलमा बसोबास तथा राहत व्यवस्थापन गरिएको छ।
14: पहिचान हुन नसकेका सबलाई जमीन मुनि गाडेको विषयलाई लिएर पनि सरकारले सरको आलोचना खेप्नु परेको छ। त्यसबारे उनको जवाब थियो,
15: पहिचान हुन नसकेका सबहरूको अनिवार्य रूपमा डीएनए नमूना, औठा छाप र आवश्यक विवरणहरू सुरक्षित राखिएपछि मात्र जमीन मुनि व्यवस्थापन गरिएको हो। भविष्यमा आफन्तजनले दावी गर्न आएमा डीएनए परीक्षण मिलाएर सब वा अवशेष हस्तान्तरण गर्न सकिने कानूनी र वैज्ञानिक ढोकाहरू खुलेको नै छ।
14: व्यवस्थापन गरिएका भनिएका शवको डीएनए परीक्षण पछिका प्रक्रिया बारे नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेसँग जानकारी लिएका थियौं।
16: घटनास्थल प्रकृति मुचुलका लाश जाँच मुचुलका पश्चात पोस्टमार्टम गरायौं, उहाँहरूको औठा छापहरू पनि लिने काम भयो। त्यस पछाडि डीएनए प्रोफाइलिङको लागि नमुना संकलन गरेर सबै सब राखेको अवस्था छ। अब उहाँहरूको त्यो फर्स्ट डिग्री रिलेसनको व्यक्तिहरू हुनुहुन्छ,
14: त्यो भनेको जसको आफन्त सम्पर्कमा छैनन् उनीहरूको परिवारले,
16: परिवारमा पनि आमा बुवा छोराछोरीको नाता फर्स्ट डिग्री हुनुको, र उहाँहरू चारैजना हुनुहुन्न भने उहाँको सिबलिङ अर्थात् दाजुभाइ दिदी बहिनी उहाँहरू मध्ये एकजनाको फ्रेस ब्लड संकलन गरिन्छ। उहाँहरूले त्यो फ्रेस ब्लड दिन आउँदा दुई प्रति पासपोर्ट साइजको फोटो सहित नेपाल प्रहरी अस्पताल महाराजगंज प्याथोलोजी ल्याबमा वा नजिकको जिल्ला प्रहरी कार्यालय पनि सम्पर्क गर्न सक्नुहुन्छ।
14: यदि कसैको आफन्त त्यो फर्स्ट डिग्री पनि अथवा अरू आफन्त पनि नजिकको नातेदार पनि देशमा छैन भने बाहिर छ भने के गर्ने, त्यसको कुनै विकल्प?
16: देश बाहिरको हकमा उहाँहरू नेपाल आइराख्नु पर्दैन। यसको लागि फर्स्ट डिग्रीको नातेदार आमा बुवा छोराछोरी ले चाहिँ त्यसमध्येमा एकजनाले त्यहाँबाट रगत दिएर त्यही डीएनए प्रोफाइलिङ गरेर सोको सफ्ट कपी डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन एन्टिमोर्टम फर्म भरेर नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा उहाँहरूले इमेल गर्न सक्नुहुन्छ, र सो आधारमा त्यो प्रोफाइलिङको यहाँ रहेको डीएनए प्रोफाइलिङसँग म्याचिङ गर्ने काम हुन्छ। म्याच भएको खण्डमा अनि जोसँग म्याच भएको छ त्यो आफन्तलाई यहाँ भएको पहिचान नखुलेको सब हस्तान्तरण गरिन्छ।
14: उनी थिए नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्ले। अधिकारीहरूका अनुसार सम्पर्कविहीन व्यक्तिहरूको संख्या करिब 4,000 छ। त्यसमा विदेशी नागरिक करिब 600 र सुरक्षाकर्मी तथा सरकारी कर्मचारीहरूको संख्या 100 भन्दा धेरै छ। पछिल्ला दिनहरूमा धेरैको ध्यान विभिन्न जलविद्युत आयोजनाका सम्पर्कविहीन 650 जनाको खोजी प्रयासमा केन्द्रित पाइन्छ। उनीहरूमध्ये कैयौं सुरुङहरूमा फँसेको आशंकाबीच भइरहेको उद्धार प्रयासका सम्बन्धमा नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत
17: आज रसुवागढी लामटाङ चिलिमी अप्पर त्रिशुली 1 त्रिशुली 3 र त्रिशुली 3B काम भएको छ। रसुवागढीको लगभग 250 मिटर गएपछि त्यहाँ चाहिँ टनेल बन्द भएको भाग फेला पर्यो, त्यहाँसम्म केही पनि फेला परेको छैन। लामटाङको हकमा 65 मिटरसम्म भित्र गएको छ, त्यहाँ चाहिँ एकदमै ठुल्ठुलो ढुङ्गाहरू फेला परेको छ। त्यसपछि यो चिलिमे र UT-1 विदेशी उद्धार कर्मीहरूसँग नेपाली सेनाको संयुक्त टिमले गरेको हो। यो
14: त्यसमा के छ प्रगति चाहिँ?
17: अहिलेसम्म त्यस्तो रिजल्टहरू केही आइसकेको छैन। अब त्यो कम्प्लिटली टनलहरू चाहिँ बन्द छन्, त्यसलाई चाहिँ खुलाउने प्रयास भइरहेको छ।
14: अनि त्रिशुली 3A र त्रिशुली 3B
17: थ्री एमा चाहिँ टनलभित्रको पानी फाल्ने काम भइरहेको छ मोटरबाट छानेर, अनि 3B हकमा त्यसको इन्ट्री पोइन्ट पत्ता लगाउने काम हुँदैछ त्यहाँ चाहिँ।
14: उनी थिए सैनिक प्रवक्ता राजाराम बस्नेत। आज बाढ़ी प्रभावित नुवाकोटको बटार र ढुङ्गे क्षेत्र पुगेका थिए हाम्रा संवाददाता अशोक दाहाल। उनले त्यहाँ के देखे?
18: शरदजी, आज हामी सबैभन्दा पहिले बटारमा रहेको एउटा शिविरमा पुग्यौं जहाँ उद्धार गरिएका मानिसहरूलाई राखिएको थियो। त्यहाँ जलविद्युत आयोजनाको सुरुङबाट बचेर आएका केही मानिसहरूसँग हामीले कुरा गर्यौं। सुरुङभित्रबाट संघर्ष गरेर आफू बच्न सफल भएको उहाँहरूको कथा एकातिर थियो भने अर्कोतिर उहाँहरूले आफ्नो परिवारका सदस्यहरू गुमेको खबर त्यस पछाडि थाहा पाउनुभयो र त्यसको पीड़ा अलग्गै थियो। एकैजनाको परिवारका 8 जनासम्म सदस्य उहाँहरूले गुमाउनु भएको रहेछ। त्यसपछि हामी बटारकै मैथली ब्यारेक आसपास गयौं। त्यहाँ मानिसहरू जो हाइड्रो पावरको सुरुङभित्र अझै पनि सम्पर्कविहीन हुनुहुन्छ उहाँहरूको परिवारका कैयौं सदस्यहरू त्यहाँ जम्मा भएर बस्नु भएको छ र उद्धारको के भइरहेको छ भन्ने उहाँहरूको चासो छ। उद्धार ढिलो भएकोमा उहाँहरूमा एक किसिमको छकपट्टि असन्तुष्टि र बेचैनी पनि देखिन्थ्यो। त्यस पछाडि हामी ढुङ्गे बजार गयौं जुन त्यहाँभन्दा केही किलोमिटर अगाडि र त्रिशुली बजारसँगै छ, जुन चाहिँ बाढ़ीले तहस नहस बनाएको नुवाकोटको एउटा ठाउँ मध्ये हो र त्यहाँ केही घरहरू मात्रै बचेका छन् र केही घरहरूमा मात्रै मान्छेका सरसामानहरू बचेका छन्। त्यहाँ मानिसहरू आज स्थानीय स्वयंसेवकको सहयोगमा घरभित्र छिरेर आफ्ना बचे खुजेका सामानहरू बाहिर निकालिरहनु भएको थियो। एकजनाले त आफ्नो घरबाट केही थान सिलिण्डर भाँडाकुँडा र केही थान पानीका जारहरू मात्र बाहिर निकालेको हामीलाई देखाउनुभयो। त्यो ठाउँका मानिसहरूमा बाढ़ीले आफन्त साथीभाइ छरछिमेकी गुमाएको एउटा पीड़ा छ भने अर्कोतर्फ बाढ़ीले आफ्नो घर व्यवसाय सबै बगाएर लैजाँदाखेरि अथवा क्षति पुर्याउँदाखेरि अब कसरी अगाडि बढ्ने भन्ने एक किसिमको चिन्ता पनि उहाँहरूले हामीलाई सुनाउनु भयो शरदजी।
14: हाम्रा संवाददाता अशोक दाहाल, पछिल्ला दिनमा बढ्दै गएको राहत र उद्धार बारेका गुनासोहरूका सम्बन्धमा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीको प्रतिक्रिया मागेका थियौं।
16: विपदको बेलामा हुने जुन मिस इन्फर्मेसन पनि हामीले धेरै आइडेन्टिफाई गरेका छौँ। हजुरले भन्नुपर्दाखेरि जस्तो एउटा घटेको भन्ने ठाउँमा उद्धार हामी उद्धार भएको छैन, उद्धार भए पनि धेरै भाइरल भयो एउटा त्यो ठाउँमा सेनाले चाहिँ चारचोटि पाँचचोटि हिजो पनि आज पनि खोज्यो, ग्राउन्डमै गएर खोज्यो, मान्छे भेटिएन। त्यस्तै जुन जुन हटस्पटमा जो धेरै गुनासो सोसियल मिडियामा आएको छ त्यही ठाउँमा गएर खोज्दाखेरि पनि एउटा घर पनि भाइरल गएको छ, त्यो घरमा खोज्यो कहीँ छैन। भनेपछि कहिले काहीँ विपदको घडीमा सबैलाई चाहिँ एक खालको चाहिँ पीड़ा दिएको बेलामा चाहिँ यसमा यो रोमान्टिसाइज भएको पनि अब त्यति राम्रो नहुनुपर्ने हो होइन, अलिकता त्यो पनि चाहिँ भएको छ, हामीले अलिकता त्यो अब्जर्भ गरेका छौँ।
19: सामाजिक सञ्जालमा आएको कुरा भयो, अब अर्को चाहिँ जनप्रतिनिधिहरूले स्थानीय तहकै जनप्रतिनिधिहरूले चाहिँ हामीसँग समन्वय नै गरेन, सरकारसँग सरकारले व्यवस्था गर्यो भन्ने जुन छ त्यो
16: यसमा म भन्छु। यसमा विपद ऐन 2074 चाहिँ पढ्नलाई म अनुरोध गर्दछौ। विपद ऐन 2074 नेपालको संविधान 2072 स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय संघीय सरकारको भूमिकालाई चाहिँ स्पष्ट विभाजन गरिदिएको छ। त्यो हुनाले समन्वय चाहिँ कसरी गर्ने भन्ने कुरा चाहिँ महत्वपूर्ण होला। जस्तो हिजो बागमती प्रदेशको मन्त्रीज्यू हामीसँग छलफल गरेर अनि उहाँले चाहिँ ठिक छ यो ऐन यसले चाहिँ हाम्रो स्पष्ट भूमिका खेलेको हामीलाई पनि अवगत छ, यो अनुसारको हामीले काम पनि गरिरहेको छौँ। यहाँ संघीय सरकारले केन्द्रमा काम गरेको छ, यहाँ हामीलाई चाहिँ धन्यवाद। हामी स्थानीय स्तरमा चाहिँ हामी परिचालित हुन्छौँ, हामी गर्छौँ भनेर मुख्यमन्त्रीले कमिटमेन्ट पनि गर्नुभयो र त्यसपछि उहाँ फिल्डमा पनि जानुभएको छ, खटिनुभएको छ, टिम पनि मोबिलाइज गरेको छ, स्थानीय सरकार पनि मोबिलाइज गरेको अवस्था छ। तर अब यहाँ चाहिँ एउटा कुरा भनेर बाहिर चाहिँ कुनै अर्को मेसेज जान्छ भने त्यसको जिम्मा लिन सकिँदैन।
14: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। अन्तिम प्रसंग, चीनको जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै नेपाली अधिकारीहरूले रसुवामा बनेको लेक टू हिमतालमा पानी जम्मा हुने क्रम जारी रहेको बीबीसीलाई बताएका छन्। यद्यपि उक्त हिमताल भरिन र फुट्न कति समय लाग्छ भन्ने बारे अनुमान गर्न कठिन भएको उनीहरूको भनाइ छ। उक्त तालको पछिल्लो अवस्थाबारे बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख तथा वरिष्ठ जल विज्ञान विज्ञ विनोद पराजुलीले भने
20: त्यो रिपोर्टमा जनाइए अनुसार चाहिँ त्यहाँ अहिले अनुमानित 650,000 घनमिटर पानी जम्मा भए देखिन्छ। अब यो ताल तुलनात्मक रूपमा यसअघि जो बिहान फुटेको ताल भन्दा चाहिँ झन्डै 3 गुणा सानो देखिन्छ। पानीको आयतन चाहिँ तुलनात्मक रूपमा कम छ, तथापि तल्लो क्षेत्रमा सानातिर पहिरोहरू खसिराखेको, नदीको क्षेत्रमा पनि थुप्रै लेटो गेग्रान रहेको कारण यो ताल फुट्न गएमा चाहिँ त्यो सबै गेग्रान भाव हुन सक्छ र अलिकति ठुलै रूप पनि लिन सक्छ भन्ने जोखिम चाहिँ कायम भएको हुनाले हामीले मुख्यत उद्धारकर्ताहरू त्यसमा पनि टनेलको क्षेत्रमा उद्धारको लागि खटिराख्नु भएका सुरक्षाकर्मी, तल्लो क्षेत्रमा पनि मृतक र बेपत्ताको खोजीमा लागिराख्नुभएका सुरक्षाकर्मी जो खोलामै हुनुहुन्छ उहाँहरूको लागि चाहिँ यो सतर्कता साथ काम गर्नुपर्ने विषय छ। पहिलो दिनको बाढीले असर पुर्याएको क्षेत्र छ, त्योभन्दा बाहिर चाहिँ यो बाढी पनि आउने देखिँदैन।
21: भरिएर पोखिने केही अनुमान हुन्छ, समय यति लाग्न सक्छ अथवा
20: यो खासमा यो जुन ताल बाँकी छ त्यो ताल पहाड़को बीचतिर छ, यो हिम पहिरो गएको क्षेत्रभन्दा तल र परिवेशको उचाइ अनुमानित 4,000 मिटरतिर देख्न सकिन्छ। त्यो कारणले तीव्र गतिमा यो नभरिएको पनि हो, यसमा हिम नदीको पग्लिएको थोरै पानी मात्रै यसमा विस्तारित रूपमा हुँदै गइरहेको अवस्था छ, त्यसकारण यो भरिनको लागि अझै पनि केही दिनहरू लाग्न सक्ने अनुमान गर्न सकिन्छ।
14: उनी थिए वरिष्ठ जल विज्ञान विज्ञ विनोद पराजुली गनी अन्सारीसँग कुरा गर्दै। हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख हिँड सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
22: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
23: अहिले रातिको ठिक 9 बज्यो।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नया बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै शमशाथमा हुनेछौं।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले बिहानको ठीक 5 बज्यो।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। देशभरका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी प्रसारण गर्छन्। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग रासोपा सांसद सृजना श्रेष्ठ हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू। विशेष त व्यापार व्यवसाय क्षेत्र अथवा सूचना प्रविधिको क्षेत्रमा तपाईँ क्रियाशील हुँदाहुँदै राजनीतिमा प्रवेश गर्नुभयो र संसद बैठक अथवा संसदको अभ्यास शुरू भएको धेरै लामो समय भएको छैन, कस्तो लागिरहेछ त्यहाँबाट?
1: हजुरले भन्नुभयो जस्तै व्यावसायिक फिल्डमा म काम गर्दा गर्दै अहिले संसदीय अभ्यासमा छिरेको चौथो महिनामा भयो भन्नुपर्यो। र यो अभ्यास गर्दै गर्दाखेरि धेरै एकदमै आफूलाई प्राउड फिल हुन्छ सबभन्दा पहिला, किनभने म यस्तो ठाउँमा पुगेको छु जहाँ पुगेर चाहिँ मैले नीति निर्माणको कामहरू गर्न सक्छु र आफूभन्दा अग्रज व्यक्तित्वहरू जसलाई देखेर राजनीति भनेको यस्तो हुँदो रहेछ भनेर बुझ्दै आएको थिएँ उहाँहरू सँगसँगै बसेर एउटै किसिमको कामहरू गर्न पाइराखेको छु, त्यो भनेको मेरो लागि एकदमै गर्वको कुरा हो। र त्यसको लागि चाहिँ म आफूलाई आफूमा भएका कुराहरूलाई अझ निखार्नको लागि चाहिँ म एकदमै प्रयासरत छु र एकदमै रमाइलो लागिरहेछ।
0: चार महिनामा त्यो केही कुराहरू बुझिसकियो, सिकिसक्यो, थाहा भइसक्यो हो भन्ने हो कि अझै पनि त्यो अनुभव लिने अथवा बोल्ने भन्दा सुन्ने समय नै अलिक बढी जस्तो लाग्छ यहाँलाई?
1: यस्तो हुन्छ, सिक्ने चिजहरू त कहिले पनि सकिँदैन जस्तो लाग्छ मलाई। हरेक दिन नयाँ नयाँ कुराहरू सिक्दैछु र सिकेर आएको चिजहरू पनि धेरैजनालाई सिकाएको पनि छु आफूले, होइन?
0: जस्तै उदाहरणको लागि,
1: यस्तो हुन्छ जस्तै म एउटा फिल्डबाट, हाम्रो सदनमा चाहिँ जति पनि सांसदहरू हुनुहुन्छ उहाँहरू सबैजना डिफ्रेन्ट डिफ्रेन्ट फिल्डबाट आउनुभएको छ र हरेकजनालाई हरेक फिल्डको कुराहरू थाहा हुँदैन। सो मेरो फिल्डको कुराहरू थाहा नभएको कुराहरू, जस्तै म सूचना प्रविधिको क्षेत्रबाट आएको छु भने सूचना प्रविधि भनेको अहिले चाहिँ जुन हिसाबमा अगाडि विकास भइरहेको छ त्यो हिसाबमा चाहिँ सबै मान्छेहरू त्यसलाई पछ्याउन सकिरहेको हुँदैन। सो त्यसमा चाहिँ मैले सहयोग गरिरहेको हुन्छु।
0: भनेको सूचना प्रविधिको क्षेत्रमा अरू सांसदको तुलनामा सृजना श्रेष्ठ अलि अगाडि हो कि अथवा कस्तो लाग्छ आफूलाई चाहिँ?
1: त्यस्तो कम्पेयर त नगरौं, होइन? जति मैले बुझेको छु त्यो कुराहरू चाहिँ जहिले पनि म एकअर्कालाई सिकाएर र नबुझेको कुराहरू सिकेर चाहिँ जाने कुरामा चाहिँ म विश्वास गर्छु। म कसैभन्दा अब्बल छु चाहिँ म भन्दिनँ, होइन? तर मैले हजुरले सोधेको क्वेसनमा चाहिँ मलाई जति थाहा छ त्यो कुराहरू चाहिँ सिकाउँदै अथवा त्यो चिजलाई प्रयोग गर्दै, किनभने प्रयोग नभएर त त्यो चिजलाई हामीले उसमा राखिराखेको छ, त्यस कारण त्यसलाई प्रयोग गरेर अझ सरलताका साथ अगाडि बढाउन सकिन्छ धेरै कुराहरू। जस्तै सदनकै कुरामा टेक्निकल टिमहरू हुन्छ, टेक्निकली चिजहरूमा कहिलेकाहीँ सुचारू रूपले अगाडि लान नसक्दाखेरि प्रब्लम भइरहेको हुन्छ, होइन? डिजिटलाइजेसन गर्न धेरै जरुरी छ, अझ पनि सदनलाई देख्छु, होइन?
0: तर पहिलेको संसद र सांसदको तुलनामा अहिले त सूचना प्रविधिको धेरै राम्रै प्रयोग भइराखेको देखिन्छ,
1: प्रयोग भइरहेछ, अझ पनि अझ यसको यस्तो स्तरोन्नतर गर्न अझ पनि जरुरी छ।
0: के भइदियो भने चाहिँ साँच्चै पूर्ण रूपमा उपयोग भएको मानिन्छ संसदमा सूचना प्रविधिको?
1: यसमा धेरैवटा कुराहरू छ, होइन? आज यसमा चाहिँ नजाउँ अब, किनभने काम पनि भइरहेको छ, होइन? जस्तै अब हामीले टाइम माग्दाखेरि डिजिटली नै माग्ने, होइन? अथवा अब सैद्धान्तिक छलफलहरू हुँदाखेरि पनि एउटा पहिलाको प्रक्रिया, किन पहिल्यैदेखि चलिरहेको प्रक्रिया हामीले एकैचोटिमै यो सबै चेन्ज गरौँ भन्न चाहिँ हुँदैन जस्तो लाग्छ, किनभने त्यसको पनि आफ्नै महत्त्व हुन्छ होला। र यतिजनाले यति मिनटसम्म भाग लिनुभएको थियो भन्ने कुराहरू रेकर्डमा राख्नुपर्ने हुन्छ सदनमा। सो त्यो भन्दै गर्दाखेरि हामीले डिजिटली सोच्दा सोच्दै कतिपय कुराहरूलाई चाहिँ हामीले मोडिफाई गर्न पनि नसक्ने हुन्छ क्या। सो त्यस कारणले गर्दाखेरि धेरै कुराहरूमा डिजिटलाइज गर्दै गएर गाह्रो कुराहरूलाई चाहिँ अलिकति सहजीकरण गर्दै लाने भन्ने सोचमा चाहिँ छौँ हामीहरू। त्यसमा अगाडि बढी पनि रहेको छ, काम पनि भइरहेछ।
0: त्यसमा संसदीय समिति अथवा संघीय संसद सचिवालयले संसद र सांसदहरूले सूचना प्रविधिको उपयोग कसरी गर्ने भन्ने बारेमा कहिलेकाहीँ राय सल्लाह सुझाव मागेको अथवा एउटा सांसदको रूपमा यहाँलाई लागेर यसो गर्न पाए हुन्थ्यो भनेर पार्टी अथवा कुनै समिति अथवा कतै सरकारवालासँग छलफल गरेको त्यस्तो स्थिति छ कि छैन?
1: धेरै छ, यस्तो हुन्छ। हामी चाहिँ कस्तो हुन्छ भनेदेखि हामी संसदीय दलको मिटिङहरूमा पनि जस्तै अब आफ्नै पार्टीका सांसदहरूसँग मिटिङहरू बस्छौं र बेला बेलामा आफ्नो फिल्डहरूको एक्सपर्टिजहरूको कुराहरू पनि आउँछ र सचिवज्यूहरूसँग पनि कुराकानीहरू हुन्छ। अनि त्यो अनुसारले नै हामीले पार्टीको रूपमा एउटा एप्स पनि नयाँ बनाएको छौँ, एप्समै काम गर्छौँ हामीहरू। अहिलेका सांसदहरू, हामी राष्ट्रसभाका सांसदहरूको एउटा एप्स छ, त्यो एप्समा हामीहरू काम गर्छौँ।
0: भनेको सांसदहरूको लागि
1: एप्लिकेसन छ,
0: त्यहाँ के हुन्छ, कसरी तपाईँहरूले त्यसको उपयोग गरिराख्नु भएको छ?
1: पल्स एप भनेर एप्लिकेसन छ, त्यो एप
0: सांसदको लागि मात्रै?
1: हजुर, त्यसमा चाहिँ हामीले चाहिँ ओभरअल एउटा भर्चुअल अफिस सिस्टम भन्दाखेरि पनि हुन्छ त्यसलाई. त्यसमा चाहिँ हामीले अपोइन्टमेन्टहरू फिक्स गर्नेदेखि लिएर कुनै मन्त्रीज्यूहरूसँग अपोइन्टमेन्ट लिनुपर्ने छ भने त्यसमै हामीले फिक्स गर्न सक्छौँ. हामीले गरेका कामहरू जस्तै आज म इन्टरभ्यूमा आइरहेको छु भने त्यो इन्टरभ्यू पनि मैले त्यसमा रेकर्ड राख्नुपर्ने हुन्छ होइन. अथवा अनि मैले कुन टपिकमा बोलेदेखि लिएर शून्य समयको रेकर्डहरूदेखि लिएर अनि के कुराहरू मलाई चाहिरहेको छदेखि लिएर हरेक कुरा त्यसमा हुन्छ. त्यो भइसकेपछि हामीलाई लगभग एउटा सचिवालय जस्तै पनि त्यसलाई मैले मानेको छु कि किनभने त्यहीँ सबै कामहरू हुन्छ. त्यहाँबाट बसेर काम गर्नु चाहिँ एकदमै सजिलो हुन्छ र ट्र्याकिङ सिस्टम र रेकर्ड पनि हाम्रो बस्छ कि किनभने हामी काम गर्दै जाँदै हिँड्दै जाँदै पाइला मेट्दै जाने भयो भने त हुँदैन. पछाडि फर्केर हेर्दाखेरि म आज कहाँ छु त, तीन महिनामा मैले के काम गरेँ त भन्दाखेरि त्यहाँ हेऱ्यो भनेदेखि मलाई कहिले त काम धेरै गरेको हिसाबले ओहो भनेर कन्फिडेन्स पनि हुन्छ. कहिले काहीँ चाहिँ ला मैले त धेरै काम गर्न बाँकी रहेछ भनेर ओहो अब काम गर्नुपर्छ भनेर जस्तो हुन्छ. सो एउटा हामीलाई सही धराधर देखाउने ठाउँ चाहिँ यो एप्स हो.
0: त्यहाँ चाहिँ मन्त्री सांसद सबै हुनुहुन्छ अथवा पार्टीको अरू नेताहरू पनि जो सांसद नभएको व्यक्तिहरू पनि सहभागी हुन पाउनु
1: होइन. त्यसमा चाहिँ सांसदहरूको लागि मात्र खासमा त्यो एपमा अब त्यसमा पछि गएर भर्खर मात्र हामीले यो लन्च गरेर हामीले त्यसमा काम गर्दैछौँ र यसको अभिमुखीकरण हाम्रो प्रोग्रामहरू पनि हुँदैछ. धेरैजनालाई सिकाउँदै पनि छौँ.
0: कतिपय सांसदले चाहिँ के भन्नुहुन्छ भने अहिलेको मन्त्रीहरूसँग भेट्न खोज्यो भने समय नपाएको अथवा व्यवस्थापन नभएको भन्नुहुन्छ. यदि तपाईँहरू अहिले राष्ट्रपति सरकारमा हुँदाखेरि कुनै समसामयिक विषयमा बोल्न मन लाग्यो अथवा कोही मन्त्रीसँग भेट्न मन लाग्यो भने तपाईँले त्यो एप्लिकेशनमा लेखेर कहिले भेट्ने समय भएको नभएको बारेमा पनि त्यो सन्देश आदान प्रदान त्यहाँ हुन्छ. अनि अहिले संसदमा त्यो हामीले जुन खालको उपस्थिति हेर्छौं, राष्ट्रपा अवश्य पनि त्यो संख्यात्मक हिसाबले बढ़ी भयो र उमेरको हिसाबले त्यहाँ विभिन्न उमेर समूहको पनि त्यो खालको स्थिति त्यहाँ देखिन्छ. राष्ट्रपा सांसदसँग त तपाईँको आत्मीयता त्यो हिमसिम स्वाभाविक रूपमा हुने भयो. अरू सांसदहरू अथवा अरू राजनैतिक दलको नेताहरूसँगको भेटघाट संवाद पनि उत्तिकै राम्रै ढंगबाट चलिरहेको छ अथवा त्यो प्रशस्त समय अझै पुगिसकेको छैन?
1: यो क्वेसन एकदम रमाइलो क्वेसन छ होइन. कस्तो छ भनेदेखि म पनि राजनीतिमा आउनुभन्दा अगाडि सदनको अभ्यासहरू पहिला हेर्दाखेरि चाहिँ एउटा पार्टीले अर्को पार्टी भनेको चाहिँ पुरै विपक्षी दल होइन प्रतिपक्षी दल र सत्तापक्षको मान्छेहरू चाहिँ त्यो किसिमको कस्तो हुन्छ होला भने जस्तो लाग्थ्यो. तर अहिले चाहिँ मलाई एकदमै एउटा युनिभर्सिटीमा छौँ हामीहरू र हामीहरू सबैजना फ्रेन्ड्स हो जस्तो लाग्छ कि हामीहरू मजाले एउटा कुनै पनि कुरामा जस्तै सदनमा भित्र छिरिसकेपछि प्रतिपक्ष भनेको भूमिका उहाँले निभाउनै पर्छ होइन. आफ्नो हिसाबले गरिराख्नु भएको हुन्छ. हामी सत्तापक्षको मान्छेले पनि कति कुरा हामी चाहिँ हामी अझ बढी बोल्न मन लागेको कुरामा कहिलेकाहीँ बोल्न पाइँदैन किनभनेदेखि बोल्न मन लाग्यो भन्न मतलबले त्यो हस्तक्षेप गर्ने भन्ने होइन. तर कतिपय कुराहरू हामीले चाहेर पनि टाइम दिन सकिरहेको हुन्छ किनभने उहाँहरूलाई टाइम दिनुपर्ने हुन्छ होइन. हामीले बुझिदिनुपर्ने हुन्छ कि कम्प्रोमाइज हामीबाट धेरै हुन्छ जस्तो मलाई लाग्छ. आज
0: सरकारमा रहेको राजनीतिक दलको सांसद हुनुको नाताले
1: हो र अब रिलेसनको कुराहरू गर्दाखेरि चाहिँ हामी मजाले एकै ठाउँमा बसेर खाजा खान्छौँ, चिया खान्छौँ होइन, कुराकानीहरू गर्छौँ. जस्तै मैले भनिहालेँ
0: पार्टीकै अथवा पार्टी बाहिरको अरू पार्टीको पनि
1: सांसदहरूसँग पनि हजुरले जुन राष्ट्र स्वतन्त्र पार्टीको धेरै सांसदहरूसँग चाहिँ हाम्रो राम्रो होला र अरू पार्टीकोसँग चाहिँ कस्तो रिलेसन भन्नुभयो. हाम्रो पार्टीगत हिसाबमा केही पनि छैन, एकदमै हामी साथी जस्तो बिहेभ गर्छौँ. र अझ मैले त किनभने हाम्रो राष्ट्र स्वतन्त्र पार्टी जे भने पनि नयाँ पार्टी हो होइन, हामीले सिक्नुपर्ने कुराहरू पनि धेरै छ. जुन अब हाम्रो पुराना पार्टीहरूसँग त एक्सपिरियन्स छ, के गर्दाखेरि के हुन्छ भन्ने कुराहरू छ, कति राम्रो राम्रो विचारहरू पनि छन् उहाँहरूसँग.
0: त्यो अहिले संसदमा अरू राजनीतिक दल अथवा अरू उमेर समूहको भनौ न अलिकति एउटा परिपक्व भइसकेको उमेरको हिसाबले, हुन त उमेरले परिपक्व हुन्छ कि समय परिस्थितिले, त्यो फेरि अर्को बहसको विषय होला. अरू पार्टीको अरू सांसदहरूको बोलाइ अथवा व्यवहारबाट पनि यो कुरा चाहिँ अनुकरणीय अथवा सिक्न लायक रहेछ भन्ने एउटा सांसदको रूपमा त्यस्तो महसुस कहिले हुन्छ कि हुँदैन?
1: एकदमै हुन्छ. हरेक दिन म भनिरहेछु, हरेक दिन म थोरै टाइम निकालेर डिफ्रेन्ट डिफ्रेन्ट व्यक्तित्वसँग कुरा गर्न मन पराउँछु म चाहिँ होइन. सधैँ एकजनासँग बसिराख्ने भन्दा अनि उहाँहरूसँग कुराकानी गर्दाखेरि चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट तरिकाको कुराहरू हुन्छ कि. साधारण कुरा हो तर कस्तो भनेदेखि उहाँहरूको जुन एउटा प्र्याक्टिस छ पहिलादेखिकै, त्यो प्र्याक्टिसमा चाहिँ गल्तीहरू पनि सेयर गर्नुहुन्छ कि हामीले यो गर्दाखेरि चाहिँ यो भएर तपाईँहरू चाहिँ विचार गर्नुहुन्छ है भनेर भन्नुहुन्छ. एकदमै खुला
0: व्यक्तिगत रूपमा पनि
1: भन्नुहुन्छ, व्यक्तिगत रूपमा चाहिँ त्यो मलाई एकदमै मनपर्छ उहाँहरूको होइन. हामीले चाहिँ यो मिस्टेक गरेका थियौँ, तपाईँहरू चाहिँ अब सत्तामा भयो यो मिस्टेक नगर्नुहोस् है भनेर भन्दाखेरि चाहिँ मलाई एकदमै स्वागत योग्य लाग्छ त्यस्ता कुराहरू. सो हामीलाई यतिसम्मको साथ दिने मान्छेहरू भइसके पछाडि त एउटा जिम्मेवारी बोध पनि एकदम हुन्छ. त्यस कारणले गर्दाखेरि त्यो गल्तीहरूबाट उहाँहरूको गल्तीहरूबाट सिक्दै र उहाँहरूले दिएको सजेसनहरूलाई चाहिँ हामीले लिएर अगाडि बढ्यो भनेदेखि चाहिँ अवश्य पनि स्थायी सरकार बनाउनलाई हामीलाई एकदमै सहयोग पुग्छ जस्तो लाग्छ.
0: अहिले संसदको कतिपय अभिव्यक्तिको विषयमा अथवा संसदीय समितिमा सांसदहरूको अभिव्यक्तिको विषयमा कहिलेकाहीँ बाहिर अलिक चर्चा सुनिन्छ कि परिपक्वताका हिसाबले अघि पनि हामीले कुरा गर्यौं कि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदसँगको अनुभव कम हुन सक्छ. त्यो विषयलाई चाहिँ कसरी लिनुहुन्छ? अलि यो चाहिँ नगरेको भए अथवा यसरी नबोलिदिएको भए चाहिँ हुन्थ्यो कि भन्ने त्यस्तो कहिले कहाँ लाग्छ कि लाग्दैन?
1: लाग्छ यस्तो हुन्छ. मैले अघि पनि भनिहालेँ होइन, यही कुरालाई फेरि जोड्छु. हामी डिफ्रेन्ट ठाउँहरूबाट आएको मान्छे हौ होइन. अब कोही अभियन्ता हुनुहुन्छ, कोही पत्रकारिताबाट आउनु भएको छ, कोही व्यवसायबाट आउनु भएको छ होइन. सो उहाँहरूको आफ्नै शैली हुन्छ क्या बोल्ने. जस्तै मेरो कस्तो शैली छ भन्ने कुरा, अब मैले जुन मेरो पहिल्यैदेखि कुरा गर्ने तरिकाहरूलाई चाहिँ एकैचोटि चेन्ज गर्छु भनेर सकिँदैन. विभिन्न टाइम फ्रेमले चाहिँ हामीलाई परिपक्व बनाउँदै जान्छ र बोल्ने अभिव्यक्ति पनि कस्तो कस्तो दिने भन्ने कुरा चाहिँ थोरै सिकाउनु चाहिँ हामीले सिकिसकेका छौँ, हामीले बुझाइसक्नु भएको छ. तर पनि बोल्दा बोल्दै कहिलेकाहीँ हाम्रो चाहिँ एउटा हुन्छ नि, हाम्रो व्यक्तित्वले प्रभाव पार्छ कि त्यसमा, हामीलाई चित्त बुझिरह हुँदैन. कुरा जायज हुन्छ तर प्रस्तुतिकरण चाहिँ अलि शैली चाहिँ अलिकता नमिलेको हो कि जस्तो हुन्छ. त्यसमा हामीहरू चाहिँ बारम्बार छलफलहरूमा चाहिँ बसिरह हुन्छ र उहाँले भइस कहिलेकाहीँ मिस्टेक हुन्छ, कहिलेकाहीँ मबाट पनि मिस्टेक होला होइन. त्यो गरिसके पछाडि चाहिँ हामीले चाहिँ जो सेल्फ इभ्यालुएसन चाहिँ गर्ने गरेका छौँ र अबको दिनहरूमा चाहिँ यहाँनिर चाहिँ हामीले गर्नु हुँदैन रहेछ है भन्ने कुराहरू चाहिँ साथीहरूले मजाले सही तरिकाले लिनुहुन्छ. त्यसको लागि चाहिँ
0: अहिलेसम्म संसदमा कतिपटक यहाँले विचार राख्नुभयो?
1: मैले यस्तो छ, विचार राख्ने भन्ने कुराहरूमा चाहिँ अब यो हाम्रो शून्य समय, आकस्मिक समय अनि विशेष समय भन्नेहरू हुन्छ. र शून्य समय त हामीले बोल्नै पर्यो, हाम्रो पालो आउँछ ठ्याक्ठ्याकै. आकस्मिक समय जुन कुरा मैले उठाउनु पर्ने मुद्दाहरू बोल्नै पर्ने जस्तो लाग्छ भने म त्यो कुरामा बोल्छु. र विशेष समयमा मैले दुईचोटि बोलिसकेँ अहिलेसम्ममा, किन त्यसलाई टाइम गर्नुपर्छ भनिहालेँ. प्रतिपक्षी भयो भने मजाले कुरा गर्न पाइन्छ,
0: अरूलाई पालो दिनु पर्यो
1: भन्ने हुन्छ. हामीलाई पालो एकदमै कम पाइन्छ र त्यो आधारमा हामीले पनि रिक्वेस्ट गर्छौँ. हाम्रो क्षेत्रको कुराहरूदेखि लिएर हाम्रो कुनै एउटा एकदमै अर्जेन्ट छ, मेरो चाहिँ पालो राखिदिनुहोला भनेर हामीले अलिक अनुरोध गर्यो भने यसो हेरेर मिलाएर राखिदिनुहुन्छ. र मैले बोल्नुपर्ने ठाउँमा मजाले बोलेको छु. र यसो सैद्धान्तिक छलफलहरूमा भाग लिने कुराहरूमा पनि पहिला कस्तो हुन्छ भने, पहिला त्यो कुरालाई चाहिँ डेप्थमा नबुझिकन मलाई चाहिँ बोल्न मन लाग्दैन. सो अलिकति अभ्यास गरेँ, त्यस पछाडि अब चाहिँ हामीले यो विधेयकहरूमा कसरी काम गर्नुपर्छ भन्ने कुरा प्र्याक्टिकल्ली तल्लो लेभलबाटै बुझिसके पछाडि चाहिँ अब चाहिँ म अलिकता कन्फिडेन्ट महसुस गरिरहेको छु र अहिले भाग पनि लिँदैछु त्यसमा.
0: अनि कतिको तयारी गर्नुपर्छ? जस्तो मानौ भोलि संसद बैठक छ भने त्यसको लागि तयारी, जस्तो जनताहरूको कुरा पनि कहिलेकाहीँ भनिदिनु पर्ने होला, तपाईँलाई जनताहरूले सम्पर्क गर्ने कुरा होला, यो कसरी कस्तो खालको तयारी गर्नुपर्छ सांसदले?
1: तयारी त मैले भनिहालेँ, एउटा खास इक्जाम्पल दिँदाखेरि त युनिभर्सिटीको लागि हामी जसरी भोलि पढ्न जाँदैछौँ भने भोलिको सब्जेक्ट के छ त भनेर हामी प्रिपेयर गर्थ्यौँ. म त्यसरी नै लिन्छु कि मलाई चाहिँ कस्तो नयाँ एउटा युनिभर्सिटीमा भर्ना भइरहेको र नयाँ इनर्जी आइरहेको जस्तो फिल हुन्छ कि जहिले पनि हरेक दिन मेरो लागि चाहिँ नयाँ कुरा सिक्ने ठाउँ हुन्छ त्यहाँनिर. सो म आफूलाई चाहिँ प्रिपेयरै गरेर जान्छु होइन, भोलिको सब्जेक्ट के छ त, कार्यसूची के छ त, त्यो अनुसारले त्यसमा दिने प्रस्तुतिदेखि लिएर अनि त्यसमा हुन सक्ने कुराहरू के एड अन गर्न सकिन्छ होइन, त्यो कुरालाई चाहिँ अलिकति मेन्टली प्रिपेयरै भएर जान्छु. आफ्नो प्रस्तुति छैन भने पनि मेन्टली प्रिपेयरै भएर जान्छु.
0: एकजना राष्ट्रपतिकै सांसद आउनु भएको थियो यहाँ, अनि अहिलेको तयारीको त कुरै नगरौं, विद्यार्थी जीवनमा जसरी हामी एउटा कक्षाबाट अर्कोमा प्रवेश गर्नको लागि पढ्छौं, त्यतिखेर त के पढिन्थ्यो होला र अहिले त्योभन्दा दोब्बर तेब्बर पढ्नु परिरहेको छ.
1: एकदमै सही कुरा,
0: तपाईँको पनि त्यस्तै हो,
1: मेरो पनि त्यस्तै नै छ. मलाई कस्तो लाग्छ भनेदेखि यतिकै जाँदाखेरि पनि हामीले धेरै कुराहरू त थाहा भएकै हुन्छ होइन, तर हामी एउटा यस्तो ठाउँमा छौँ अहिले होइन. मैले बुझेको चाहिँ के हो भने, सदनमा गइसकेपछि हामीले गरेको एउटा सानो निर्णयले गर्दाखेरि चाहिँ जस्तै श्रमिकको जीवनमा, किसानको जीवनमा, व्यवसायीहरूको जीवनमा, उद्योगीहरूको जीवनमा, विद्यार्थीहरूको जीवनमा धेरै ठूलो प्रभाव पार्छ. एउटा सानो नीति नियम नमिल्दा होइन, त्यसले गर्दा त्यस कारणले चाहिँ हामी चाहिँ ला मैले आज धेरै पढिनँ, यसमा धेरै अध्ययन गरिनँ र मैले चाहिँ यो कारणले मेरो मिस्टेक भयो है भन्ने हामीलाई छुट छैन क्या. सो वी निड टु प्र्याक्टिस मोर,
0: अभ्यास धेरैभन्दा
1: धेरै चाहिन्छ हामीलाई. त्यो हामी अब चाहिँ त्यो गल्ती गर्ने छुट चाहिँ हामीलाई छैन. सो सकेसम्म हामीले चाहिँ एकदमै आजभन्दा आज यतिका वर्षसम्म जुन सानो कानून नमिल्दा फेरिको भोगाई त हामीले भोगेको छौँ नि त. म त व्यावसायिक ब्याकग्राउन्डबाटै आएको छु, 20-22 वर्षको एक्सपिरियन्स छ. नेपालमै बसेर आज व्यवसाय गरौँ भन्दाखेरि पनि मेरा सँगैका सहकर्मी साथीहरू सबैजना विदेशै जानुभएको छ. म एक्लै यहाँ बसेर, म यहीँ बसेर गर्छु भन्दाखेरि पनि आजसम्म पनि एउटा सेटिस्फ्याक्सन चाहिँ छैन क्या. यहाँ बसेर गरेर मैले चाहिँ राम्रो गरेँ भन्ने चाहिँ छैन. त्यो गर्दै गर्दाखेरि त्यो चिजलाई चाहिँ मैले अब आउँदो दिनमा मेरो छोराछोरीले चाहिँ यहाँ बस्ने वातावरण होस् भन्ने हिसाबले चाहिँ राजनीतिमा जानुपर्छ र सम्पूर्ण नेपालीहरूले जस्तै अब यहाँ पढेका स्टुडेन्टहरूलाई चाहिँ प्लस टू सकिने बित्तिकै खालि बाहिर जाने मात्रै उनीहरूको सोच हुन्छ त्यो सोचलाई कसरी चाहिँ हामीले चेन्ज गर्न सक्छौँ त भन्दाखेरि सानो यो पोलिसीमा चेन्ज गरेर मात्रै हो कि सबै कुरालाई इफेक्ट गर्ने भनेर त्यस कारणले चाहिँ त्यो पोलिसीको कुरा गर्नको लागि चाहिँ हामी तयारी बिना चाहिँ हामी जानु हुँदैन भन्ने मेरो चाहिँ सिद्धान्त छ।
0: तपाईँका साथीभाइहरू बिचतिर अधिकांश पुग्नु भयो, तपाईँ देशमा हुनुहुन्छ र देशमै बसेर पनि तपाईँलाई अझै त्यो सन्तुष्टि मिलिरहेको छैन मैले बसेर राम्रो गरेँ भन्ने ढङ्गबाट, अनि